0: extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
4: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
3: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
4: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
3: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
4: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
3: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 0665201552,
4: मोबाइल 97460054।
3: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
2: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
1: जान त जाने, बरु कहाँ जाने होला खै।
2: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865772072।
4: मोतीबिन्दु भएका बिरामीको लागि खुसीको खबर, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र प्रदेश अस्पताल बेस्टर लमजुङको आयोजनामा आँखा जाँच तथा मोतीबिन्दु भएका बिरामीहरूको लागि निशुल्क शल्यक्रिया हुने भएकोले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
5: आँखा जाँच अर्थात मोतीबिन्दुको छनौट कार्यक्रम यही असोज 13, 14, 15 र 16 गते, समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म। मोतीबिन्दुको शल्यक्रिया हुने मिति असोज 17 र 18 गते प्रदेश अस्पताल बेसी सहर लमजुङ।
4: विस्तृत जानकारीका लागि प्रदेश अस्पताल बेसी सहर लमजुङ सम्पर्क फोन नम्बर 0665520258 र टोल फ्री नम्बर 18 10 50 00173।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 18 गते आइतबार सन् 2026 अक्टोबर 4 तारीख असोज कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको संखुवा सभाको रेडियो संखुवा सभा 95.5 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुल्ला मंचमा उद्घाटन। नेतृत्व चयनसँगै एकता पुस्तान्तरण र जनमत फर्काउने दबाव रासोपा पालिका चुनावको तयारीमा।
0: विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बन्दै मध्यम आय भएका नागरिकलाई पनि घर किन्न सहुलियत ऋण। नक्सा स्वीकृत नगराई घर बनाएमा 10 लाखसम्म जरिवानाको व्यवस्था।
1: भित्री मधेसमा धेरै देखिने स्क्रब टाइफस हिमाल पहाड़तिर फैलिँदै 74 वटा जिल्लामा फैलियो। सन्चोको उत्पादन रोकियो।
0: फ्लाई दुबईका सहचालकले आतंकवादी कार्य गर्न खोजेको यूएईको दावी चरमपन्थी विचारधारासँग सम्बन्धित भएको आशंका।
1: र भारतसँगको एक दिवसीय श्रृंखलामा वेस्ट इण्डिज क्लीन स्वीप हुनबाट जोगियो।

यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला शुरूमा नेपाली कांग्रेसको 15 राष्ट्रिय महाधिवेशन। कांग्रेसको 15 राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदैछ। 15 महाधिवेशन आजदेखि शुरू भई यही असोज 22 गतेसम्म चल्नेछ। महाधिवेशनका लागि देशभर र जनसम्पर्क समिति मार्फत 7,000 भन्दा धेरै प्रतिनिधिले भाग लिँदैछन्। आज दिउँसो 2 बजे खुला मंचमा उद्घाटन तथा भोलिदेखि बन्द सत्र हुनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2,500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 हलको व्यवस्था गरिएको छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले महाधिवेशन प्रविधि मैत्री हुने तथा अन्य तामझाम नहुने जानकारी दिनुभयो। महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसेले बताउनु भएको छ। तर देउवा समूहले आउँदो मंगिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णयसहित आफ्ना गतिविधिलाई अगाडि बढ़ाएको छ। एकता रूपान्तरण र पुस्तान्तरणको दबाव बीच कांग्रेसको 15 महाधिवेशन आजदेखि शुरू हुन लागेको हो। विशेष महाधिवेशनले शेरबहादुर देउवा लगायत 70 वर्षमाथिका अधिकांश नेतालाई एकै पटक पाखा लगाउँदै गगन थापालाई सभापति बनाएको थियो। थापाको नेतृत्वमा 15 महाधिवेशन हुन लागेको हो। पार्टीभित्र नेतृत्वको वैधानिकता सम्बन्धी विवाद कायमै रहेका बेला महाधिवेशन हुँदैछ। यही बेला पूर्व सभापति देउवाको समूह समानान्तर महाधिवेशनमा लागेको छ। विशेष महाधिवेशनबाट पहिलो र दोस्रोलाई विस्थापन गरेर तेस्रो पुस्तामा नेतृत्व आउँदा पार्टीभित्र नयाँ शक्ति सन्तुलन मिलाउनुपर्ने दबावमा कांग्रेस रहेको छ। अर्कोतर्फ पुरानो पार्टीको पुरानो साग फर्काउने गरी महाधिवेशनबाट प्रतिनिधित्वको स्वरूप र भावी राजनीतिक कार्यदिशा प्रष्ट पार्नुपर्ने चुनौती पनि कांग्रेस सामु रहेको छ। नेतृत्व चयनसँगै एकता पुस्तान्तरण र जनमत फर्काउने कांग्रेसमा दबाव शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: यसैबीच आजदेखि काठमाडौँमा शुरू हुन लागेको महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिका गाड़ीलाई विभिन्न ठाउँमा पार्किङको व्यवस्था गरिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजय बहादुर स्वारले महाधिवेशनमा भाग लिन खुला मंचमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न ठाउँमा पार्किङ व्यवस्था मिलाएको जानकारी दिनुभयो। संयोजक स्वारका अनुसार धरहराको अण्डरग्राउण्ड माइतीगढ़देखि भद्रकालीसम्मको वान वे सड़कको एकतर्फी दरबार मार्गमा रहेको अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ। यस्तै पुरानो बस पार्क आसपास र भ्रिकुटी मण्डपभित्र पनि केही गाड़ी पार्किङ गर्ने गरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उहाँले बताउनुभयो।
5: कांग्रेसपछि अब सत्तारूढ़ रासोपाको खबर। अन्य दलहरू आन्तरिक विवादमा रूमल्लिरहेका बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा 6 महिनापछि हुने स्थानीय तह अर्थात पालिका चुनावको तयारीमा होमिएको छ। हिजो केन्द्रीय कार्यालयमा बसेको 5 घण्टा लामो केन्द्रीय समिति बैठकले स्थानीय चुनावको लागि महामन्त्री विपिन आचार्य संयोजक रहेको केन्द्रीय उम्मेद्वार छनौट समितिमा 7 सदस्य मनोनयन गरेको छ भने सबै प्रदेशको पार्टी सभापति पदेन सदस्य हुने निर्णय गरेको छ। सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नागरिक र पार्टीको सम्बन्ध सुदृढ़ गर्न नेता सांसद र मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ। अब हुने स्थानीय तहमा चुनावको केन्द्रित हुन र परिणाम देखिने गरी काम गर्न लामिछानेले निर्देशन दिनुभएको छ।
6: अति विपन्न परिवारले सुरक्षित घर बनाउँदा न्यूनतम 75,000 रूपियाँ सरकारी अनुदान पाउने गरी कानून बनाइदिएछ। पूर्वाधार विकास मन्त्रालयले भवन विधेयक दोस्रो संशोधन 2083 गएको शुक्रबार संसदमा दर्ता गराएको छ, जसमा संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 रूपियाँ अनुदान दिनुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित पालिकाहरूले अति विपन्न भनेर सिफारिश गरेका परिवारले यो सुविधा पाउने विधेयकमा उल्लेख छ। सम्बन्धित स्थानीय तहले सिफारिश गरेका अति विपन्न परिवारले घर बनाउँदा नेपाल सरकारले 50,000 रूपियाँ र प्रदेशले 25,000 रूपियाँ नघट्ने गरी नगद अनुदान दिनुपर्नेछ। विधेयकमा भनिएको छ, अनुदान रकम नेपाल सरकार र प्रदेश सरकारले आवश्यकता अनुसार हेरफेर गर्न सक्नेछ। अहिले घर बनाउँदा आम नागरिक ढुङ्गाको छानो, बालुवा, गिट्टी, ढुङ्गा, काठ लगायत सामग्री किन्न बाध्य छन्। यसले घर निर्माणको लागि विधेयक मार्फत प्रभावित तथा जोखिमयुक्त ठाउँमा बसोबास गर्ने परिवारका लागि सुरक्षित आवासको ग्यारेन्टी गर्ने प्रस्ताव समेत गरेको छ। 10 भदौको रसुवाबाडीले रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लामा हजारौं परिवार प्रभावित भएका छन्। 8-11 गतेसम्म असोजमा भएको धेरै ठूलो वर्षापछि आएको बाढ़ीले पर्वत, बागलुङ, म्याग्दी लगायत जिल्लामा सयौं घर परिवार घरबार विहीन छन्। त्यस अवस्थामा सरकारले यस्तो व्यवस्था गर्न लागेको खबर नयाँ पत्रिकामा छ।
5: काया कैरनमा गाँठका कुराको अन्तिम श्रृंखलामा अनावश्यक खर्च नगरी पैसा कसरी जोगाउने र बढ़ाउने बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
8: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
10: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
11: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
10: विशेषताहरू:
11: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
10: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
11: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
11: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसको पन्ध्रौं महाधिवेशन आजदेखि दिउँसो दुई बजे खुला मंचमा उद्घाटन, नेतृत्व चयनसँगै एकता पुस्तान्तरण र जनमत फर्काउने दवाब, रासोपा पालिका चुनावको तयारीमा विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने गरी कानून बन्दै मध्यम आय भएका नागरिकलाई पनि घर किन्न सहुलियत, ऋण नक्सा स्वीकृत नगराई घर बनाएमा 10,00,000 रूपियाँसम्म जरिवानाको व्यवस्था लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग।
12: गाँठका कुरा।
6: गाँठका कुरा श्रृंखलामा गाँठ कमाउने कुरा गर्यौं, कमाएको गाँठ जोगाउने कुरा पनि गर्यौं, जोगाएको गाँठलाई कसरी बढ़ाउने भन्ने पनि बुझ्यौं। अब अन्तिम श्रृंखलामा एउटा अलि फरक कुरा गरौं। गाँठ कमाउने भन्दा गाह्रो कहिलेकाहीँ गाँठलाई सही ठाउँमा खर्च गर्नुहुन्छ। गाँठ कमाउने जोगाउने उपायबारे थप जानकारी मिलन तिमिल सिन्हाबाट।
13: हामी सबैलाई पैसा कमाउन मन लाग्छ, बचत गर्न पनि मन लाग्छ, तर पैसा हातमा परेपछि एउटा समस्या शुरू हुन्छ। चाहना बढ्छ, खर्च बढ्छ र आवश्यकता भन्दा रहर ठूलो हुन थाल्छ। मोबाइल राम्रै चलिरहेको छ, नयाँ मोडल आयो किनिहालौं। घरमा खाना छ, साथीले बाहिर जाउँ भन्यो खाइहालौं। पुरानो मोटरसाइकलले काम चलिरहेको छ, अर्को राम्रो देखियो ऋण निकालेर किनिहालौं। एउटा एउटा खर्च सानो लाग्छ, तर यस्तै साना खर्च जोडिँदै गर्दा महिनाको अन्त्यमा खल्ती रित्दै अनि आफैले आफैलाई प्रश्न गरिन्छ, गाँठ गयो कहाँ? त्यसैले पैसा जोगाउने पहिलो उपाय हो आवश्यकता र चाहना बीचको फरक बुझ्नु। अर्को महत्वपूर्ण कुरा हो अनावश्यक ऋण नलिने। ऋण आफै खराब होइन, घर, शिक्षा, व्यवसाय जस्ता उत्पादनशील वा आवश्यक कामका लागि उचित ऋण उपयोगी हुन सक्छ। तर देखासिकी, विलासिता र क्षणिक रहरका लागि ऋण लिँदा भविष्यको आमदानी आजै खर्च हुन्छ भन्ने त तपाईंलाई पनि थाहा नै छ। ऋण लिनु अघि 3 प्रश्न सोधौं। यो आवश्यक हो? यसको किस्ता तिर्न मेरो नियमित आमदानी पर्याप्त छ? अनि आपत पर्यो भने पनि यो ऋण तिर्न सक्छु? पैसा जोगाउनु भनेको विश्वास र सम्बन्ध जोगाउनु हो। पैसा कमाउने दौड़मा सम्बन्ध गुमायो भने त्यो कमाईको अर्थ पनि कमजोर हुन्छ। साथीलाई पैसा सापटी दिनु परे स्पष्ट कुरा भनौ। परिवारमा आमदानी र खर्च बारे सल्लाह गरेर योजना बनाऊ। कसैसँग पैसा लिएको छ भने समयमै फिर्ता गर्ने प्रयास गरौ। समयमा तिरेको सानो ऋणले विश्वास बढ़ाउँछ, नतिरेको सानै ऋणले सम्बन्ध भत्काउँछ। त्यसैले जिम्मेवार आर्थिक जीवन भनेको आफ्नो पैसा मात्र जोगाउनु होइन, अरूको विश्वास पनि जोगाउनु हो। कमाईको केही हिस्सा बचत गरौं, केही आवश्यक खर्चका लागि छुट्याउं, केही भविष्यका लागि लगानी गरौं अनि आफ्नो क्षमता र आमदानी भन्दा माथिको जीवनशैली नबनाऊ। किनकि धनी देखिनु र आर्थिक रूपमा बलियो हुनु एउटै कुरा होइन। महँगो मोबाइल, ठूलो गाड़ी र ठूलो घर देख्नेले तपाईंलाई धनी देख्छ, तर यसले आफैलाई भने आफ्नै पीरले चाउरिएको मरिज बनाउँछ। सामान्य जीवन बिताएर नियमित बचत गर्ने, ऋण नियन्त्रणमा राख्ने र भविष्यका लागि लगानी गर्ने मानिसलाई अरूले गरीब देखे पनि त्यस्तो मानिस आर्थिक रूपले भित्रैबाट बलियो हुन्छ। अन्तत गाँठको कुरा केवल पैसा र कमाईको कुरा मात्रै होइन, गाँठसित गाँसिएको गाँठी कुरा हो। गाँठले जीवनमा सन्तोष र शान्ति आयो कि तनाव र अशान्ति? किनकि गाँठ आफ्नो र परिवारको स्वास्थ्य, सुख र शान्तिका लागि चाहिने हो। त्यसैले गाँठ साथमा होस् र गाँठको नियन्त्रण आफ्नै हातमा होस् भन्ने कुरा नभुलौं।
5: फेरि पनि खबरकै सिलसिला। कुनै समय भित्री मधेसका जिल्लामा धेरै देखिने गरेको स्क्रब टाइफस यति बेला देशैभर फैलिएको छ। सरकारी तथ्याङ्क अनुसार गएको पुष माघ यता 9872 स्क्रब टाइफसको संक्रमण देखिएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीको रोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डेका अनुसार डोल्पा, मनाङ, मुगु बाहेक 74 जिल्लामा संक्रमण फैलिएको छ। यो अवधिमा 22 जनाले ज्यान गुमाए आएको रिपोर्ट ईडीसीमा आए पनि पुष्टि हुन बाँकी रहेको उहाँले बताउनुभयो। तर उनीहरूको स्कर्प टाइकसबाटै ज्यान गएको भन्नेबारे थप पुष्टि गर्ने कार्य भइरहेको छ। दोस्रो विश्वयुद्ध ताका जापानमा फैलिएको स्क्रब टाइफस नेपालमा 1981 सनमा देखा परेको थियो। सन् 2015 भूकम्पपछि नेपालमा यो रोगको संक्रमण बढ़दै गएको देखिन्छ। शुरूआती वर्षमा यो रोग चितवन नवलपरासी लगायतका तराईका जिल्लामा बढ़ी सक्रिय रहेकोमा पछिल्ला वर्ष पहाड़ी र हिमाली जिल्लामा पनि फैलिँदै गएको छ। पछिल्लो एक महिनामा देशभर देखिएका 2738 संक्रमित मध्ये सबैभन्दा धेरै लुम्बिनी प्रदेशका रहेका छन्। ईडीसीका अनुसार लुम्बिनीमा एक महिनामा 707 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। स्क्रब टाइफस घाँसपात दाउरा तथा कृषि काम गर्ने क्रममा किर्नाको टोकाईबाट सर्ने गर्छ। विशेष गरी गाउँघर झाड़ी तथा बढ़ी हरियाली भएका क्षेत्रमा यसको जोखिम धेरै हुने डाक्टरहरूले बताएका छन्। किर्नाको टोकाईबाट बच्न शरीर पूरै ढाक्ने कपड़ा पंजा र घुँडासम्म छोपिने जुत्ता लगाउन डाक्टरको सल्लाह छ। झाड़ी तथा बुट्यान भएको क्षेत्रमा यस्ता प्रकारका किर्ना बढ़ी पाइने भएकोले घर वरिपरिको झाड़ी तथा बुट्यान सफा राख्न समेत सल्लाह दिएका छन् डाक्टरहरूले। हिमाल पहाड़तिर फैलिँदै स्क्रब टाइफस शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
6: चिसो मौसममा रुघाखोकी टाउको तथा शरीर दुख्दा प्रयोग गरिने नेपाली जड़ीबुटी जन्य सन्चोको उत्पादन बन्द भएको छ। मासिक ज्यालादारी श्रमिक आन्दोलनमा उत्रिएपछि सन्चोको उत्पादन रोकिएको हो। श्रम अदालतको फैसला कार्यान्वयन, सामाजिक सुरक्षा, चाडपर्व भत्ता लगायत सेवा सुविधाको माग गर्दै श्रमिक आन्दोलनमा उत्रिएपछि असोज 5 गतेदेखि सन्चोको उत्पादन रोकिएको छ। सन्चोको माग चौतर्फी राम्रो रहे पनि उत्पादन गर्ने जड़ीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड अहिले श्रमिकको सेवा सुविधा सम्बन्धी विवादमा परेको छ। 2081 साल चैत 15 गते तत्कालीन राजावादी आन्दोलनमा सन्चोको कारखानामा आगजनी गरिएको थियो। आगजनीबाट भौतिक संरचना र मेसिन पूर्ण रूपमा क्षतिग्रस्त भए। जोड़जाड़ गरेर कम्पनीले सन्चो उत्पादनलाई फेरि शुरू गरेको हो। उत्पादनको मुख्य आधार मानिने श्रमिक नै सेवा सुविधाको माग लिएर धरनामा बसेपछि काम रोकिएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको कम्पनीले जड़ीबुटी तथा सुगन्धित वनस्पतिको उत्पादन संकलन र प्रशोधन गरी विभिन्न वस्तु बजारमा पठाउँदै आएको छ। सन्चो सहित बाम, त्यसै गरी हिमालयन मसाज आयल, जटाकेश तेल, शिलाजित लगायत उत्पादन कम्पनीका प्रमुख उत्पादनमा पर्छन्। कम्पनीको सबैभन्दा चिनिएको उत्पादन मध्ये सन्चो एक हो। रोकियो सन्चोको उत्पादन, गोर्खापत्रमा खबर छ।
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: बाढी र डुबानबाट बच्न के गर्ने?
14: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
12: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
14: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
12: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
14: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्कसँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। सरकारले कक्षा बाह्रको नतिजा विगतका वर्षभन्दा छिटो प्रकाशन गरे पनि चिकित्सा शिक्षाको प्रवेश परीक्षा निर्धारित समयमै अघि बढ़ाउन सकेको छैन। चिकित्सा शिक्षा आयोगको आर्थिक वर्ष 2083-84 शैक्षिक क्यालेण्डरमा असोजको तेस्रो हप्ता एकीकृत प्रवेश परीक्षा सञ्चालन गरी मसान्तसम्म नतिजा प्रकाशन गर्ने उल्लेख छ, तर आयोगले कार्तिक 14 गतेदेखि मात्र प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। आयोगको तयारी अनुसार प्रवेश परीक्षा क्यालेण्डरमा तोकिएको समयभन्दा झण्डै एक महिना ढिला हुनेछ। गएको वर्ष कक्षा बाह्रको नतिजा साउन 19 प्रकाशन भएको थियो भने चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षा कार्तिक 15 गतेदेखि सञ्चालन गरिएको थियो। यो वर्ष कक्षा बाह्रको नतिजा झण्डै डेढ़ महिना अघि 5 असारमा प्रकाशित भयो। सरकारले विश्वविद्यालय तहमा भर्ना प्रक्रिया छिटो शुरू गर्ने र शैक्षिक क्यालेण्डरमा एकरूपता ल्याउने उद्देश्यले कक्षा बाह्रको नतिजा छिटो प्रकाशन गरेको दावी गर्दै आएको छ। गएका वर्षहरूमा कक्षा बाह्रको नतिजा प्रकाशन गर्न झण्डै 3 महिना लाग्ने गरेकामा यो वर्ष झण्डै 40 दिनमै नतिजा प्रकाशन गरिएको थियो। त्यसअनुसार विश्वविद्यालय तथा चिकित्सा शिक्षाको प्रवेश र भर्ना प्रक्रिया अघि बढ़न भने सकेको छैन। कान्तिपुरमा खबर छ।
4: अब विदेशको खबर। यूएईका अनुसन्धानकर्ताहरूले इजरायल जाँदै गरेको फ्लाइ दुवैको विमानमा सहचालकले आतंकवादी कार्य गर्ने योजना बनाएको दावी गरेका छन्। गएको बुधबार सहचालकले ककपिटभित्र क्याप्टेनमाथि आपतकालीन बन्चरोले आक्रमण गरी विमान नियन्त्रणमा लिन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको यूएईको सरकारी समाचार संस्था बामलाई उद्धत गर्दै एएफपीले जनाएको छ। यसअघि आक्रमणमा चक्कु प्रहार गरेको भनिएको थियो। आक्रमणपछि घाइते क्याप्टेनले ककपिटको ढोका खोल्न सफल भएका थिए। त्यसपछि यात्रु र चालक दलका अन्य सदस्यले सहचालकलाई नियन्त्रणमा लिएका थिए। विमानलाई साउदी अरबमा आपतकालीन अवतरण गरिएको थियो। विमानमा चालक दल सहित 174 यात्रु सवार थिए। आक्रमणको क्रममा विमानले झण्डै 1 मिनटमै 17,000 फीट उचाई गुमाएको फ्लाइट राडार 24 को तथ्याङ्कले देखाएको छ। यूएईका महान्यायाधिवक्ता हमद सैफ अल सामसीका अनुसार सहचालकले विमानको नियन्त्रण लिएर आतंकवादी कार्य गर्ने प्रयास गरेको देखिएको छ, तर उनले वास्तवमा के उद्देश्यले विमान नियन्त्रणमा लिन खोजिरहेका थिए भन्ने विषय अझै पनि स्पष्ट भइसकेको छैन। यूएईले सहचालकको राष्ट्रियता औपचारिक रूपमा सार्वजनिक गरेको छैन, तर साउदी स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले उनी ओमानी नागरिक भएको जनाएको छ। मीडिया रिपोर्ट अनुसार उनलाई ओमानमा चरमपन्थी विचारधारासँग सम्बन्धित आशंका कारण उडान कार्य गर्न प्रतिबन्ध लगाइएको थियो।
5: अब खेल खबर। भारत र वेस्ट इण्डिज बीचको 3 खेलको एकदिवसीय क्रिकेट श्रृंखलामा वेस्ट इण्डिज क्लीन स्वीप हुनबाट जोगिएको छ। 3 खेलको श्रृंखला भारतले 2-1 जितेको छ। पहिलो खेलमा भारतले वेस्ट इण्डिजलाई 8 विकेटले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा पनि भारत 8 विकेटले नै विजयी भयो। यस्तै हिजो चण्डीगढ़मा भएको तेस्रो खेलमा वेस्ट इण्डिजले भारतलाई 5 विकेटले पराजित गर्दै श्रृंखलामा क्लीन स्वीप हुनबाट जोगिएको हो। भारतले दिएको 352 रनको लक्ष्य वेस्ट इण्डिजले 5 विकेट गुमाएर पूरा गरेको थियो। यो खेलमा वेस्ट इण्डिजका साई होपले अभिजित 162 रन बनाएका छन्।
4: अब केही खबर संक्षेपमा। नेपाली आकाशबाट मनसून बाहिरिन शुरू भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो शनिबार सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनीको पश्चिमी भागका धेरै ठाउँ र गण्डकीका पश्चिमी भागका थोरै ठाउँबाट मनसून बाहिरिएको हो। मनसूनी वायु कमजोर हुँदै गएकोले केही दिनमा पूरै बाहिरिने आकलन रहेको मौसमविद संजीव अधिकारीले बताउनु भएको छ। नेपालमा सामान्यतया जून 13 मनसून भित्रन्छ भने अक्टोबर 2 बाहिरिने गर्छ, तर यसपटक सरदर मिति नागिसक्दा पनि मनसून बाहिरिसकेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका सबै भाग गण्डकी र लुम्बिनीका पश्चिमी भागमा पश्चिमी वायु सक्रिय छ। कोशी मधेश बागमतीका सबै भाग र गण्डकी र लुम्बिनीको पूर्वी भागमा भने मनसुनी वायुको आंशिक प्रभाव छ। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र लुम्बिनीको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाड़ी एक दुई ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
5: मोगले नारायणगढ़ सड़क खण्डमा पहिरो जाने र सड़क भाँसिने समस्या बढ़ेपछि यात्रा कष्टकर बनेको छ। जस्तै नजिकै गर्दा यस सड़क खण्डमा गाड़ीहरूको चाप बढ़ेको छ। वर्षाका कारण ठाउँ ठाउँमा पहिरो झर्ने र सड़कमा क्षति पुग्ने क्रम नरोकिँदा यात्रुले शास्ति खेप्नु परेको छ। गएको एक महिनादेखि तुइन खोला, नाम्ची खोला, केराबारी लगायतका ठाउँमा पटक पटक पहिरो खस्दै आएको खबर गोर्खापत्रमा छ।
4: सिन्धुपाल्चोकको इको क्षेत्रमा आएको पहिरोका कारण बन्द भएको कोदारी सड़क सञ्चालनमा आउन लागेको छ। सड़क भाँसिएर साँगुरो भएको तातो पानीको घट्टे खोलामा 40 फुटे कन्टेनर पास हुने गरी बाटो फराकिलो बनाउन थालिएको सड़क डिभिजन कार्यालय दोलखा चरीकोटका प्रमुख सिनियर डिभिजनल अफिसर नारायण दत्त भण्डारीले जानकारी दिनुभएको छ। कोदारी राजमार्गको मरमत र पुननिर्माणको काम सड़क कार्यालय चरीकोटले गर्दै आएको छ। चाडपर्वलाई लक्षित फलफूल र रेडीमेड सामान बोकेका ठूला कन्टेनर कोरालातर्फ नगई न्यालमतर्फ मोड़िएका छन्। ती कन्टेनर तातो पानीबाट पास गर्ने चिनिया व्यापारीको गृहकार्य रहिरहेको छ। हिमालय सीमापार वाणिज्य संघले पनि चाडपर्व लक्षित सामान ल्याउने विकल्प तातो पानी मात्रै भएकाले नाका खुलाउन दबाव बढ़ाइरहेका छन्। चाडपर्व लक्षित सामान तातो पानीबाट ल्याउने तयारी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: राष्ट्रपा नेतृत्वमा दुई तिहाईको स्थिर सरकार गठन भएको छ महिना पुग्यो। बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रेको थुप्रै छ, ऋणको ब्याज दर पनि घटेको घटै छ। तैपनि न निजी क्षेत्रले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर थप लगानी गर्ने आँट गरेको छ, न त देशको अर्थतन्त्र नै चलायमान बन्न सकेको छ। आखिर किन त? उद्योग व्यवसायी भन्छन् सरकारको ध्यान अर्थतन्त्र सुधार्ने तर्फ भन्दा पनि उद्योगी व्यवसायीलाई आतंकित पार्ने र लगानीको वातावरण धमिलो बनाउनेतर्फ मात्रै केन्द्रित भयो। स्वदेशी तथा विदेशी लगानीको वातावरण बनाउन उद्योगी व्यवसायको मनोबल बढ़ाउनु पर्ने र लगानीको सुनिश्चितता हुनुपर्ने उनीहरूको माग छ। सरकारका छ महिना बैंकमा थुप्रियो पैसा, लगानीमा छैन उत्साह, अन्नपूर्ण पोस्टमा खबर छ।
4: काया कैरनमा अब पालो उखानको,
5: नाफा कमाउन साहस चाहिन्छ।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुला मंचमा उद्घाटन। नेतृत्व चयनसँगै एकता रूपान्तरण र जनमत फर्काउने दबाव, रासोपा पालिका चुनावको तयारीमा।
4: विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बन्दै, मध्यम आय भएका नागरिकलाई पनि घर किन्न सहुलियत ऋण। नक्सा स्वीकृत नगराई घर बनाएमा 10 लाख रूपियाँसम्म जरिवानाको व्यवस्था।
5: भित्री मधेसमा धेरै देखिने स्क्रब टाइफस हिमाल पहाड़तिर फैलिँदै 74 जिल्लामा फैलियो, सञ्चोको उत्पादन रोकियो।
4: फलाई दुबईका सहचालकले आतंकवादी कार्य गर्न खोजेको यूएईको दावी, चरमपन्थी विचारधारासँग सम्बन्धित रहेको आशंका।
5: र भारतसँगको एक दिवसीय श्रृंखलामा वेस्ट इण्डिज क्लीन स्वीप हुनबाट जोगियो।
4: र अन्त्यमा आजको कार्टुन, गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको पुरानो कार्टुन। कांग्रेसको यसअघि भएको विशेष महाधिवेशनसँग कार्टुन सम्बन्धित भए पनि अहिले पनि उत्तिकै सान्दर्भिक छ। यहाँ दुईजना कार्यकर्ता कांग्रेसको 4 तारे झण्डा बोकेर कतै कतै जाँदैछन्। त्यही क्रममा एकजनाले सोध्दैछन्, अनि तपाईँ चाहिँ कुन कांग्रेस नि? हाई हाई कांग्रेस कि बाई बाई कांग्रेस? बुझ्नु भएन? भाई भाई कांग्रेस कि दाई दाई कांग्रेस भनेको क्या? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज
1: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
2: मर्सङ्गी गाउँपालिकाको प्रवर्धन, कृषि तथा पशु हाट बजार संचालक समितिको आयोजनामा असोज 27 29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ।
1: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
2: स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबारसँगै हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी, बोका, भेडा र कुखुरा लगायतका पशुपक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्य समेत तोकिएको छ।
1: हाट बजार हुने स्थान मर्सङ्गी गाउँपालिका 3 कृषि तथा पशु सेवा केन्द्र परिसर खुदी। समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
2: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग गरौं, किसानको हौसला बढाऊ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौ।
1: थप जानकारीका लागि सम्पर्क 98 560 45 650 र 98 560 79 340।
2: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083।
1: जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको 20 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसेश्वर लमजुङको 20 वार्षिक साधारण सभा इकाईगत रूपमा निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई साधारण सभामा अनिवार्य उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति, समय र स्थान
3: भुजुङ सेवा केन्द्र असोज 18 सामुदायिक भवन टोल नम्बर 3 बिहान 7 बजे।
1: नायु सेवा केन्द्र असोज 18 जनजागृति आमा समूह भवन नायु, समय दिउँसो 1 बजे।
3: गादी सेवा केन्द्र असोज 20 दोबानचौर गादी बिहान 11 बजे।
1: भोटेवडार सेवा केन्द्र असोज 21 समुता तमु समाज भवन भोटेवडार बिहान 11 बजे।
3: बेसेश्वर कार्यालय असोज 24 शान्तिटोल आमा समूह भवन शान्तिटोल बिहान 11 बजे।
1: असोज 25 संस्थाको कार्यक्रम हलमा प्रतिनिधिहरूद्वारा साधारण सभाको निर्णय प्रमाणीकरण गरिनेछ।
3: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङ।

0: नमस्कार, रेडियो मोर्सिङदी 95 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो मोर्सिङदी .ORGमा बिहान 6:35 बजेको मोर्सिङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: नेपाली कांग्रेस केन्द्रीय सदस्यमा लमजुङको दुईजनाको दावी रहने। लमजुङको छ विद्यालयमा 15,57,000 लागतमा बाल उद्यान निर्माण। मनाङको प्राकृतिक विपत्तिका कारणले पर्यटन व्यवसायमा धक्का। अन्नपूर्ण पदमार्गमा सिजनभरि नै पर्यटक घट्ने आशंका। र संयुक्त फुफू सैनिक सहकारीको 13 साधारण सभा सम्पन्न। आर्थिक वर्ष 82-83 साकुसको खुद नाफा 38 लाख। अब समाचार विस्तारमा। नेपाली कांग्रेसको आसन्न 15 अधिवेशनमा लमजुङका दुईजनाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएका छन्। क्षेत्रीय अधिवेशनबाट सर्वाधिक मतसहित निर्वाचित दुईजना महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएका हुन्। महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुलातर्फ सर्वाधिक मत प्राप्त गर्ने कांग्रेस नेता गमप्रसाद गुरूङ र दोस्रो सर्वाधिक मत प्राप्त गर्ने नेपाली कांग्रेस लमजुङका पूर्व सभापति बेसबहादुर पौडेलले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने तयारी गरेका हुन्। दुवैजना नेताहरूले केन्द्रीय सदस्य उम्मेद्वारी दिने तयारीका साथ आवश्यक पहल तथा सम्वाद शुरू गरेको बताएका हुन्। नेता गुरूङ 14 महाधिवेशनमा जिल्ला सभापतिमा पराजित भए पनि 15 महाधिवेशनमा सर्वाधिक मत प्राप्त गरेका नेता हुन्। उनकै

यसमा हालसम्म लमसुङले एकजना केन्द्रीय सदस्य मात्रै पाएको थियो। पन्ध्रौं महाधिवेशनले लमसुङलाई एकै साथ दुईजना केन्द्रीय सदस्य बनाउने लमसुङका नेता तथा कार्यकर्ताहरूले अपेक्षा गरेका छन्। पौडेन्द्र गुरूङ बाहेक केही नेताहरू केन्द्रीय सदस्यको आकांक्षी देखिएका छन्। तर राजनीतिक पहुँच र विभिन्न परिस्थितिहरूको समीक्षा गर्दा पौडेन्द्र गुरूङको उम्मेद्वारी नै अन्तिम उम्मेद्वारी रहने बुझिएको छ। नेपाली कांग्रेस पन्ध्रौं महाधिवेशनका लागि लमसुङबाट 42 जना प्रतिनिधिहरू रहनेछन्। 8 स्थानीय तह, 2 प्रदेश निर्वाचन क्षेत्र सहित विधान तथा 43 जना महाधिवेशन प्रतिनिधि हुनुपर्नेमा प्रदेश निर्वाचन क्षेत्र 2 को सभापति टुंगो नलाग्दा 2 जना मध्येमा 1 जना महाधिवेशन प्रतिनिधि कम हुने भएको छ। लमसुङका विभिन्न स्थानीय तह अन्तर्गत 6 वटा विद्यालयमा 15,57,000 रूपियाँ बराबरको बाल उद्यान निर्माण तथा जोडान गरिएको छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी नेपालको साझेदारीमा विद्यालयमा अध्ययनरत बाल बालिकाका लागि खेल्दै सिक्दै तथा मनोरञ्जनात्मक वातावरण निर्माण गर्ने उद्देश्यले बाल उद्यान निर्माण तथा आवश्यक खेल सामग्री जोडान गरिएको आरसीडीसीका बाल संरक्षण अधिकृत बेन्जिर थापाले बताउनुभयो। अधिकृत थापाका अनुसार बाल बालिकाको शारीरिक मानसिक सामाजिक विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहने भएकाले विद्यालय परिसरमै सुरक्षित र व्यवस्थित खेल्ने वातावरण तयार गरिएको छ। बाल उद्यानले बाल बालिकालाई अध्ययनसँगै खेलकुद तथा सृजनात्मक गतिविधिमा सहभागी हुने प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। बाल उद्यान जडान गरिएका विद्यालय दोर्दी गाउँपालिका 8 स्थित फलेनी माध्यमिक विद्यालय, बेसर नगरपालिका 7 स्थित जनविकास माध्यमिक विद्यालय, बेसर 10 स्थित जनजागृति माध्यमिक विद्यालय, सुन्दरबजार नगरपालिका 8 स्थित भारती सदन माध्यमिक विद्यालय, सुन्दरबजार नगरपालिका 9 स्थित भक्ति नमूना माध्यमिक विद्यालय र सुन्दरबजार नगरपालिका 2 स्थित महेन्द्र मन्दिर माध्यमिक विद्यालय रहेका छन्। विद्यालयमा बाल उद्यान निर्माण भएपछि बाल बालिकाले सुरक्षित रूपमा खेल्ने अवसर पाउनुका साथै विद्यालयमा नियमित उपस्थित हुनु र विद्यालयप्रति आकर्षित हुनु समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेष गरी कक्षा र पाठ्यपुस्तकमा सीमित बाल बालिकालाई खेल मनोरञ्जन र सहकार्यमा माध्यमबाट सिकाएर थप प्रभावकारी बनाउन बाल उद्यान उपयोगी हुने बताएको छ। विद्यालय परिसरमा निर्माण गरिएको बाल उद्यानमा बाल बालिकाको उमेर र आवश्यकतालाई ध्यानमा राखेर विभिन्न खेल तथा मनोरञ्जनात्मक सामग्री जोडान गरिएको छ। यसले विद्यालयलाई थप बालमैत्री बनाउन तथा बाल बालिकाको अधिकार अनुसार सुरक्षित खेल्ने वातावरण सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र आरसीडीसीको साझेदारीमा सञ्चालित कार्यक्रम मार्फत शिक्षा, बाल संरक्षण तथा बाल मैत्री वातावरण निर्माणका क्षेत्रमा गरिएका प्रयास अन्तर्गत बाल उद्यान निर्माणलाई पनि महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ। संयुक्त फुपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 13 वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा संस्थाको आर्थिक वर्ष 82-83 को आर्थिक तथा प्रगति विवरण प्रस्तुत गर्दै सहकारीको वित्तीय अवस्था र आगामी योजना बारे जानकारी गराएको छ। सभामा प्रस्तुत विवरण अनुसार संस्थाको शेयर पूँजी 2,03,96,900 रूपियाँ पुगेको छ। यस्तै बचत निक्षेप 38,47,14,095 रूपियाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा 20.08% प्रगति भएको जनाएको छ। संस्थाले 29,38,09,407 रूपियाँ कर्ज लगानी गरेको छ भने जगेडा कोषमा 14,61,05,242 रूपियाँ 68 पैसा रहेको छ। आर्थिक वर्ष 81-82 36,32,82,078 रूपियाँ रहेको संस्थाको कुल वासलात आर्थिक वर्ष 82-83 बढ़ेर 44,07,92,979 रूपियाँ 3 पैसा पुगेको छ। सोही आर्थिक वर्षमा संस्थाले 38,18,533 रूपियाँ खुद नाफा आर्जन गरेको जनाएको छ। संस्थाको अध्यक्ष नेत्रमान गुरूङको अध्यक्षता तथा सल्लाहकार सुबेदार मेजर खेमजङ गुरूङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरूङले सहकारी संस्थाले सदस्यको आर्थिक तथा सामाजिक हितलाई केन्द्रमा राख्दै पारदर्शी, व्यवस्थित र सदस्य केन्द्रित सेवा प्रवाहमा जोड़ दिनुपर्ने बताउनुभयो। वहाँले संस्थाको दिगको विकासका लागि सदस्यको विश्वास कायम राख्दै आर्थिक अनुशासन र प्रभावकारी व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा शेयर सदस्य तथा मनाङ्गे चौतरामा समूहकी अध्यक्ष उर्मिला गुरूङ र शेयर सदस्य एवं संचारकर्मी खुशी भाया गुरूङले शुभकामना मन्तव्य राख्दै संस्थाले सदस्यको आवश्यकता र हितअनुसार सेवा विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो। उहाँहरूले सहकारीको आर्थिक अवस्था थप सुदृढ बनाउन सदस्यको सक्रिय सहभागिता र संस्थाप्रतिको विश्वास महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा
लेखा सुपरिवेशन समितिका सदस्य सुविधा देव बहादुर गुरुङले

एक वर्ष 82-83 को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यस्तै संस्थाका व्यवस्थापक अनिल गुरूङले प्रस्तावित नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष सुवेदार चित्र बहादुर गुरूङले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव सुवेदार कृष्ण घले गर्नुभएको थियो।

0: पूर्वी लम्सुङको रायनस नगरपालिका पाँचथिङ पिप्लेमा रहेको शिशु विद्याश्रम माध्यमिक विद्यालयमा अभिभावकहरूको भेलाले शैक्षिक गुणस्तर विकास तथा विद्यालयमा अनुगमन समिति गठन गरेको छ। सम्पन्न भेलाले विद्यालयका पूर्व प्रधानाध्यापक नानुमाया पराचुलीलाई समितिको संयोजकमा सर्वसम्मत चयन गरेको हो। दुई दशक भन्दा बढ़ी समय विद्यालयको प्रधानाध्यापकको रूपमा नेतृत्व गर्नुभएकी पराचुलीले चार दशक भन्दा बढ़ी समय शिक्षा क्षेत्रमा योगदान पुर्याउनु भएको छ। उहाँले गत महिना मात्र प्रधानाध्यापक पदसँगै शिक्षण पेशाबाट अनिवार्य अवकाश लिनुभएको थियो। तीन सदस्यीय अनुगमन समितिको सदस्यमा सूर्यबहादुर उपरकोटी चयन हुनुभएको छ भने एकजना पछि थप गरिने विद्यालयले छनाएको छ। यसै गरी भेलाले शिक्षक अभिभावक संघ समेत गठन गरेको छ। संघको अध्यक्षमा तुलसा नेउ पनि चयन हुनुभएको छ। सदस्यहरूमा मंजु परियार, लक्ष्मण तामाङ, नीता कुमार, शर्मिला सार्की, सरला त्रिपाठी, पुरा सेनी, क्यामोदी मिया र गोमा तामाङ रहनु भएको छ। संघमा शिक्षक प्रतिनिधिका रूपमा रमा रामवरण मण्डल रहनु भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशाली नेपाली, पदेना सदस्य तथा प्रधानाध्यापक देव गिरी सदस्य सचिव रहनु भएको छ। नवनिर्वाचित समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालयको नीति नियम, अनुगमन तथा अभिभावक र विद्यालय बीचको सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। तपाईले सुन्दै हुनुहुन्छ मर्सिङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरै जनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्रालि, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
6: खाना पनि के खानु, के बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटेको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
7: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: लिभन अर्गानिक खाद्य उद्योग, बेसीसर नगरपालिका आठ, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्सुङ। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली, बेसीसर साथ लम्सुङ।
9: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनियोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
10: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
11: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
10: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
11: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
12: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 98-560-74-486।
0: हिमाली जिल्ला मनाङमा गत साता गएको प्राकृतिक विपत्तिले पर्यटन व्यवसायमा समेत प्रत्यक्ष असर परेको पाइएको छ। सदरमुकाम चामेसहित ताल लगायतका स्थानमा गएको डुबान एवं सड़क संरचनामा भएको क्षतिका कारण पर्यटन व्यवसायमा धक्का लागेको हो। पर्यटकीय सीजनका बेला भएको विपदजन्य घटनाका कारण पदयात्राका लागि जोखिम बढ़ेपछि पर्यटक आगमनमा प्रत्यक्ष असर परेको हो। यति बेला मनाङसम्म पुग्नका लागि सड़क सञ्जाल समेत सहज नहुँदा पर्यटक आगमनमा ठप्का जस्तै भएको छ। जिल्ला सदरमुकाम चामीमा आएको बाढ़ी पहिरोको कारण मर्सङ्गी नदी थुनिँदा माथिल्लो मर्सङ्गी तर्फको यातायात पूर्ण रूपमा प्रभावित भएको छ भने चामीका केही व्यवसाय होटेलहरू सबै डुबारमा परेका छन्। सो बाहेक पनि चामीको कोतो सड़क खण्ड खोत्रो लगायतका स्थानमा गएको पहिरोले पनि यातायात अवरूद्ध बनाएको छ। दैनिक सयौंको संख्यामा बाहिर पर्यटकको आगमन हुने सिजनमा हिमाली तथा पहाड़ी क्षेत्रमा प्राकृतिक विपत्तिको जोखिम बढ़दै गएको सन्देश अन्तर्राष्ट्रिय स्तरमा गएकोले यसको मनाङ सहित लमजुङमा पनि परेको हो। हिमाली पदयात्राका लागि नेपाल आउने विदेशी पर्यटकले मात्र यात्रा गर्नु अघि सुरक्षाको अवस्थालाई प्राथमिकतामा राख्ने भएकाले विपद प्रभावित क्षेत्रमा प्रत्यक्ष असर परेको हो। मर्सङ्गी कोरिडोर हुँदै शुरू हुने अन्नपूर्ण पदमार्गमा विगतका वर्षहरूमा विदेशी पर्यटकहरूसँगै स्वदेशी पर्यटकको समेत उल्लेख्य चाप रहने गरेको थियो। तर यस वर्ष प्राकृतिक विपत्तिको जोखिम र त्यसले सिर्जना गरेको सुरक्षा चिन्ताका कारण पर्यटक आगमन घटेको पाइएको छ। गत महिना ससुवामा आएको बाढ़ीका कारण पनि अन्तर्राष्ट्रिय पर्यटकहरूमा नेपालका हिमाली क्षेत्र असुरक्षित रहेको सन्देश गएको थियो। त्यसै गरी राजधानी काठमाण्डु जोड्ने प्रमुख सड़क खण्डमा भएको अवरोधले पनि पर्यटक व्यवसायमा थप चुनौती सिर्जना गरेको छ। नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा पुग्न सड़क यातायात महत्वपूर्ण माध्यम रहेकाले लामो समयसम्म सड़क अवरूद्ध हुँदा धेरै पर्यटकले आफ्नो यात्रा योजना स्थगित वा रद्द गर्न सक्ने व्यवसायहरूको अनुमान छ। विशेष गरी काठमाण्डु हुँदै अन्नपूर्ण क्षेत्रतर्फ जाने पर्यटकका लागि सड़कको सहज पहुँच महत्वपूर्ण मानिन्छ। अघिल्ला वर्षहरूमा अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकसँगै अन्तर्राष्ट्रिय पर्यटकको र आन्तरिक पर्यटकको आगमन पनि उल्लेख्य हुँदै आएको थियो। पदयात्रा, प्राकृतिक सौन्दर्य र हिमाली जीवनशैलीका कारण यो क्षेत्र नेपालका प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक हो। विपत्ति को कारण बढ़दो जोखिम, सड़क अवरोध र अन्तर्राष्ट्रिय स्तरमा जाने सुरक्षा सम्बन्धी नकारात्मक सन्देशका कारण यस वर्ष पर्यटकको संख्या घट्न सक्ने देखिएको छ। पर्यटक आगमनमा कमी आएसँगै मनाङ र लमजुङमा समेत यसको प्रत्यक्ष असर परेको छ। विशेष गरी पदमार्गमा रहेका होटल, रेस्टुरेन्ट, यातायात गाइड, फरिया तथा स्थानीय स्तरमा सञ्चालन हुँदै आएका अन्य पर्यटन व्यवसाय समेत प्रत्यक्ष असर परेको हो। सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्य सहित भवन ऐन 2083 नयाँ विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। पूर्वाधार विकास मन्त्रालयले दर्ता गराएको विधेयकमा गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 रूपियाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव छ। नयाँ व्यवस्था अनुसार पहिलो पटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकेको मापदण्ड अनुसार आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउनेछ। यो सुविधा गोठ निर्माण गर्न निवेदन दिने नागरिकले पनि पाउनेछन्। यसका साथै विपद प्रभावकारी तथा प्रभावित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित ठाउँमा सारेर सरकारले नै नयाँ घर निर्माण गरिदिने व्यवस्था समेत विधेयकमा समेटिएको छ। विधेयकले मध्यम आय भएका नागरिकलाई लक्षित गर्दै सुरक्षित र भूकम्प प्रतिरोधात्मक स्मार्ट घरको अवधारणा पनि ल्याएको छ। 20 लाखदेखि 75 लाखसम्म लागत पर्ने गरी घरहरू नागरिकले सहुलियत पूर्ण रूपमा ऋण मार्फत खरिद गर्न सक्नेछन्। जस अनुसार शुरूमा 5 लाख अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रूपियाँ किस्त तिरेर घर प्राप्त गर्न सकिनेछ। नागरिकको क्षमता अनुसार 10 लाखदेखि 25 लाखसम्म अग्रिम भुक्तानी गरी मासिक 15,000देखि 35,000 रूपियाँसम्म किस्त तिर्न सकिने अन्य विकल्पहरू पनि प्रस्ताव गरिएको छ। निम्न आय भएका परिवारलाई आवासको ग्यारेन्टी गर्ने र मध्यम आय भएकालाई सुरक्षित घरको सुनिश्चितता गर्दै सबै नेपालीको आवास अधिकार कानूनी रूपमै स्थापित गर्नु यो विधेयकको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसको 15 राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदैछ। 15 महाधिवेशन आजदेखि शुरू भए यही असोज 22 गतेसम्म चल्नेछ। महाधिवेशनका लागि देशभर र जनसम्पर्क समिति मार्फत 7,000 भन्दा धेरै प्रतिनिधिले भाग लिइरहेछन्। आज दिउँसो 2 बजे खुल्ला मंचको उद्घाटन तथा भोलिदेखि बन्द सत्र हुँदैछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2,500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 वटा हलको व्यवस्था गरिएको छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसीले महाधिवेशन प्रविधि मैत्री हुने तथा अन्य तामझाम नहुने जानकारी दिनुभयो। महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देवालाई अनुरोध गरिएको पनि पार्टीको प्रवक्ता चालिसीले बताउनु भएको छ। तर देवा समूहले आउँदो मंगिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णयसहित आफ्ना गतिविधिलाई अगाडि बढ़ाएको छ। आजदेखि काठमाण्डुमा शुरू हुन लागेको महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिका गाड़ीलाई विभिन्न ठाउँमा पार्किङको व्यवस्था गरिएको छ। कांग्रेसका केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिको संयोजक विजय बहादुर सोराले महाधिवेशनमा भाग लिन खुल्ला मंचमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न ठाउँमा पार्किङको व्यवस्था मिलाएको जानकारी दिनुभयो। संयोजक सोराका अनुसार धराराको अण्डरग्राउण्ड माइती घरदेखि भद्रकालीसम्मको वन वे सड़कको एकतर्फी दरबार मार्ग स्थित अन्नपूर्ण होटल परिसरमा पार्किङ व्यवस्था गरिएको हो। यस्तै पुरानो बस पार्क आसपास र भेकुटी मण्डपभित्र पनि केही गाड़ी पार्किङ गर्ने ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उहाँको भनाई छ। बच्चा जन्माउने बेला महिला सबैभन्दा बढ़ी सुरक्षित र सम्मानित हुनुपर्ने हो। तर गर्भावस्था अवस्थामा प्रसव र सुत्केपछिको संवेदनशील अवधिमा महिलाले भोग्ने व्यवहार सधैँ असुरक्षित र सम्मानजनक हुने गरेको छैन। अधिवक्त विनु लामाका अनुसार गर्भावस्थामा हुने गाली धम्की वा मानसिक दबावदेखि शारीरिक दुर्व्यवहारसम्मका घटनालाई खडायसी कुरा प्रसूतिको पीड़ा वा स्वास्थ्य संस्थाभित्रको सामान्य व्यवहारका रूपमा लिने प्रवृत्ति छ। उहाँका अनुसार सुत्केरी हुनु अघि गर्भावस्थामा सुत्केरीमा बच्चा जन्मिसकेपछि पनि आमालाई कसरी सम्मानजनक सुरक्षित र हिंसामुक्त बनाउने भन्ने विषयमा जनचेतना फैलाउनु पर्नेछ। जसका अनुसार सुत्केरी गराउन अस्पताल जाँदा गाह्रो भयो भन्दा त्यसलाई सामान्य रूप लिने गरिन्छ। प्रसुतिको अवस्थामा घर परिवारमै पनि धेरै महिलाले उचित हेरचाह पाउन नसकेको अवस्था छ। यस्तो अवस्थालाई सामान्य व्यवहार भनेर नसोध्ने गरी सरकारले कानूनी व्यवस्था गर्नुपर्नेछ। यसका लागि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन विधेयकमा गर्भवतीदेखि प्रस्तावपछिको अवधिसम्म महिलामाथि शारीरिक मानसिक वा यौन हिंसा गर्न नहुने र गरे दण्डनीय हुने व्यवस्था प्रस्ताव गरिएको छ। प्रतिनिधि सभामा विचाराधीन विधेयकले प्रसूति हिंसालाई छुट्टै रूपमा समेटेको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 दफा 12 बलपूर्वक गर्भ निरोधका साधन प्रयोग गराउन नहुने व्यवस्था छ। जहाँ भनिएको छ कसैलाई करकाप गरी वा धम्की दिई वा लालाई फकाए गरी वा लोभ प्रलोभन पारी मन्सुरी नलिई बलपूर्वक गर्भनिरोध साधन प्रयोग गराउनु हुँदैन। यही दफा 12 क थपेर प्रसूति हिंसा गर्न नहुने प्रावधान राख्न लागि हो। विधेयकमा भनिएको छ कसैले गर्भ अवस्थादेखि सुत्केरी अवस्थाका महिलालाई हिंसा गर्नु गराउनु हुँदैन। प्रसूति हिंसा बारे स्पष्टीकरण पनि विधेयकमा राखिएको छ। त्यसमा भनिएको छ दफाको प्रायोजनका लागि हिंसा भन्नाले कुनै व्यक्ति गर्भ अवस्थादेखि सुत्केरी अवस्थाका महिलालाई दिएको शारीरिक मानसिक वा यौनजन्य हिंसा सम्झनुपर्छ। मर्सिङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
13: मुख्य समाचारका प्रायोजक
14: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: नेपाली कांग्रेस केन्द्रीय सदस्यमा लमजुङका दुईजनाको दावी रहने। लमजुङको छ विद्यालयमा 15,57,000 लागतमा बाल उद्यान निर्माण। मनाङको प्राकृतिक विपत्तिको घटनाले पर्यटन व्यवसायमा थक्का। अन्नपूर्ण पदमार्गमा सिजन फरिने पर्यटक घट्ने आशंका र संयुक्त फुपू सैनिक सहकारीको 13 साधारण सभा सम्पन्न। आर्थिक वर्ष 82-83 साकुसको खुद नाफा 38 लाख। बिहान 6:35 बजेको मर्सिङ्गी समाचार अहिले नै सक्यो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 MHz इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: हातेमालो वस्त्र तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: हातेमालो बच्चा तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मुख्य कार्यालय बेसी शहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसी शहर एकाई 2083 असोज 23 गते शुक्रबार समय दिउँसो 11:30 बजे स्थान जिल्ला समन्वय समितिको सभाहल बेसीसहर नगरपालिका 8 लमजुङ। मर्सेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र खुदी बजार यही असोज 24 गते शनिबार समय दिउँसो 11:30 बजे स्थान लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहल खुदी बजार।
1: सुन्दर बजार राइनस दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूको लागि भोटेवडा सेवा केन्द्र सेउडीबार। साधारण सभा हुने मिति र स्थान यही असोज 24 गते शनिबार बिहान 11:30 बजे सृजनशील तमु आमा समूहको भवन सुन्दर बजार 9 पहिरे। नोट, एकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक यही असोज 27 गते मंगलबारको दिन हुने भएको छ। समय 11:30 बजे स्थान हातेमालो साकोसको सभाहाल बेसेसहर 7 भीमसेन स्थान लमजुङ। थप जानकारीको लागि सम्पर्क हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय बेसेसहर 0665209115 5209125 खुदी सदस्य सेवा कार्यालय 9856876624 र भोटेवडार सदस्य सेवा कार्यालय 0664002225।
3: कृषि विकास कार्यालय लमजुङको सूचना।
2: कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्ला भित्रका कृषि फार्म कम्पनी कृषक समूह सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
1: कृषि फर्म कृषि कम्पनी कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम प्रांगारिक मल वितरण व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम समुदाय स्तरमा प्रशोधन यज्ञ खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम कृषि उद्यम विकास कार्यक्रम निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम
2: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम
1: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम माटो सुधारका लागि कृषि चुन वितरण उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगारिक कृषि प्रवर्धन कार्यक्रम
2: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को हुलाक टिकट टास गरेको निवेदन प्रस्तावना फारम नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि
1: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि नवीकरण प्रमाणपत्रको प्रतिलिपि कर चुक्त प्रमाणपत्रको प्रतिलिपि स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि बैठक निर्णयको छाया कपी पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000 0665201030
1: मोबाइल नम्बर 9856045230 र 9856080140।
2: विश्व कन्यादेवी कप 2083 सहभागी बनौ।
1: खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता फन्ने नाराका साथ नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा मर्स्याङदी 4 मिप्रा स्थित कन्यादेवी युवा क्लबको 20 वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झैं यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गरिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हुन हार्दिक अनुरोध गर्दछौं।
2: पुरूषतर्फ पुरस्कारहरू: प्रथम पुरस्कार नगद रू 1,15,015 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 75,075 रूपियाँ, कप, मेडल र प्रमाणपत्र।
1: सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोल रक्षकलाई जनही नगद रू 2,000, ट्रफी र प्रमाणपत्र। सेमी फाइनलमा पुग्ने दुई टीमलाई प्रति टीम नगद रू 10,000।
2: दर्ता शुल्क रू 8,000 प्लस 1,000।
1: महिलातर्फ पुरस्कारहरू: प्रथम पुरस्कार नगद रू 20,020 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 12,012 रूपियाँ, कप, मेडल र प्रमाणपत्र।
2: सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोलरक्षकलाई जनही रू 1,000, ट्रफी र प्रमाणपत्र। दर्ता शुल्क रू 2,500 प्लस 500।
1: टीम दर्ता मिति: पुरूषतर्फ असोज 25 र 26 गते, महिलातर्फ असोज 26 गते साँझ 5 बजेसम्म। उद्घाटन खेल असोज 28 गते बिहान 11 बजे। स्थान: मर्स्याङ्दी गाउँपालिका 4, मिप्रा खेल मैदान। खेलाड़ी संख्या 7+3 10 जना।
2: पुरूषतर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा सहभागी गराइनेछ, त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
1: आयोजक: कन्यादेवी युवा क्लब, मर्स्याङ्दी गाउँपालिका 4, मिप्रा लमसुङ। थप जानकारीको लागि सम्पर्क 9847680098, 9848222018, 9846634821 र 9745715083।
2: प्रवर्धक: मर्स्याङ्दी गाउँपालिका भुलभुले लमजुङ। सह प्रवर्धक: मर्स्याङ्दी 4 को वडा कार्यालय तागरिङ लमजुङ।
1: पर्यटकीय गाउँ मिप्रा जाउँ, फुटबल प्रतियोगितामा रमाऊ।
2: विश्व कन्यादेवी कप 2083।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 066-520-209।

0: नान्सी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856466।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Sonia.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201909 0665203070 वा 590370 जानकारी गराउनुहोस्
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
5: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
2: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
1: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
1: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
1: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
1: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
1: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
1: बाल विवाह, आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
1: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन, के तनाव दियो ए खुसी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको, फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
7: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
9: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
9: थप जानकारीको लागि सम्पर्क 0665909999 4779629 सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वास्थ्य।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सिंहको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिंहको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: निशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्। निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखिराख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, भएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग, भएमा डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहा हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने, भएमा लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने, भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन, भएमा उदास भइरहने, जिउमा फूर्ति नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने, भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने, भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
3: निशुल्क जाँच हुने दिन र समय: यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट।
7: मोडल सिटी हस्पिटल प्राली, बेसी सहर, पुरानो लमजुङ मोडल हस्पिटल, पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 0665200004।
3: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9857133775,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँ घर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
9: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
10: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रो बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
11: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।

0: Ayah, merenya mah. Ayah ni, ayah.
1: Kie bahaya didi tapai lagi. Sunsu saya ni ki koso.
0: Hera na babu, hati dukni, pen gosni gorsa. Kali kali tu sahser nai garo. Ayah, kai, kie bahaya ki.
1: Lah didi, tisu apa bonita? Turun tak cek jad gari anus na? Aku swasta kuta, khayal gunu persa he didi belai mah.
0: Jani tu mana agamu? Koi, kajani kah? Kajani olai?
1: Lah didi, besi sah nagar palika saat purano bank chok mah rayku, kier pharmacy and lab mah gari anus na?
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निशियन द्वारा रगत दिसार पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्ट द्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लन्जुङ
2: सम्पर्क फोन 9849068924586780
4: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी
5: ए बाबुको जोखतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो यता कता पाइन्छ होला
4: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
5: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
6: प्रोपाइटर दिलीप श्रेष्ठ एएस किचन हाउस बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि थप जानकारीका लागि सम्पर्क 9560744486

0: नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको आइतबारको बदलिदो नेपालमा हामी समसामयिक विषयमा कुराकानी गर्छौं। सरकारले भोटेकोशी बाढ़ीको एक महिनापछि खोज तथा उद्धारबाट खोज, पुनर्लाभ र पुनर्स्थापनामा जाने निर्णय गरेको छ। भोटेकोशी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति गर्यो। घर, सड़क, पुल, बजार, विद्यालय, व्यापारिक संरचना र जीविकाका आधारहरूमा क्षति पुगेको छ। विपदपछि भत्किएको घर बनाइदिनु मात्रै पुननिर्माण होइन, घर गुमाएका मानिस कहाँ बस्ने, रोजगारी गुमाएकाले आमदानी कसरी गर्ने, बाल बालिकाको पढ़ाई कसरी निरन्तरता दिने, खेतीयोग्य जमीन वा पशुधन गुमाएकाको जीविका कसरी फर्काउने, पसल, होटल वा सानो व्यवसाय गुमाएकालाई कसरी उठाउने, परिवारको सदस्य गुमाएका परिवारलाई आर्थिक सहयोगसँगै सामाजिक र मनोसामाजिक सहारा कसरी दिने, यी सबै पुनर्स्थापनाका प्रश्न हुन्। अर्को महत्वपूर्ण प्रश्न हो, हामी पुरानै ठाउँमा पुरानै संरचना बनाउने कि यसपटक सुरक्षित र जोखिम घटाउने ढंगले नयाँ शुरूआत गर्ने, नदीको बहाव, भूगोल र वातावरणीय जोखिमलाई व्यवस्था गरेर पुननिर्माण गरियो भने आज बनाएको संरचना भोलिको अर्को बाढ़ीमा फेरि जोखिममा पर्न सक्छ। त्यसैले पुननिर्माण केवल इट्टा, ढुंगा र सिमेन्टको विषय होइन, यो सुरक्षित बस्ती, दिगो जीविका, सामाजिक सम्बन्ध, स्थानीय सहभागिता र उत्तरदायी विकाससँग जोड़िएको विषय हो। अझ महत्वपूर्ण कुरा, बाढ़ीबाट सबै परिवारले समान क्षति बेहोरेका छैनन्। गरीब, दैनिक ज्यालादारीमा निर्भर, महिला, वृद्ध, बाल बालिका, अपाङ्गता भएका व्यक्ति तथा वैकल्पिक बसोबासको व्यवस्था नभएका परिवारको जोखिम फरक हुन सक्छ। अब प्रश्न उठ्छ, भोटेकोशी बाढ़ीपछि पुनर्स्थापना र पुननिर्माण गर्दा राज्य, स्थानीय समुदाय र सम्बन्धित निकायले के कुरालाई प्राथमिकतामा राख्नुपर्छ। पुरानै ठाउँमा पुरानै जीवन फर्काउने कि यसपटक अझ सुरक्षित भविष्य निर्माण गर्ने, आज हामी यिनै विषयमा भक्तपुरको खोप कलेजमा पढ़ाउनु हुने समाजशास्त्री प्राध्यापक सुनिता गाईसीसँग कुराकानी गर्छौं। सुनिता गाईसीजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
1: हजुर, धेरै धेरै धन्यवाद छ।
0: भोटेकोशी बाढ़ीपछि अहिले हामी राहत र उद्धारबाट पुनर्स्थापना र पुननिर्माणतर्फ प्रवेश गर्दैछौ। सरकारले अब चाहिँ पुनर्स्थापना र पुननिर्माणको तयारी गर्दैछ। समाजशास्त्रीय दृष्टिले यी दुई चरणलाई कसरी बुझ्ने, यहाँबाट शुरू गरौं
1: न। वास्तवमै भोटेकोशी बाढ़ीबाट धेरै नै क्षति भएको छ र हामीले यसलाई पुनस्थापना र पुननिर्माणलाई चाहिँ अलिक फरक किसिमले हेर्नुपर्छ। जस्तै पुनस्थापना भनेको चाहिँ बाढ़ी हुने बित्तिकै, कुनै विपद हुने बित्तिकै चाहिँ हामीले के गर्न सकिन्छ त भनेर, जस्तै घरबार विहीनहरूलाई चाहिँ खाना, आवास, शिक्षा, विभिन्न किसिमको चाहिँ प्राथमिक उपचारका सामानहरू प्रोभाइड गर्नेलाई चाहिँ हामी पुनस्थापना भनेर भन्छौं भने, पुननिर्माण भनेको चाहिँ विपदपछि ती सामान्य हामीले जति गर्नुपर्ने आधारभूत आवश्यकताका कुराहरू प्रदान गरिसकेपछि चाहिँ पुननिर्माणतिर जाँदाखेरि चाहिँ संरचनागत निर्माणलाई चाहिँ हामी बुझ्छौं।
0: पुननिर्माण भन्दा अगाडि चाहिँ पुनर्स्थापना हुनु
1: पर्यो। हजुर,
0: त्यो पुनर्स्थापना भनेको चाहिँ आफू पहिले जहाँ बसेको थियो त्यहाँ नभएर अहिलेको आश्रय स्थलमै बसिरहने हो अथवा सरकारले कुनै एउटा निश्चित ठाउँमा लिएर राख्ने हो।
1: अब पुनस्थापनाको कुरालाई गर्दाखेरि चाहिँ पुनस्थापनामा अब बाढ़ी गइरहेकै ठाउँमा त बसिराख्ने अवस्था रहेन, त्यही भएर सरकारले चाहिँ निश्चित गरेको सुरक्षित ठाउँमा गएर चाहिँ सम्बन्धित पीड़ितहरूलाई चाहिँ राख्ने व्यवस्थालाई चाहिँ हामी पुनस्थापना भन्छौं। र पुनस्थापना भइसकेपछि त्यसपछि चाहिँ अब के गर्ने त दीर्घकालीन रूपमा त्यो सोच्नु नै वास्तवमा पुननिर्माण हो।
0: हजुर, अब बाढ़ीमा घर, व्यवसाय, रोजगारी गुमाएका मानिसका लागि चाहिँ पुनर्स्थापना भन्नाले के कुरा चाहिँ समेट्नुपर्छ त्यसमा?
1: अब बाढ़ीमा जुन घरबार विहीन हुनुभएको छ, पहिला चाहिँ उहाँहरूलाई अब खानेकुरा, लत्ता कपड़ाका कुराहरू चाहिँ हामीले व्यवस्थित गर्नुपर्छ। त्यो सँगै चाहिँ ती भौतिक कुरासँगै चाहिँ सामाजिक सम्बन्धका कुरा पनि जोड़िनुपर्छ जस्तो लाग्छ। किनभने मानिस भनेको त एउटा भौतिक संरचनामा मात्र बसेको हुँदैन, ऊ बसेको समाज, छिमेकी, साथीभाइ, आफन्तहरू जति हुनुहुन्छ त्यो कुरालाई पनि हामीले चाहिँ विचार गर्नुपर्छ। समाजशास्त्रीय दृष्टिकोणमा चाहिँ आर्थिक संरचना सँगै सामाजिक सम्बन्ध व्यवहारका कुराहरूलाई चाहिँ
0: त्यसलाई अझै प्रष्ट पारेर भन्नुहोस् त के कुरा चाहिँ हुनुपर्छ ल एउटा परिवारलाई होइन कुनै चाहिँ बाढी प्रभावित क्षेत्रका मानिसलाई पुनर्स्थापना भन्ने बित्तिकै तपाईँले भने जस्तो त्यो सामाजिक सम्बन्धहरू चाहिँ के आवश्यक हुन्छ त्यो जोड्नको लागि चाहिँ
1: हजुर अब सामाजिक सम्बन्धको कुरा गर्दाखेरि अब विपदमा त विभिन्न ठाउँमा चाहिँ छरपष्ट भइरहेको हुन्छ र पुनस्थापनाको कुरा गर्दाखेरि सम्बन्धित एउटै टोलको हुन सक्छ होइन सकेसम्म चाहिँ आफ्नै क्षेत्र टोलका मान्छेहरूलाई चाहिँ एकै ठाउँमा बस्ने व्यवस्था मिलाउन सकियो भने उहाँहरूको बीचमा एउटा मानसिक किसिमको तनाव त भइरहेको हुन्छ त्यो तनावलाई व्यवस्थापन गर्न पनि सामान्य कुराकानी भए पनि गर्न पाइयो त्यो खालको सम्बन्धको मेलोमेसो चाहिँ हामीले मिलाउन जरुरी
0: एउटा चाहिँ जो पहिला जो छिमेकीहरू भनौँ न ओल्लो घर पल्लो घर तल्लो घर माथिल्लो घर जो जसरी बस्नु भएको थियो पुनर्स्थापना गर्दाखेरि पनि उहाँहरूलाई त्यसै गरी राख्न सकियो भने चाहिँ उहाँहरूको त्यो पुनर्स्थापना पछिको जीवन चाहिँ सहज हुन्छ
1: अब सधैँ सम्भव हुन्छ भन्ने चाहिँ छैन होइन किनकि आपत परिरहेको हुन्छ र यस्ता खालका प्राकृतिक विपद भनेको त बाजा बजाएर आउँदैन भन्ने जुन उखान छ तै पनि सकेसम्म त्यसरी चाहिँ अब एउटै छिमेकीका टोलकाहरूलाई चाहिँ यसरी एउटै शिविरमा हुन सक्छ त्यसरी राख्न सक्यो भने चाहिँ उहाँहरूलाई चाहिँ जुन एक किसिमले भौतिक क्षति भइराखेका हुन्छ मानवीय क्षति पनि भइरहेको हुन्छ त्यो खालको तनावबाट चाहिँ केही चाहिँ उनीहरू चाहिँ रिलिफ हुन पाउँछन्
0: एकदम अब तपाईँले भन्नुभयो एउटा टोल छिमेकी जो जसरी बसेका थिए सकेसम्म त्यसरी राख्दा राम्रो हुन्छ अब अरू अरू खालका चाहिँ सम्बन्धहरू त्यो पुनर्स्थापना गर्दाखेरि ध्यान दिनुपर्ने कुराहरू के हुन सक्ला
1: अब अरू चाहिँ भनेको जस्तै हामीले अब जति छिमेकी छन् तिनीहरूलाई नै समेटेर राख्नुपर्छ भन्ने चाहिँ हुँदैन कहिले काहीँ चाहिँ के हुन्छ बस्दै गर्दाखेरि सम्बन्धको विकास हुन्छ सम्बन्धको विकास हुन्छ त्यो खालको माहौल चाहिँ हामीले पुनर्स्थापना गर्दाखेरि चाहिँ गर्न सक्यो भने जस्तै छलफल भेटघाट हुन सक्छ कुनै एउटा अब विपदमा चाहिँ हामीले छेनिक मात्रै व्यवस्थापन गरेर हुँदैन त्यसलाई दीर्घकालीन रूपमा गर्नको लागि चाहिँ कुनै कामहरू केहीहरू त्यो सिपहरूको पनि विकास गरेर उहाँहरू बीचमा चाहिँ त्यस्तो छलफलको कार्यक्रमहरू चलाउन सक्यो भने चाहिँ सामाजिक सम्बन्धहरू चाहिँ बढ्दै जान्छ
0: एकदम अब त्यसमा एउटा परिवारभित्र महिला केटाकेटी अझ त्यसमा पनि परिवारभित्रका कतिपय मान्छेहरू गुमेको होइन त्यो अवस्था हुन्छ अब त्यो अवस्थामा रहेकाहरूलाई पुनर्स्थापना गर्दाखेरि अझै अर्को चाहिँ मनोसामाजिक हिसाबले ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हुन सक्छ
1: अब भौतिक क्षति त क्षति एकदम ठूलो क्षति भयो त्योभन्दा ठूलो क्षति भनेको चाहिँ मानवीय क्षति हामी मानिस भनेको चाहिँ सामाजिक प्राणी त्यही भएर हामीलाई भौतिक कुराले त असर गर्छ नै त्यो सँगै चाहिँ मानवीय कुराहरू आफन्त गुमाएकाहरूको चाहिँ चोट पीड़ाहरू चाहिँ छुट्टै नै हुन्छ त्यही कारणले गर्दा त्यस्तो अवस्थामा चाहिँ काउन्सिलिङका कामहरू गर्न सकियो भने पनि उहाँहरूलाई चाहिँ विभिन्न परामर्शका कामहरू गर्न सक्यो भने चाहिँ उहाँहरूको पीड़ा चाहिँ केही कम हुन्छ कि किनकि विदेको मान्छेलाई त ल्याएर हामी दिन सक्ने हाम्रो क्षमता हुँदैन तर हामीले चाहिँ विभिन्न होइन त्यस्तो खालको काउन्सिलिङको प्रोग्रामहरू शुरू गर्न सक्यौं भने उहाँहरू बीचमा चाहिँ पीड़ा कम गर्न सकिन्छ होइन त्यो खालको छ त्यही भएर नेपालमा पनि विभिन्न जात्रा पर्वहरू जस्तै हामीले गाई जात्राहरू मनाउँछौं त्यो पनि त्यहीसँग जोडिन्छ होइन त्यो गाई जति पनि चाड पर्वहरू छ त्यसले चाहिँ मानवीय पीड़ालाई कम गर्नको लागि चाहिँ शुरूआत गरिएको भनेर हाम्रो इतिहास छ र अहिलेसम्म पनि हामी त्यो कुरा चाहिँ कन्टिन्यू गरिरहेका
0: छौँ पर्वले जसरी त्यो पीड़ा भुलाउन मद्दत गर्ने होइन एउटा सम्बन्धलाई विकास गर्न मद्दत गर्ने जुन त्यो एउटा पहिलेदेखि नै चलिरहेको छ अब हामीले पुनर्स्थापना गर्दाखेरि पनि त्यो कुरालाई चाहिँ ख्याल गर्नुपर्छ भनेर तपाईँले भन्नुभयो अब यो हामीले परिवारको एउटा पुनर्स्थापना गर्दा चाहिँ बाढीमा घर गुमाएकाहरूलाई कसरी पुनर्स्थापना गर्ने भन्ने विषयमा तपाईँले भन्नुभयो अब व्यवसाय र रोजगारी गुमाएका मानिसका लागि चाहिँ पुनर्स्थापना गर्दा अरू के कुरा थप हुनुपर्छ त्यसमा
1: मानवीय जीवनमा आर्थिक अवस्था आर्थिक पक्षको महत्वपूर्ण भूमिका हुन्छ जो चाहिँ पीड़ित हुनुहुन्छ विपदमा पर्नु भएको छ उहाँहरूलाई चाहिँ हामीले क्षणिक रूपमा राहत बाँडेर मात्रै हुँदैन हामीले उहाँहरूसँग भएको सिप ज्ञान नलेजलाई हामीले प्रयोग गरेर केही सानातिना व्यापार व्यवसाय गरिराख्नु भएको छ भने त्यो किसिमको चाहिँ हामीले अवसरहरूको सृजना गर्न सक्छौ र अथवा विभिन्न खालको सामान्य अवस्थामै गर्न सकिने रोजगारीका अवसरहरू चाहिँ तालिमहरू हुन सक्छ होइन त्यो कुराहरूलाई चाहिँ हामीले अगाडि बढ़ायो भने दीर्घकालीन रूपमा चाहिँ ती व्यवसाय सानातिना व्यवसाय गरेर बसिराख्नु भएकोहरू चाहिँ अनि सरकारप्रति आस्थावान भइरहनु पर्ने अवस्थाको चाहिँ अन्त्य हुन्छ र उहाँहरू आफै रोजगारीतिर लाग्नुहुन्छ
0: भनेपछि त्यो एउटा सिपमूलक तालिम चाहिँ दिनुपर्ने खाँचो रहेछ।
1: र कतिपय अवस्थामा हामीले दिने भन्दा पनि उहाँहरूसँग इन्डिजिनियस नलेज हुन्छ, लोकल पिपुलहरूसँग चाहिँ कस्तो हुन्छ भने उहाँहरूले विपदले गर्दा उहाँहरू मानसिक तनावमा हुनुहुन्छ, तर उहाँहरूसँग भइरहेको ज्ञान सिपहरूलाई पनि हामीले प्रयोग गरेर त्यस्तो खालको चाहिँ आर्थिक उत्पादन हुने खालको चाहिँ कामहरू अगाडि बढाउन सक्यौं भने चाहिँ त्यसले दीर्घकालीन रूपमा चाहिँ समाज छिमेकीदेखि लिएर सरकारलाई नै फाइदा हुन्छ।
0: एकदम समाजशास्त्री प्राध्यापक सुनिता गाईसीजी, आज हामी तपाईँसँग भोटेकोशी बाढीपछिको पुनर्स्थापना र पुननिर्माणमा कसरी ध्यान दिने भन्ने विषयमा कुरा गरिरहेका छौं। तपाईँ खोप कलेजमा पनि पढाउनुहुन्छ, भक्तपुरको खोप कलेजमा समाजशास्त्र दृष्टिकोणले चाहिँ आज हामी अलि बढी कुरा गरिरहेका छौं तपाईँसँग। अब तपाईँले भनिहाल्नुभयो यो भोटेकोशी बाढीपछिको पुनर्स्थापना र पुननिर्माणमा गइरहँदाखेरि सबैभन्दा पहिले पुनर्स्थापनाको कुरा गर्दा त्यो परिवारलाई जोड्ने कुराहरू होइन, परिवारको मनोसामाजिक कुराहरू, व्यवसाय र रोजगारीका कुराहरूलाई पनि ध्यान दिनुपर्छ भन्नुभयो। अब हामीले अहिलेसम्म जति गरेका छौँ नि नेपालमा जति अभ्यास भएको छ पुनर्स्थापनाको, यो कुरामा कतिको ख्याल पुगेको, ध्यान पुगेको तपाईँ पाउनुहुन्छ?
1: हजुर, अब गरेकै छैन भन्न मिल्दैन सर, किनकि अहिले हामीले देखिरहेछौं, समाचारमा सुनिरहेछौं र त्यहाँ प्रत्यक्ष त्यहाँ स्थल भ्रमण गर्नेहरूले पनि विभिन्न इन्फर्मेसनहरू हामीलाई दिइराख्नु भएको छ। तर अब अझ अलिकति बढी
0: जस्तो भुइँचालो पछिको कुरा गरौं होइन, उदाहरणको लागि हामीले पछिल्लो 10 वर्ष अगाडि भूकम्प पछिकै पुनर्निर्माण पुनर्स्थापनामा हामीले कुरा ख्याल गर्न सकेकै सकेनौं, तपाईँले के पाउनुभयो?
1: अब यो विपद भनेर चाहिँ विभिन्न समयमा जस्तै 2072 सालको भुइँचालोदेखि लिएर मेलम्चीमा पनि त्यस्तै खालको बाढ़ी आएको थियो र रसुवामा पनि अहिले ठूलो आयो, त्योभन्दा अगाडि केही समय अगाडि चाहिँ यस्तो खालको बाढ़ी थियो भनेर चाहिँ हामीले समाचारमा सुनेका छौँ होइन। तर अब त्यो बेलाको अवस्था छुट्टी हुन सक्छ, तर अब अहिलेको अवस्थामा चाहिँ हामीले भौतिक संरचना पुननिर्माणको सँगसँगै चाहिँ सामाजिक सम्बन्धका कुराहरू, सामाजिक व्यवहारका कुराहरूलाई चाहिँ हामीले जोड़ दिएर अगाडि बढ़न सक्यो भने चाहिँ अझ राम्रो चाहिँ व्यवस्थापन हुन्छ जस्तो लाग्छ मलाई।
0: हजुर, अब हामीले प्राय पुननिर्माण भनेपछि भत्किएको घर, पुल, भवन बनाउने कुरा मात्रै बुझ्छौं कि, यो बुझ्दाखेरि चाहिँ कहाँ समस्या छ?
1: हजुर, यसमा चाहिँ मलाई कस्तो लाग्छ भने पुननिर्माणले सिधै हेर्दा भौतिक संरचना नै निर्माण भन्ने देखाउँछ, तर वास्तवमा समाजशास्त्री हिसाबमा त्यो घर भनेको चाहिँ चारवटा दिवार मात्रै अथवा पिल्लर मात्र होइन, एउटा भौतिक संरचना मात्रै हुँदैन, त्यो भित्र चाहिँ मानवीय सम्बन्धहरू, बुवा आमाको सम्बन्ध, छोराछोरीको सम्बन्ध होइन, विभिन्न खालको सामाजिक सम्बन्धको कुराहरू आउँछ। त्यही कारणले गर्दा अब कसैको घर भत्किनु भने घर मात्र भत्किएको होइन, उसँगको छिमेकीको सम्बन्ध होइन, त्यहाँको अवस्था टोलकोसँगको सम्बन्ध पनि बिस्तारै टाढा हुनु, गुम्नु हो। त्यही भएर हामीले चाहिँ अब जति पनि संरचनागत जुन क्षति छ त्यसलाई चाहिँ अब यता हामीले समाजशास्त्रीय हिसाबमा हेर्दाखेरि चाहिँ त्यो भनेको चाहिँ एउटा सामाजिक क्षति पनि हो, त्यसलाई चाहिँ अब पुनस्थापना गर्दाखेरि चाहिँ अब पुननिर्माण गर्दा पनि हामीले त्यसलाई चाहिँ विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ। त्यही भएर घर भनेको चाहिँ एउटा स्ट्रक्चर मात्र होइन, संरचना मात्र होइन, त्योभित्र चाहिँ सामाजिक सम्बन्ध, व्यवहारका कुराहरू होइन, ती सबै नै जोडेर आउँछ। हामी सबैले बाँधेर राख्ने नै घर, हामी पूर्व पश्चिम जहाँ गए नि फर्किने घर भनेर फर्किने भनेको चाहिँ ठाउँमा सुत्न मात्र होइन, ती विभिन्न सम्बन्धका कुराहरू पनि त्यहाँ हुने गर्छन्।
0: एकदम यसलाई अझै व्याख्या गर्नुहोस् न, घर भनेको एउटा तपाईँले भनिहाल्नुभयो चारवटा पर्खालको घेरा मात्रै होइन, कोठा मात्रै होइन, अरू कुराहरू त्यसमा चाहिँ अरू कुराहरू जस्तै
1: घरलाई चाहिँ हामीले जीवन जिउने आधार भन्छौँ होइन। कहिलेकाहीँ एकदम धनी हामी आर्थिक रूपमा सम्पन्न मानिसहरू एसी भएको रूममा सुतिरह हुन्छ, तर मनमा चयन हुँदैन उनीहरूलाई होइन। तर जसलाई छाको छाना हुन्छ, खरले छाको छाना हुन्छ, तर आनन्दसँग त्यो मान्छे त्यहाँ निदाइरहेको हुन्छ। त्यही भएर चाहिँ एउटा आत्मसन्तुष्टिको कुरा, त्यो सन्तुष्टि कहाँबाट आउँछ भन्दाखेरि परिवारमा भएको सामाजिक सम्बन्ध, मेलमिलाप, माया, प्रेम, हेरचाह, ती सबै कुरा नै पर्छन्। त्यही भएर हामीले समाजशास्त्रीय रूपमा हेर्दाखेरि त परिवार भनेको चाहिँ एउटा प्राथमिक सामाजिक संस्थाको रूपमा हेर्छौं र यसबाट नै हाम्रो जीवन अगाडि बढ्छ, जन्म मृत्यु संस्कारदेखि लिएर होइन, त्यो सबै कुराहरू नै घरसँग जोडिएको हुन्छ।
0: एकदम कस्तो प्रश्न भन्नुभयो, अब घर गुमाउनु र आफ्नो सामाजिक संस्कार गुमाउनु बीच चाहिँ कस्तो सम्बन्ध हुन्छ?
1: अब घर गुमाउन घर भत्किदा घुम्दा अथवा बाढीले बगाउँदाखेरि चाहिँ सामाजिक सम्बन्ध पनि बगाएको भान चाहिँ हामी समाजशास्त्रीहरूलाई पर्छ किनकि त्यो ठाउँ छोडेर हामी नयाँ ठाउँमा चाहिँ सिफ्ट हुनुपर्ने बाध्यता किनकि विपद भने त अब आइरहेकै हुन्छ त्यो विपदबाट जोगिनको लागि चाहिँ हामीले नयाँ ठाउँमा बसाई बस्दाखेरि हामीलाई धेरै समय चाहिँ त्यो समाज बुझ्न भाषा धर्म संस्कृतिका कुराहरू बुझ्नलाई चाहिँ एकदमै गाह्रो परिरहेको हुन्छ भौतिक रूपमा घर बगायो घर डुब्यो घर भत्क्यो भनिरहँदाखेरि वास्तवमा त्यो मान्छेको जीवन भत्केको हो मन भत्केको हो सामाजिक सम्बन्ध भत्केको हो त्यो सम्बन्धलाई चाहिँ अब जोगाइराख्नको लागि चाहिँ व्यक्तिले एक कदम अगाडि बढेर प्रयास चाहिँ गर्नै पर्छ मलाई विपद भयो मेरो यो ठाउँमा घर थियो अब म के गरौँ भनेर त्यहीँ बसेर भएन उसले चाहिँ अब सामाजिक रूपमा सशक्त भएर मानसिक रूपमा चाहिँ सशक्त भएर उसले चाहिँ फेरि नयाँ ठाउँमा एडजस्ट गर्नुपर्ने बाध्यता चाहिँ तत्कालीन अवस्थामा देखिएको छ अब यसले गर्दाखेरि अब अहिलेको सरकारले पुरानै ठाउँमा पुनर्स्थापना गर्ने भन्ने कुरा पनि बेला बेलामा आइरहेछ अब त्यो कुरालाई चाहिँ दोहोरो किसिमले हेर्न सकिन्छ जस्तै कतिपय चाहिँ जस्तै मुस्ताङको थाकखोला भनेको थकालीहरूको बसोबास भएको ठाउँ त्यहाँ केही समस्या पऱ्यो नि थकालीलाई जसरी पनि त्यही राख्नुपर्छ भन्ने चाहिँ नहुन नि सक्छ किनकि अहिले हामी यहाँ छौँ र ग्लोबलाइजेसनको कारणले गर्दा विभिन्न खालको चाहिँ क्लाइमेट चेन्जको कारणले गर्दा अबको 10 वर्षमा योभन्दा कम खालको विपत्ति आउँछ भनेर हामी अहिले कल्पना गरेर बसेर केही हुनेवाला छैन किनकि हाम्रो बाबुबाजेले जुन विपत्ति देखे त्योभन्दा 100 गुणा बढी विपद रोगहरू हामी अहिले देखिरहेछौँ त्यही भएर यो जति पनि आधुनिक सम्भावना छ किनकि अहिलेको वातावरणीय अवस्थादेखि लिएर हरेक कुराले चाहिँ त्यसमा प्रभाव पार्छ जस्तो लाग्छ सर
0: एकदम अब तपाईँले अघि भन्नुभयो नि यो पुरानै थाथलोमा पुनर्स्थापना गर्ने कि नयाँ गर्ने भन्ने कुरा चाहिँ अब त्यो एकछिनपछि हामी यसमा चाहिँ एउटा प्रभावित क्षेत्रका बासिन्दा र सम्बन्धित निकायले पनि के कुरामा ध्यान दिने भन्दै हामी एकछिनपछि आउँला पछि कुरा गरौँला अहिले चाहिँ समाजशास्त्री प्राध्यापक सुनिता गाइसीजी एउटै बाढीले धनी र गरीब परिवारलाई समान खेती पुर्याउँदैन भन्नुभयो होइन पुनर्निर्माणमा यो असमानता चाहिँ कसरी सम्बोधन गर्ने
1: अब पक्कै पनि सर किनभने आर्थिक सामाजिक अवस्थाहरू फरक फरक हुन सक्छन् भाषा धर्म पेसाका आधारमा जस्तै एउटै बाढी त एउटै हो प्राकृतिक विपत्ति एउटै हो तर त्यसले चाहिँ कम आर्थिक अवस्था भएका मान्छेको घर नै हुन्छ संसार त्यो बगाइसकेपछि उसको सबै सकियो तर त्यही घर बगाएर पनि ब्याङ्क ब्यालेन्स अथवा अर्को ठाउँमा घर हुन सक्छ होइन जस्तै अहिले हामीले हेर्दाखेरि चाहिँ जो आर्थिक अवस्था कमजोर भएका छन् तिनीहरूको दुनियाँ नै त्यही बसेको हुन्छ तर आर्थिक रूपमा सम्पन्न मान्छेहरूले चाहिँ त्यस्तो विपल काठमाडौँमा पनि घर हुन सक्छ होइन अन्यत्र पनि हुन सक्छ ऊ चाहिँ बिस्तारै केही मात्रामा चाहिँ त्यो गरिब आर्थिक अवस्था कम भएको भन्दा उसको स्ट्याटस चाहिँ अलिकति माथि हुन सक्छ त्यही भएर अब अहिले हामीले चाहिँ सरकारले समानता इक्वालिटीको कुरा गरिरहँदाखेरि राहत वितरणदेखि लिएर सबैमा इक्विटी अथवा समता हुनुपर्छ कि जस्तो लाग्छ किन समताले चाहिँ जसलाई बढी क्षति भएको छ त्यसलाई बढी राहत दिने त्यसलाई जसलाई कम क्षति भएको छ त्यो कुरालाई चाहिँ अब उहाँहरूलाई चाहिँ कम मात्र दिए पुग्यो होइन त्यो भएर चाहिँ अब हामी समानता भन्दा पनि समतामा जानुपर्छ कि जस्तो लाग्छ समताको चाहिँ अवधारणाले चाहिँ के
0: भइरहेको छ फरक भन्दिनु धेरैलाई थाहा हुन्छ समानता र समतामा के फरक छ
1: जस्तै अब समानता भनेको एउटाको चाहिँ घर मात्रै बगाएको छ होइन खेतबारी जस्ताको त्यस्तै छ बगाएको घर मात्रै छ भने चाहिँ अब सरकारले एकजनाको चाहिँ घर छ के अरे घर बगायो तर खेतीबारी सबै छ होइन अर्को मान्छेको चाहिँ घर पनि बगायो अनि त्यसपछि बारी पनि बगायो अब सरकारले समानता भनेर चाहिँ 1-1 लाख रुपियाँ दिने भन्यो भने त्यो समानता जसको घर मात्रै बगाएको छ खेत त छ तर ऊ त अरू अर्को भन्दा त अलिकति कम पीडित भयो नि होइन त्यो सरकारले चाहिँ 1-1 लाख दियो भने त्यो चाहिँ समानता तर त्यसको चाहिँ घर मात्रै बगायो बारी त छ नि खेतबारी त छ नि होइन त्यसलाई अलिक कम दिए पनि हुन्छ त्यसलाई चाहिँ 50,000 अर्कोलाई 1 लाख दियो भने चाहिँ हामी समता भनेर बुझ्छौँ अब अहिले चाहिँ अहिलेको चाहिँ मेन भनेको चाहिँ हामीले समानताका कुरा पनि पहिलादेखि चलिआएकै कुरा हो अब अहिले चाहिँ हामीले समतामा चाहिँ ध्यान दिनुपर्छ कि जस्तो लाग्छ जसले गर्दा वास्तविक पीडितहरू छ उहाँहरूलाई चाहिँ केही राहत हुन्छ
0: सुनिता गाइसीजी आज हामी तपाईँसँग भोटेकोशी बाढी पछिको पुनर्स्थापना र पुननिर्माणमा केन्द्रित भएर राखेर समाजशास्त्रीय दृष्टिकोणले कसरी हेर्ने कसरी त्यो ठाउँको त्यो ठाउँका बासिन्दाको मनोभावना नै बुझ्ने भन्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँ समाजशास्त्री हुनुहुन्छ, जस्तो दैनिक ज्यालादारी गर्ने होइन सानो पसल चलाउने वा कृषिमा निर्भर परिवारको जीविका फर्काउन चाहिँ पहिलो प्राथमिकता के हुनुपर्छ?
1: अब अहिले त उहाँहरूको पहिलो प्राथमिकता भनेको चाहिँ आर्थिक केही कुराहरू नै हो। जस्तै त्यो आर्थिक गतिविधिलाई कसरी बढ़ाउन सकिन्छ, तुरन्तै सरकारी जागिर त दिन सक्ने अवस्था छैन, तर सानोतिनो व्यवसाय गर्नको लागि चाहिँ स्थानीय सरकारले होइन विभिन्न संघ संस्थाले उहाँलाई केही जुटाइदियो भने चाहिँ उहाँहरू पनि दैनिक ज्यालादारी गरिराख्नु भएकोलाई चाहिँ केही राहत हुन्छ जस्तो लाग्छ। अनि अहिले हामीले गराउनु पर्ने भनेको चाहिँ मारेर माछा ल्याएर मात्र दिने होइन कि माछा मार्नै सिकायो भने चाहिँ त्यो चाहिँ दीर्घकालीन रूपमा चाहिँ उहाँहरू सस्टेन हुँदै जानुहुन्छ, दिगोपन चाहिँ आउँछ जस्तो लाग्छ। त्यही भएर तुरन्तै चाहिँ हामीले भन्ने बित्तिकै त गर्न सक्दैनौ, तर विस्तारै हामीले चाहिँ विभिन्न खालको चाहिँ गतिविधिहरू गर्दै उहाँहरूलाई चाहिँ आर्थिक रूपमा सक्रिय बनाउनको लागि चाहिँ कुनै व्यापार व्यवसायहरू होइन सिपहरूको व्यवस्था गर्न सक्यो भने चाहिँ त्यो आर्थिक रूपमा विपन्नहरूलाई पनि सहज हुन्छ कि जस्तो लाग्छ।
0: एकदम। अब परिवारको कुनै सदस्य बाढीमा गुमाएका मानिसका लागि पुनर्स्थापनाको अर्थ र आवश्यकता अरूभन्दा कसरी फरक हुन्छ?
1: अवश्य नै सर, त्यो त एकदमै फरक हुन्छ। जस्तै कसैको घर मात्र भत्कियो भने घरको मात्रै कुरा हुन्छ होइन, अर्को चाहिँ अब मानवीय क्षति नै भएको छ भने चाहिँ फेरि त्यहाँ मन नै भत्किएको अवस्था हुन्छ, सम्बन्ध टुटेको अवस्था हुन्छ। र परिवारमा जो कमाउने व्यक्ति नै यदि चाहिँ त्यसरी विपदमा परेर मृत्यु हुनु भएको छ भने त त्यो घर नै अस्तव्यस्त हुन्छ, किनकि जिम्मेवारी लिएको व्यक्ति चाहिँ अब रहेन परिवारमा, त्यो भनेपछि उसको जिम्मेवारी कसले लिने त होइन, आर्थिकदेखि सामाजिकदेखि हरेक कुरामा चाहिँ जिम्मेवारीका कुराहरू लालन पालन गर्ने कुराहरू व्यवहारका कुराहरू चाहिँ जोडेर आउँछ। त्यही भएर उहाँहरूलाई चाहिँ अब विशेष खालको चाहिँ हामीले सेवा सुविधाहरू दिनुपर्छ।
0: जस्तो अब त्यसमा के के हुन सक्ला?
1: जस्तै त्यसमा चाहिँ अब आर्थिक सहयोगै हुन सक्छ होइन सर, आर्थिक रूपमा पनि हुन सक्छ अनि सामाजिक रूपमा पनि उहाँहरूलाई हामीले केही गर्न सक्यौं भने चाहिँ सामाजिक रूपमा पनि आर्थिक पनि हामीले अलिक बढी सहयोग गरेर हुन्छ कि होइन, अर्को चाहिँ सामाजिक रूपमा पनि उहाँहरूलाई अगाडि ल्याउने। अनि यो सबै कुरामा चाहिँ हामीले विपदको कुरा गरिरहँदाखेरि चाहिँ यो सामाजिक सहभागितालाई चाहिँ हामीले विशेष ध्यान दिनुपर्छ। अहिलेको हाम्रो एप्रोच भनेको चाहिँ अब टप टु बटन नहोइकन बटम टु टप हुनुपर्छ, किनकि जसलाई समस्या परेछ उहाँहरूसँगै समाधानका उपायहरू हुन्छन्, त्यही भएर उहाँहरूको नलेजलाई पनि हामीले हेर्नुपर्छ जस्तो लाग्छ।
0: अब बाल बालिकाको पढ़ाई, वृद्ध वृद्धाको हेरचाह र महिलाको सुरक्षा जस्ता विषयलाई चाहिँ अब यो पुननिर्माणको योजनामा कसरी समेट्नुपर्छ?
1: अब विशेष गरी विपदमा सबै नै प्रभावित भइराख्नु भएको हुन्छ, त्यसमा पनि अलिक बढ़ी प्रभावित हुने भनेको चाहिँ वृद्ध वृद्ध, ज्येष्ठ नागरिकहरू, महिला र बालबालिका हुनुहुन्छ। त्यही भएर हामीले चाहिँ अब महिला ज्येष्ठ नागरिक र बालबच्चाको लागि चाहिँ विशेष किसिमको चाहिँ कार्यक्रमहरू शुरू गर्नुपर्छ कि जस्तो लाग्छ। जस्तै महिला केन्द्रित, ज्येष्ठ नागरिक केन्द्रित र बालबच्चासँग सम्बन्धित होइन, जस्तै स्कूल छुटेकाहरूलाई चाहिँ बालबच्चाहरूलाई स्कूलमै लगेर तुरन्तै अब पढ़ाउन भन्ने त नसकेला, तर त्यही नै केही राखेर पढ़ाउन र केही विभिन्न खालको चाहिँ गतिविधिहरू गर्न सकिन्छ। र पछिल्लो समयमा भोटेकोशी बाढीपछि जुन मैले एउटा देखिरहेको थिएँ भिडियोमा, एउटा कुन चाहिँ संस्थाले चाहिँ त्यो बच्चाहरूलाई जम्मा गरेर खेलौना खेलाउने र पढ़ाउने पनि गरिरहेको छ, त्यो चाहिँ एकदमै खुशी लाग्यो मलाई, किनकि अब ठूलो बडा मान्छेलाई चाहिँ अलिकति घरको जिम्मेवारी लिएका मान्छेलाई चाहिँ घर भत्कियो के गर्ने होला भन्ने किसिमको तनाव हुन्छ भने त्यो बालबच्चालाई केही मतलब हुँदैन होइन, ऊ त आमासँग हिँडिरहेछ नि, उसको खेलौना हराएको पीर चाहिँ त्यो बच्चालाई हुन्छ। त्यही कारणले गर्दाखेरि चाहिँ हामी यस्तो अवस्थामा विपदमा सबै नै पीड़ित भइरहँदाखेरि पनि महिला, ज्येष्ठ नागरिक र बालबालिकाको लागि चाहिँ विशेष खालको कार्यक्रम ल्याउन सक्यो भने होइन ठूल्ठूला कार्यक्रम पनि चाहिएन, सानातिना खुशी भने सानातिना कुराबाटै हुन्छ। त्यही कारणले गर्दा त्यस्तो खालको कार्यक्रम हामीले गर्न सक्यौं भने चाहिँ विपदबाट पनि हामी बिस्तारै सहजै रूपमा चाहिँ हामी माथि उठ्न सक्छौं, र यो भनेको त हाम्रो लर्निङ सिकाइको प्रक्रिया पनि हो जसलाई हामी समाजशास्त्रमा सामाजिकीकरण भनेर भन्छौं।
0: कार्यक्रम बदलिदो नेपालमा आज हामी भोटेकोशी बाढीपछि पुनर्स्थापना र पुननिर्माणका विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। समाजशास्त्री प्राध्यापक सुनिता गाईसीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: शैक्षिक कर्जा लिन चाहनेहरुका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरु:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: कृषि मन्त्र नार्कसँग।
7: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी भोटेपछि बाढीपछि पुनर्स्थापना र पुननिर्माणमा केन्द्रित रहेर समाजशास्त्री प्राध्यापक सुनिता गाइसीसँग कुरा गरिरहेका छौं। सुनिता गाइसीजी, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ।
2: हजुर, धन्यवाद सर।
1: आज हामी तपाईँसँग भोटेकोशी बाढीपछिको पुनर्स्थापना र पुननिर्माणको चरणमा प्रवेश गर्दै गर्दाखेरि ध्यान दिनुपर्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले धेरै कुरा भनिसक्नु भएको छ। बाढीपछि विस्थापित परिवारलाई सुरक्षित ठाउँमा सार्ने कि उनीहरू बसेकै ठाउँमा पुननिर्माण गर्ने, अब यसमा निर्णय गर्दा चाहिँ मुख्य आधार के हुनुपर्छ?
2: यसमा चाहिँ दोहोरो किसिमको मत हुन सक्छ। जस्तै समाजशास्त्रीले गर्ने एउटा किसिमको चाहिँ हुन सक्छ भने अरू सामान्य मान्छेले फरक किसिमले, जस्तै कतिपय चाहिँ के भन्दोरहेछन् भने जहाँ बस्यो त्यही लगाएर पुनर्स्थापना गर्नुपर्छ, तिनीहरूको थाक थलो त्यही हो भन्ने खालको सोच हुन्छ। तर अब हामीले चाहिँ के गर्नु पर्यो भने त्यही ठाउँमा लगेर राख्दाखेरि जोखिम कतिको छ, जोखिमलाई चाहिँ हामीले पहिले अध्ययन गर्नु पर्यो, अनुसन्धान गर्नु पर्यो कतिको जोखिम छ। त यदि कम जोखिम छ भने चाहिँ हामीले त्यहाँ लगेर व्यवस्थापन गर्न सकिएला। तर त्योभन्दा पनि बेटर चाहिँ अझ राम्रो चाहिँ के हुन सक्छ भने त्यस्ता खालका विपत्ति त आउन सक्छन्। त्यही भएर चाहिँ हामीले अब त्योभन्दा पनि अझ नयाँ ठाउँमा लग्दाखेरि पनि उहाँहरूलाई चाहिँ वातावरणीय हिसाबले विपत्तिको हिसाबले सुरक्षित ठाउँमा चाहिँ राख्नुपर्छ जस्तो लाग्छ। कि पहिलाकै ठाउँमा लगेर राख्नै पर्छ भन्ने खालको सोच कतिपयको हुन सक्छ। तर के छ त भन्दा त्यहाँ विपदका फेरि पनि घटनाहरू हुन सक्छन्। त्यही भएर सुरक्षित ठाउँमा लगेर राख्दा चाहिँ अझ राम्रो हुन्छ कि जस्तो लाग्छ। अब त्यो बीचमा केही कुरा त छुट्छ नै होइन सर। जस्तै अस्ति हामीले भोटेकोशी बाढीमा नि मैले एउटा इन्टरभ्यू सुनेको थिएँ, एकजना बाले के भन्दै हुनुहुन्थ्यो भने मेरो त दुनियाँ नै बगायो, म एउटा मात्र बाँचेको छु, अब मलाई फेरि त्यहाँ लग्यो भने म बस्दिन, अब म त्यहाँ गएर बस्न सक्दिनँ, मेरो कोही पनि छैन भनिराख्नु भएको थियो।
1: यसमा दुइटै कुरा, एउटा त्यस्तो खालको पनि प्रतिक्रिया आएको, अब त्यो ठाउँमा गएर कसरी बस्ने, म कसरी निराउन सक्छु, म कसरी जीविका चलाउन सक्छु भन्ने पनि हुनुहुन्छ। अर्का थरी त होइन, म पहिला जहाँ थिएँ त्यही बस्नुपर्छ, म जन्मेको हुर्केको मैले चाहिँ जीवन निर्वाह गरेको ठाउँ त्यही हो, मैले अहिले पनि जीविका चलाउने ठाउँ आधार त्यही छ, अहिले छरछिमेकहरू त्यही छन्, त्यहीँ गएर बस्नुपर्छ भनेर भन्नेहरू हुनुहुन्छ। अब यसमा यो दुइटै कुरालाई चाहिँ सन्तुलन कसरी मिलाउने त्यसमा?
2: हजुर, यसमा चाहिँ जोखिम कतिको छ भन्ने कुरालाई चाहिँ हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ। कहिलेकाहीँ हामीले जे सोच्यो त्यो ठिक नहुन पनि सक्छ, फेरि उहाँहरू दुवै सही नै हुनुहुन्छ कि। मेरो थाक तलमा बस्छु भने त उहाँको अधिकारको कुरा हो, तर त्यसले भविष्यमा जोखिम कतिको छ त भन्ने कुरालाई चाहिँ हामीले अब एकदमै इन्टेन्सिभ रूपमा एनालाइसिस गर्नुपर्छ जस्तो लाग्छ। होइन, जोखिम एकदमै धेरै छ भने त हामी त्यहाँ बस्न सक्ने अवस्था रहँदैन। अब जोखिम कम छ भने चाहिँ केही सहज गर्न सकेला कि भन्ने कुरा चाहिँ हुन सक्छ सर।
1: हजुर, अब नदी किनारमा पहिले नै बस्ती र संरचना बनेका छन्, अब पुननिर्माण गर्दा जोखिमयुक्त ठाउँमा फेरि निर्माण नगर्ने नीति चाहिँ व्यवहारमा कतिको सम्भव हुन्छ?
2: अब व्यवहारमा भन्दा पनि कस्तो हुन्छ भने सर, कानूनले त ठ्याक्कै भन्न पाएर त्यहाँ नगरे भयो होइन भन्ने हुन्छ। जस्तै पहिला चाहिँ डाँडामा घर हुन्थ्यो, खेतीपाती बेसीमा हुन्थ्यो नि होइन, तर बाजेको पालामा डाँडामा घर थियो, बेसीमा खेत हुन्थ्यो, जनसङ्ख्या बढ्यो, समस्या पर्यो भनेर के हुन्थ्यो क्या, अब समस्या चाहिँ भनेर के हुन्थ्यो, बुझिहाल्छ तर बसिरहेछन्। तर अब त्यो कुरालाई चाहिँ अहिले चाहिँ हामीले त्यस्ता जोखिमयुक्त ठाउँमा चाहिँ नबस्नको लागि नै सरकारले योजना बनाउनुपर्छ। सरकारले योजना बनाएर कानून मात्रै भनेर मात्रै भएन, त्यसलाई व्यवहारिक रूपमा पनि विभिन्न खालको चाहिँ क्रियाकलापहरू हुनुपर्छ जस्तो लाग्छ यसमा चाहिँ।
1: हो, अब अघि नै तपाईँले भनिहाल्नुभयो सुरक्षित बस्ती बनाउँदाखेरि स्थानीय मानिसले आफ्नो जमिन, समुदाय र पुरानो सामाजिक सम्बन्धलाई पनि ध्यान दिनुपर्छ भनेर होइन, मानिसलाई अर्को ठाउँमा सार्दा घर त दिन सकिन्छ होइन, तर उसको पुरानो समुदाय र सामाजिक सम्बन्ध चाहिँ कसरी जोगाउने यस्तो बेला?
2: भौतिक कुराले त केही हदसम्म मान्छेको खुसी चाहिँ फर्काउँछ सर, तर सामाजिक सम्बन्धमा चाहिँ अब नयाँ ठाउँमा एडजस्ट गर्नको लागि चाहिँ व्यक्ति आफैले पनि पहल गर्नुपर्छ कि जस्तो लाग्छ। जस्तै जात्रा पर्व रीतिथिति भक्तपुरमा पनि के अरे टुडी खेलमा डेउडा मनाउनेहरू हुन्छन् क्या सर, भनेको चाहिँ ठाउँ अनुसार बिस्तारै, फेरि मानिस भनेको चाहिँ कस्तो भने जहाँ जस्तो परिस्थिति छ बिस्तारै एडजस्ट हुँदै जानुपर्छ होइन, यस्तै हो भनेर पनि बसिरहनु हुँदैन, चोट त हुन्छ तर त्यसबाट चाहिँ बाहिर निस्किनु पर्छ जस्तो लाग्छ। त्यसको लागि व्यक्ति आफैले पनि पहल गर्नु पर्यो, स्थानीय सरकार राज्यले पनि त्यो खालको चाहिँ संरचनादेखि लिएर बनाउनु पर्यो,
1: यसरी बुझौं तपाईले अघि नै भने जस्तो सम्भव छ भने त्यो समुदायको त्यो सामाजिक सम्बन्धलाई सँगसँगै पुनर्स्थापना गरौं हैन त सम्भव छैन भने पनि पुनर्स्थापना भइसकेपछि व्यक्ति आफैले पनि अब त्यहाँ घुलमिल हुने र त्यो समाजलाई फेरि पहिले जस्तै चाहिँ चलायमान बनाउन सक्ने हुनु भयो
2: त्यसको लागि चाहिँ सरलाई म सानो एक्जामपल दिऊ जस्तै अहिले चाहिँ भक्तपुरमा विशेष गरी फल्चाहरू पार्टीहरू बनाइदिरा छ त्यो पार्टीमा चाहिँ अब ज्येष्ठ नागरिकहरू बस्ने केटाकेटीहरू खेल्ने त्यो ठाउँ एउटा भइरहेछ कि त्यसले गर्दा चाहिँ विभिन्न खालको सामाजिक सिकाइहरू पनि पुरानो पुस्ताबाट नयाँ पुस्तामा सरिरहेको छ त्यस्तो खालको वातावरण चाहिँ हामी बनाउन सक्यो भने अझ नयाँ ठाउँमा पनि उहाँहरूलाई चाहिँ एडजस्ट गर्न सजिलो हुन्छ कि जस्तो लाग्छ
1: अब पुननिर्माणमा स्थानीय समुदायको सहभागिता चाहिँ किन महत्वपूर्ण हुन्छ निर्णयमा उनीहरूलाई कति अधिकार दिनुपर्छ
2: एकदमै महत्वपूर्ण हुन्छ यो प्रश्नमा चाहिँ वास्तवमा स्थानीय व्यक्ति भनेको त्यहाँका जानकार विज्ञ हुन्छन् कि बाहिरकाबाट आएकाहरूले चाहिँ अर्कै किसिमले चाहिँ उहाँहरूको सिचुएसन अनुसार प्लान पोलिसीहरू बनाउनुहुन्छ वास्तवमा स्थानीय व्यक्तिहरू सहभागी भएका कार्यक्रमहरू नै अहिलेसम्म चाहिँ सफल भएका छन् र दीर्घकालीन दिगो पनि भएका छन् तर स्थानीय व्यक्ति भनेको चाहिँ त्यो ठाउँको लागि एकदम विज्ञ जानकार हुन्छन् हामी भनिन्छ नि पढेर एक किसिमले हामी जान्छौँ भने पढेर पनि जान्ने व्यक्तिहरू भनेको चाहिँ लोकल पिपलहरू स्थानीय जनसमुदाय नै हुन् उहाँसँग भएको ज्ञान सिपका कुराहरू चाहिँ वास्तवमा अब किताबमा खोजेर पाइँदैन त्यही भएर जति पनि यो नीति निर्माणका कुराहरू छ स्थानीय व्यक्तिलाई पनि सहभागिता गराउनु पर्यो अनि अहिले देखिरहेको चाहिँ कस्तो भने सहभागिता चाहिँ सक्रिय खालको हुन पर्यो मिटिङमा गएर ताली बजाउने खालको मात्रै हुनु भएन उहाँहरूका भनाइहरू उहाँहरूका आवाजहरू पनि त्यहाँ राख्न सक्ने खालको अवस्था चाहिँ हामीले सृजना गर्नुपर्छ सक्रिय सहभागिताले मात्रै समस्यालाई समाधानतिर लान्छ
1: अब माथिबाट योजना बनाएर स्थानीय आवश्यकता माथि लागू गर्ने र स्थानीय मानिससँगै योजना बनाउने प्रक्रिया बीच कस्तो फरक पर्छ
2: स्थानीय व्यक्तिलाई सहभागी गरेर गराउँदाखेरि चाहिँ त्यो दिगो हुन्छ त्यहाँको जियोग्राफिकल अवस्थादेखि लिएर के कस्तो छ सबै कुराहरू उहाँलाई अलिक बढी थाहा हुन्छ तर माथिबाट लाग्दाखेरि चाहिँ के कस्तो हुन्छ भने यो टप टु बटम र बटम टु टप भन्ने छ अहिलेसम्म हामीले देखिरहेको चाहिँ बटम टप टु बटम छ त्यो टप टु बटमले चाहिँ कस्तो हुन्छ भने हामी गुगलमा सर्च गर्दाखेरि त्यो ठाउँ कस्तो रहेछ त्यहाँका मान्छे कस्तो रहेछन् भनेर तुरन्त थाहा पाउँछौँ कि त्यो अनुसारको हामी गरिरहन्छौँ र धेरथोरै त्यहाँका मान्छेहरू ठुला बडाका कुराहरू पनि सुनेका हुन्छन् त्यसले गर्दा त्यो माथिबाट लादेको भन्दा पनि स्थानीय मानिसलाई चाहिँ सक्रिय सहभागिता गरेर बनाउने चाहिँ जुन नीति निर्माणका कुराहरू छ त्यसले चाहिँ दिगो पनि ल्याउँछ नै तर अहिले पछिल्लो समयमा हामी चाहिँ टप टु बटम भन्दा नि बटमबाट बिस्तारै टपतिर जाने हो कि भन्ने खालका विकासका योजनाहरू पनि देखिरहेछौँ हामीले सर
1: सुनिता गाईसीजी तपाईँ समाजशास्त्री हुनुहुन्छ प्राध्यापक हुनुहुन्छ पढाउनुहुन्छ आज हामी तपाईँसँग भोटेकोसी बाढी पछिको पुनर्स्थापना र पुननिर्माणमा ध्यान दिनुपर्ने कुरा बढी चाहिँ यो सामाजिक र सांस्कृतिक हिसाबले के कुरामा ध्यान दिने पुनर्स्थापनामा जाँदा पुननिर्माणमा जाँदा भन्ने कुरा गरिरहेका छौँ तपाईँले धेरै कुरा भनिरहनु भएको छ भोटेकोसी क्षेत्रमा जलविद्युत सड़क बजार र अरू पूर्वाधार पनि छन् अब पुननिर्माण गर्दा विकास र विपदको जोखिम बीच चाहिँ सन्तुलन कसरी मिलाउन सकिन्छ
2: हजुर अब यो प्रश्नमा चाहिँ जस्तै विकासले कतिपयले के भन्दो रहेछन् त भन्दा विकासले विनाश ल्याउँछ होइन डेभलपमेन्ट भित्र पनि अन्डर डेभलपमेन्ट हुन्छ भनेर छ तर वास्तव विकास चाहिँ जोखिम होइन आफैमा तर हामीले त्यहाँको वातावरणीय अवस्थाहरू त्यहाँको भौतिक संरचनाहरू होइन नदी किनारादेखि हरेक कुराहरू बुझ्न नसक्दाखेरि चाहिँ विकास गर्ने भनेर चाहिँ निर्माण गरेका संरचना यो परियोजनाहरूले चाहिँ अविकास निम्त्याइरहेछन् मानवीय र भौतिक क्षतिहरू चाहिँ भइरहेको छ त्यही भएर अब अहिले चाहिँ कस्तो हुनु पर्यो भन्दा जति पनि संरचनाहरू भत्किएका छन् त्यसलाई फेरि पुनर्निर्माण गर्दाखेरि चाहिँ त्यहाँको चाहिँ सामाजिक संरचना त्यो सँगै चाहिँ वातावरणीय अवस्थाको बारेमा पनि हामीले बुझ्नु जरुरी छ जस्तो लाग्छ त्यही भएर विश्वमा चाहिँ पहिला कुनै पनि कुराहरू गर्नुभन्दा अगाडि रिसर्चहरू धेरै हुन्छ अनुसन्धानहरू धेरै हुन्छ त्यो ल्याकिङ चाहिँ नेपालमा अलि भएको हो कि जस्तो पनि लाग्छ अध्ययन अनुसन्धान कम हुनाले पनि त्यहाँको चाहिँ वस्तुस्थिति कस्तो छ भन्दा पनि ल मलाई यस्तो आवश्यक छ त्यहाँ यस्तो परियोजना गर्ने भनेर ती विकासका कुराहरू भइरहेको छ त्यही भएर कतिपय अवस्थामा चाहिँ विकासले पनि विनाशका कुराहरू ल्याएको छ होइन बाटो बन्नु त राम्रो कुरा तर बाटो बनेसँगै चाहिँ त्यहाँ चाहिँ बाढ़ी पहिरोका कुराहरू पनि भइरहेको छन् परियोजनाहरूका कुरा पनि त्यस्तै छन् त्यही भएर त्यहाँको चाहिँ वातावरणीय अवस्थाहरू विचार गरेर मात्रै अनि हामीले विकास निर्माणका कामहरू गर्यौं भने चाहिँ अझ राम्रो हुन्छ
1: अब तपाईँले भने जस्तै विकासले विनाश पनि निम्त्याउँछ पनि भनौं त्यसमा हैन विकास पनि निम्त्याउँछ विकासले विनाश पनि निम्त्याउँछ विकासले जोखिम सृजना गर्न सक्छ भन्ने यो बहसलाई भोटेकोसीको सन्दर्भमा चाहिँ कसरी बुझ्ने अलिकति भनिदिनुस् न
2: भोटेकोसीको सन्दर्भमा बुझ्दाखेरि चाहिँ अब आवश्यकता पर्यो भनेर जति पनि मानिसहरू नदी किनारामा हैन बस्नु भएको छ त्यो कारणले गर्दाखेरि चाहिँ जोखिम बढ्यो नि त हैन विपदले विपदमा चाहिँ धेरै मानिसहरू प्रभावित भए अहिले पनि हामीले धेरै देख्यौं भने चाहिँ नदी किनारामा अथवा भिरालो जमिनमा मानिसको बस्तीहरू धेरै देखिन्छ विभिन्न खालको परियोजनाहरू पनि त्यही स्थापना गरिएको हुन्छ बाटो पुल निर्माण गर्दा पनि त्यही किसिमको देखिन्छ त्यही भएर चाहिँ जोखिमलाई न्यूनीकरण गर्ने हो भने चाहिँ त्यहाँको वातावरणीय अवस्थादेखि लिएर ती कुराहरू चाहिँ हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ अनि हामीले यो सन्दर्भमा चाहिँ विस्तारै जनचेतनामूलक कार्यक्रमहरू पनि हामीले गर्न सक्यौं भने चाहिँ अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ कि कसैले त्यो नगर भन्यो भने मान्दैनन् तर इतिहास यस्तो छ है भन्यो भने चाहिँ ए म त अवेर हुनुपर्छ जीवन भयो भने मात्रै अनि मैले केही गर्न सक्छु नि मान्छेको जीवन त एकदमै महत्वपूर्ण हुन्छ त्यही कारण जीवन जोगाउनको लागि हामीले भौतिक संरचनाहरू निर्माण गर्दाखेरि अब जस्तै अहिले भोटेकोसीमा पनि जति पनि जल विद्युत आयोजनाहरू बगाइरहेछ बाटो पुल बैंकदेखि होइन अब फेरि पुनर्स्थापनाको कुरा गर्दा कहाँ चाहिँ बनाउँदा ठिक छ त यहाँ के भइरहेछ त भनेर त्यसलाई चाहिँ एकदमै गहन रूपमा अध्ययन गरेर मात्रै स्थापना गर्दाखेरि अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ
1: अब तपाईँले भन्या जस्तै यसमै जोड्दा सड़क पुल वा जल विद्युत आयोजना पुनर्निर्माण गर्दा चाहिँ तत्काल आर्थिक गतिविधि शुरू गर्ने दबाव पनि हुन्छ
2: होइन
1: दीर्घकालीन जोखिम पनि लाई ध्यान दिनुपर्छ अब त्यो दुईटै कुरालाई चाहिँ कसरी सन्तुलनमा राखिने र कसलाई प्राथमिकता दिने त्यसमा आर्थिक एउटा चाहिँ आर्थिक गतिविधि पनि शुरू गर्ने दबाव छ अर्को सँगसँगै तपाईँले भने जस्तो दीर्घकालीन जोखिमलाई पनि ध्यान दिनुपर्छ
2: अब यो सन्दर्भमा चाहिँ जस्तै आर्थिक अवस्था पनि आर्थिक
1: गतिविधि
2: बढ़ाउनु पर्यो अनि त्यो सँगै चाहिँ हामीले त्यहाँ भौतिक पुनर्निर्माण पनि गर्नु पर्यो होइन त्यो विषय एकदमै तादम्य मिलाउनको लागि चाहिँ स्थानीय मानिसहरूको पनि सहभागिता हुनु पर्यो उहाँहरूका कुराहरू पनि सुन्नु पर्यो र त्यो सँगै चाहिँ अब पुनर्निर्माण त जरूरी छ यतिकै बाढ़ी गयो भनेर छोडिराख्ने अवस्था त छैन होइन त्यसलाई त केही न केही गर्नु पर्यो तर अब त्यो ठाउँ सुहाउँदो किसिमले चाहिँ आर्थिक क्रियाकलापहरू बढ़ाउन जरूरी छ जस्तै अहिले जति पनि ब्याङ्कहरू बगायो होइन त्यहाँको भौतिक संरचना त शून्यमै गयो नि त त्यो शून्यबाट माथि उठ्नको लागि त

0: मा गएन बाढी आउँदैछ भन्ने कुरालाई सामान्य रूपमा लिँदाखेरि पनि जनधनको ठूलो क्षति अझ धन जनको चाहिँ भनौँ धनको त्यसै हुन्थ्यो होला तर खोलामा बाढी हेर्न जाने गर्दा फोटो खिच्दाखेरि पनि कतिपयको ज्यान गएको छ. अब पूर्व सूचना प्रणाली भए पनि सबैभन्दा कमजोर मानिससम्म सूचना नपुगे त्यसको अर्थ के रहन्छ भन्ने कुरो आयो होइन. पूर्व सूचनालाई चाहिँ सामाजिक रूपमा समावेशी कसरी बनाउने यसमा तपाईँको अलिकति समाजशास्त्रीय दृष्टिकोण
1: हजुर यसमा चाहिँ कस्तो हुनुपर्छ जस्तो लाग्छ भने हुन त विपद त अब बाजा बजार आउँदैन भनेर हामी सुन्छौँ धेरै तर सूचना पाइसकेपछि त्यो सूचनालाई चाहिँ त्यो आर्थिक अवस्था कम भएको मानिसले बुझ्ने हिसाबले होइन जस्तै कहिले काहीँ चाहिँ के हुन्छ इङ्ग्लिसमा म्यासेज आउँछ मोबाइलमा उसँग मोबाइलमा त्यो म्यासेज आउँछ सरकारले त दिएको तर उसले पढ्नै सक्दैन त्यस्तो अवस्थामा चाहिँ जस्तै अडियो मेसेजहरू पठाएर हुन सक्छ. अनि अर्को कुरा भनेको चाहिँ मलाई लागिरहेको चाहिँ जो आर्थिक रूपमा चाहिँ अलिकति विपन्न अवस्थामा हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यस्तो सूचनालाई छिट्टै फ्लो गर्नको लागि चाहिँ विभिन्न आमा समूहहरू हुन सक्छ क्लबहरू हुन सक्छ होइन स्थानीय स्तरबाट नै त्यस्तो खालको चाहिँ इन्फर्मेसनहरू पूर्व सूचनाहरू चाहिँ उहाँसम्म पुर्याउन सकिन्छ कि जस्तो लाग्छ क्या. जस्तै अब हामी जति पनि यो आधुनिक भनिरहँदाखेरि पनि अझ पनि आर्थिक अवस्था कम भएका मानिसहरू धेरै हुनुहुन्छ र हाम्रो चाहिँ शैक्षिक स्तरले पनि त्यसमा असर पारेको हुन्छ. त्यही भएर त्यो अवस्थामा चाहिँ जस्तै त्यो छरछिमेकमा भएका समूहहरू हुन्छ आमा समूहहरू हुन्छ त्यहाँका समुदायहरू हुन्छ उहाँहरूलाई चाहिँ छिट्टै खालको चाहिँ त्यस्तो सूचना सहजै बुझ्ने खालको सूचना चाहिँ दिन सक्यो भने चाहिँ सहज हुन्छ कि जस्तो लाग्छ. अनि अहिले भोटेको सिको बाढीमा चाहिँ मलाई लागेको कस्तो भन्दा कतिपय बाढीको फोटो खिच्न गएर पनि विपद अब अहिले चाहिँ के त आफ्नो जीवन हुँदा भन्दा पनि भाइरल कसरी हुने त भन्ने खालको मानसिकताले गर्दाखेरि पनि बढी क्षति भयो. त्यो जीवन महत्वपूर्ण छ त्यसलाई जोगाउनको लागि र त्यो कम आय स्तर भएका मानिससम्म सूचनाहरू पुर्याउनको लागि सरकारले पनि विकल्प रोज्नुपर्छ कि जस्तो लाग्छ. जस्तै अहिले हामीले म्यासेज आउँछ अब अडियो म्यासेजहरू पठाएर हुन सक्छ कि अथवा त्यहाँका चाहिँ स्थानीय आमा समूहहरू महिला समूहहरूलाई अलिकति बढी फोकस सचेत गराएर हुन्छ कि. अनि यो सँगै चाहिँ विपद यस्तोमा चाहिँ यसरी गर्न सकिन्छ भनेर विभिन्न खालको चाहिँ जनचेतनामूलक कार्यक्रम पनि गर्न आवश्यक छ कि जस्तो लाग्छ.
0: एकदम भने पो अब यो पुनर्स्थापना र पुननिर्माणको तयारी भइरहँदा हामीले भोलि पर्सि हुन सक्ने यस्तै खालको विपदलाई पनि ध्यान दिएर पूर्व सूचना प्रणालीलाई चाहिँ अझै व्यवस्थित प्रभावकारी र त्यहाँका मान्छेले बुझ्ने भाषामा र जोखिम हुँदैछ भन्ने बित्तिकै त्यो सावधानी अप्नाउने चाहिँ त्यो व्यवहारिक ज्ञान कुराको हिसाबले चाहिँ अभ्यासको हिसाबले चाहिँ काम गर्नुपर्ने खाँचो छ.
1: अच्छा यसमा अलिकति है जस्तै अहिले चाहिँ भइरहेको के छ त भने मैले जे जाने अरूले पनि त्यही जाने छ भन्ने खालको हाम्रो मानसिकता छ. सबै स्याउलाई एउटै बास्केटमा हालेर हामी हेर्छौँ कि एउटै बास्केटमा तर त्यो बास्केटभित्रको चाहिँ स्याउ चाहिँ कस्तो क्वालिटीको छ भनेर छुट्याउन जरुरी छ. त्यही भएर हामीले स्तरीकरणका कुरा नगर्ने भनिरहँदाखेरि पनि त्यो खण्डीकरण चाहिँ जरुरी छ कि जस्तो लाग्छ. कस्तो समुदाय चाहिँ कहाँ छ र त्यो समुदायको अवस्था कस्तो छ उनीहरूको शैक्षिक अवस्था कस्तो छ भन्ने कुरा चाहिँ थाहा पाउनु जरुरी छ र त्योसँग सम्बन्धित भएर सूचना प्रवाह गर्न सक्यौं भने चाहिँ अझ छिटै होइन यस्ता विपदबाट चाहिँ धेरै धनजनको क्षति हुँदैन कि भन्ने लाग्छ मलाई.
0: सुनिता गाईसीजी तपाईँ प्राध्यापक हुनुहुन्छ समाजशास्त्री हुनुहुन्छ. आज हामी तपाईँसँग भोटेकोसी बाढीपछिको पुनर्स्थापना र पुननिर्माणको चरणमा प्रवेश गरिरहँदाखेरि ध्यान दिनुपर्ने कुरामा केन्द्रित रहेर कुरा गरिरहेका छौं. अब पुनर्निर्माण गर्दा भविष्यमा आउने बाढीको जोखिमलाई चाहिँ हामीले कति वर्षसम्म सोचेर योजना बनाउँदा ठिक हुन्छ तपाईँलाई त्यस्तो के लाग्छ?
1: यस्तो विपदलाई त यति वर्ष भन्नै सकिँदैन सर. जस्तै हामी भने 72 भुइँचालो देखा मान्छे हो कोविड देखा मान्छे हो होइन. पहिला बाबुबाजेले चाहिँ 1990 सालको भूकम्प आउँदाखेरि एक महिना घर बाहिर बस्यो भन्दा मलाई बच्चा बेला साह्रै अचम्म लाग्थ्यो. भुइँचालो आउँथ्यो जान्थ्यो यी बुढाहरू चाहिँ किन त्यसरी बस्यो होला जस्तो लाग्थ्यो. तर 72 भुइँचालोले धेरै सिकायो त्यो विपदलाई चाहिँ यतिसम्म भनेर हामी भविष्यवाणी चाहिँ गर्न सक्दैनौ. तर यस्तो खालको विपद भइरहेछ भने जुन हाम्रो इतिहास छ नि त्यसलाई चाहिँ सम्झिँदै यस्ता खालका विपद भन्दा जुनसुकै बेला आउन सक्छ नि भन्ने कुराको जानकारी सहित हामी सचेत चाहिँ हुनुपर्छ कि जस्तो लाग्छ. विपद यस्तै हुन्छ यस्तै गर्छ क्षति भन्ने कुरा चाहिँ त्यो तोक्न सकिँदैन जस्तो लाग्छ सर.
0: अब अर्को कुरा अघि नै तपाईँले भन्नुभएको थियो यो राहत र पुननिर्माणमा वास्तविक पीड़ित छुट्ने वा पहुँचवालाले चाहिँ बढ़ी सुविधा पाउने सम्भावना हुन्छ यसलाई चाहिँ अब कसरी रोक्ने त तपाईँको सुझाव के छ यसमा?
1: हजुर अब यो चाहिँ प्राय सधैँ विपद मा यस्तै भइराखेको हुन्छ यसको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ भने स्थानीय जति पनि स्थानीय जनताहरू हुन्छ उहाँहरूको यो राहतमा चाहिँ सक्रिय भूमिका हुनुपर्छ कि जस्तो लाग्छ कि जस्तै कुनै पनि ठाउँमा चाहिँ त्यो ठाउँको जानकार मान्छेले मात्र

0: यसको घर भत्किया छ त्यो यसको क्षति भएको छ भन्ने चाहिँ थाहा हुन्छ। अब राहत दिन जाने मान्छेलाई त्यो थाहा हुँदैन, लिन आइराख्नु भएको छ उहाँहरूले त हेर्दा सबै एउटै किसिमको देख्नुहुन्छ। त्यही भएर त्यहाँको स्थानीय समुदायबाट चाहिँ केही व्यक्तिहरूलाई लिएर उहाँहरूको सल्लाह सुझाव अनुसार चाहिँ राहत वितरण गर्न सक्यो भने चाहिँ समतामूलक खालको चाहिँ राहत वितरण हुन सक्छ जस्तो लाग्छ होइन। नत्र भने बाहिरबाट गएको व्यक्तिहरूले चाहिँ त्यही देखिन्छ। अस्ति पनि हामीले त्यही देख्यौं बटुकोशीको बाढीमा पनि उहाँले सिधै भनिरहनु भएको थियो, मेरो घर भत्किया छैन, मेरो घर बगाएको छैन, तर म राति लिन आइरहेको छु किनभने मेरो बुढा बिरामी हुनुहुन्छ, घर लडिरहेछन्, कमाउने मान्छे छैन, त्यही म पनि एक किसिमको पीड़ितै हो, उहाँले खुलेआम भनिराख्नु भएको थियो कि। त्यसले गर्दाखेरि स्थानीय मान्छेहरूको सक्रियतामै पीड़ित को हो भनेर चाहिँ छुट्याउनु जरूरी छ कि जस्तो लाग्छ मलाई
1: एकदम। अब पुननिर्माणको बजेट र निर्णय प्रक्रियामा पारदर्शिता र जवाबदेही चाहिँ कसरी सुनिश्चित गर्न सकिन्छ?
0: हजुर, अब यो पुननिर्माणको कुरा गर्दाखेरि अनि त्योसँगै जोडिएर आउने बजेटको कुरा गर्दाखेरि पारदर्शी हुनुपर्छ भनेर हामी भनिरहँदाखेरि पनि कतिपय कुराहरू चाहिँ देखिँदैनन्। त्यसको लागि चाहिँ अब जति बजेट आएको छ त्यो कुराहरू चाहिँ स्पष्ट रूपमा होइन विभिन्न अब प्रकाशित पनि गर्नुपर्ने हुन्छ होला। त्योसँगै चाहिँ समुदाय सहित चाहिँ समुदायलाई पनि त्यसमा चाहिँ सक्रिय सहभागिता गरायो भने चाहिँ समुदायले चासो लिन्छन्, कहाँ खर्च भयो, के खर्च भयो। अब अहिले जति पनि हामी उपभोक्ता समिति भनेर अहिले पछिल्लो समयमा आएको छ नि सर, अब त्यसले चाहिँ के गरिरहेछ भन्दा उपभोक्ता समितिमा व्यक्तिहरू भइसकेपछि तिनीहरूले चाहिँ चियो चर्चो गर्ने रहेछन्, चासो लिने रहेछन्। त्यसले गर्दाखेरि ओहो हामीले केही घोटाला गर्नुहुन्न है, केही त्यस्तो नराम्रो गर्नुहुन्न है भनेर अवेर चाहिँ भएको देखिन्छ पछिल्लो समयमा।
1: अब स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार अनि समुदाय बीच चाहिँ पुननिर्माणको जिम्मेवारी कसरी बाँड्ने? तपाईँले अघि नै धेरै कुरा भन्नुभयो समुदायलाई अग्रसर बनाउनुपर्छ, त्यो जिम्मेवारी बाँडफाँडको बेला चाहिँ कसरी ध्यान दिने, त्यसमा के के गर्ने?
0: अब यो कुरामा चाहिँ मलाई कस्तो लाग्छ भने सर, स्थानीय सरकारको चाहिँ मुख्य भूमिका हुन्छ, किनकि जहाँ त्यो विपदको घटनाहरू भयो त्यो विपदको घटनालाई चाहिँ एकदमै सिधै आँखाले देख्ने चाहिँ स्थानीय सरकार स्थानीय मानिसहरू हुन्छन्। र त्यही भएर समस्या कहाँ भयो, विपदबाट कति चाहिँ जोखिम भयो, कति चाहिँ धनजनको क्षति भयो भन्ने कुराको हिसाब किताब चाहिँ स्थानीय सरकारले रेकर्ड राख्नु पर्यो, र त्यो किसिमको चाहिँ के गर्न सकेला भनेर योजनातिर लाग्नु पर्यो भने, अनि पछि विस्तारै संघीय र केन्द्रीय सरकारले चाहिँ बजेटका कुराहरू गर्नु पर्यो। त्यहाँ त समस्या के हो भनेर चाहिँ समस्या देखिने भयो, पत्ता लाउने भयो, समस्या यस्तो छ, आवश्यकता यस्तो छ भनेर चाहिँ पत्ता लाउने काम चाहिँ स्थानीय सरकारले स्थानीय मानिसहरूले गर्छन्। र त्यो किसिमको चाहिँ माथिल्लो अब आर्थिक कुरा त चाहियो हामीलाई, त्यसलाई समाधान गर्नलाई दीर्घकालीन रूपमा त्यसलाई चाहिँ समाधान गर्नको लागि चाहिँ केन्द्रीय सरकार र संघीय सरकारले चाहिँ आर्थिक रूपमा चाहिँ सहयोग गर्नु पर्यो। त्यो कुरा चाहिँ के छ भनेर उहाँहरूले चाहिँ अझ बढी अनुसन्धानात्मक तरिकाबाट हेर्नुभयो भने चाहिँ अनि यस्ता विपदका कुराहरू चाहिँ अलि छिटै होइन सेटल हुन्छन् जस्तो लाग्छ।
1: सुनिता गाईसीजी, अब हामी अन्तिम चरणमा आइपुगेका छौं। अब गैर सरकारी संस्था, निजी क्षेत्र र दात्री निकायले पुननिर्माणमा सहयोग गर्दा स्थानीय प्राथमिकतामाथि उनीहरूको प्राथमिकता हावी हुने जोखिम पनि हुन्छ, अब यसमा चाहिँ कसरी ध्यान पुर्याउने?
0: हजुर, यसमा चाहिँ अब हामीले हेर्नुहोस् न कस्तो खालको चाहिँ छ भने, यसमा जस्तै बाहिरकालाई केही गर्न नदिउँ भन्दा पनि यहाँ विकास निर्माणका केही पनि अब होइन केही कुराहरूमा चाहिँ समस्या देखिन्छ, अनि उहाँहरूको प्लान पोलिसी अनुसार हामीले चाहिँ राहतहरू अथवा सहयोगहरू लिइरहँदाखेरि चाहिँ उहाँहरूको संस्थाको उद्देश्य अनुसार चाहिँ हामी चलिदिनुपर्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ के भइरहेछ भन्दाखेरि जो पीड़ितहरू छ उहाँहरूले चाहिँ आफ्नो आवश्यकता अनुसार चाहिँ काम कुराहरू गर्न पाइराख्नु भएको हुँदैन। जो चाहिँ दात्री संस्थाहरू छ उहाँहरूकै उद्देश्य अनुसार चलदिनुपर्ने हुन्छ। जस्तै यो पहिला एकचोटि चाहिँ कस्तो आएको थियो भने, जहाँ चाहिँ कृषि योग्य जमिन छ त्यहाँ बाख्रा लर बाँडिदिरा हुन्छ कि, जहाँ चाहिँ बाख्रा पालन छ नि गर्न सकिन्छ त्यहाँ चाहिँ उन्नत खालको बिउ बिजन भनेर बाँडिदिरा हुन्छ। त्यही भएर त्यो स्टडी अनुसन्धान चाहिँ अलि नपुगेको स्थानीय व्यक्तिहरू र दात्री संस्थाको बीचमा चाहिँ एउटा सम्बन्ध हुनुपर्ने, त्यो सम्बन्ध चाहिँ ल्याकिङ भएको हो कि जस्तो लाग्छ। त्यही भएर चाहिँ अहिले हामी दात्री संस्थाहरूले दिइराख्नु भएको कुरालाई हामी लिँदैनौँ, हामीलाई चाहिँदैन भन्ने अवस्था पनि छैन, किनकि यस्ता खालका विपदहरूमा चाहिँ विभिन्न दात्री संस्थाहरू एनजीओहरूले सहयोग गरिराख्नु भएको हुन्छ। तर त्यसमा पनि स्थानीय खालको चाहिँ स्थानीय आवश्यकता अनुसारका कुराहरू भयो भने चाहिँ अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ मलाई चाहिँ।
1: अब विपदपछि बाहिरबाट आउने यस्तो खालको सहयोग त केही समय रोकिन्छ, केही समयपछि रोकिन्छ होइन, स्थानीय समुदाय आफैले टिकाउन सकिने चाहिँ पुनर्स्थापनाको मोडल चाहिँ कस्तो हुन्छ, तपाईँलाई के लाग्छ?
0: हजुर, अब यसलाई चाहिँ हामी समाजशास्त्रीय रूपमा हेर्दाखेरि चाहिँ हजुरले पक्कै पनि हजुरले भन्नुभए जस्तै गरेर दात्री संस्था त सधैँका लागि आउँदैनन्, सीमित समयका लागि सीमित बजेट हामीलाई दिएर जान्छन्। त्यही भएर त्यो सहयोग लिने मानसिकताबाट त्यो सहयोगलाई चाहिँ बिस्तारै आर्थिक क्रियाकलापमा प्रयोग गर्ने हिसाबले चाहिँ हामी चाहिँ अहिले सहयोग मात्र लिने होइन कि त्यसलाई चाहिँ बिस्तारै आर्थिक उत्पादनतिर पनि लग्ने भनेर हामीले चाहिँ स्थानीय मानिसहरूलाई त्यतातिर मोड्न सक्यो भने उहाँहरूको मानसिकतालाई कि जस्तै हामीले यो विशेष गरी यो भूकम्पमा अनि यो बाढी पहिरोमा चाहिँ हामीले के देखाएको छौँ त भन्दा अस्ति एउटा आयो नि जस्तै एकजना बुवाले के गर्नुभएछ भन्दा बाढी त्यही भोटेकुसी बाढीमै मैले भिडियो हेरेको थिएँ अनि त्यसमा चाहिँ के भयो भन्दाखेरि बुवाले के गर्नुभयो राहत वितरण गरेर ल्याएको चाउचाउरो बिस्कुट बेचेर प्रेसर कुकर किनेर ल्याउनुभयो कि बुवाले र प्रेसर उहाँलाई सुगर प्रेसर थियो खाना खानु परेको थियो तर उहाँसँग प्रेसर कुकर थिएन तर यति धेरै बिस्कुट र चाउचाउका प्याकेट आयो कि उहाँले बेचेर चाहिँ अनि प्रेसर कुकर किनेर ल्याएर बुढी र मैले भात खायौं भनेर भिडियो आएको थियो कि त्यसले गर्दाखेरि चाहिँ के हुन सक्छ त भन्दा अब बिस्तारै आवश्यकता के छ होइन अनि त्यो सँगै चाहिँ अर्को बिस्तारै चाहिँ के हो भने लिने मात्र होइन त्यो लिएको कुरालाई सही युज गरेर भोलिका दिनमा अब हामी के गरेर खाने दिने मानिसहरूले त थोरै समयको लागि दिन्छन् अब भोलिका दिनमा हामी के गर्ने त भनेर जो पीड़ितहरू हुनुहुन्छ उहाँहरूले पनि भोलिको कुरा चाहिँ सोच्नु पर्यो र त्यसमा चाहिँ स्थानीय सरकारले केन्द्रीय सरकारले होइन त्यो पनि त्यतातिर चाहिँ विचार गर्नुभयो भने चाहिँ अझ राम्रो हुन्छ कि जस्तो लाग्छ।
1: प्राध्यापक सुनिता गाईसीजी, अब भोटेपछि बाढीबाट हामीले एउटा पाठ सिक्नुपर्ने हो भने त्यो के हुनुपर्छ? पुरानै अवस्थामा फर्काउने कि पहिले भन्दा सुरक्षित समाज बनाउने?
0: अवश्य नै, अब मलाई चाहिँ यसमा कस्तो लाग्छ भने पुरानै अवस्थामा फर्किनु भन्दा पनि अब सुरक्षित ठाउँमा चाहिँ हामीले होइन बसोबास सार्नेदेखि लिएर सुरक्षित ठाउँमा चाहिँ हामी बस्नुपर्छ। अब चाहिँ पुरानै अवस्थामा फर्किनु चाहिँ समस्याको समाधान होइन जस्तो लाग्छ। जोखिम हुन सक्छ, जोखिमको चाहिँ अध्ययन अनुसन्धान पनि हुन पर्यो र सुरक्षित ठाउँमा चाहिँ बसै अथवा बस्ती चाहिँ व्यवस्थित रूपमा अगाडि लानुपर्छ जस्तो लाग्छ।
1: तपाईँको दृष्टिमा अहिले पुननिर्माण शुरू गर्दा सरकारले तत्कालै गर्नुपर्ने मुख्य काम के हो?
0: अब अहिले सरकारले तत्कालै गर्नु मुख्य कामको कुरा गर्दाखेरि चाहिँ जस्तै अहिले विपद हुँदा होइन विपद पछिको अवस्था कस्तो छ भनेर चाहिँ एकदम गहन अध्ययन गर्नु पर्यो अनि त्यहाँका आवश्यकताहरू के छन् र दीर्घकालीन रूपमा चाहिँ उहाँहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ त भनेर सरकारले चाहिँ सोच्नु जरुरी छ। त्यही भएर हामीले चाहिँ तीन खण्डमा कि विपद हुँदाखेरि के थियो अवस्था होइन अहिले विपद पछि अब कस्तो छ अनि भोलिका दिनमा उहाँहरूलाई कसरी व्यवस्थापन गर्ने त भनेर तीन चरणको हामीले चाहिँ अध्ययन गरेर सरकारले चाहिँ काम शुरू गर्यो भने चाहिँ अझ राम्रो हुन्छ कि जस्तो लाग्छ।
1: सरकारले चाहिँ पुनर्स्थापना पुनर्निर्माण शुरू गर्दै गर्दाखेरि यो कुरालाई चाहिँ मुख्य ध्यान दिनु पर्यो।
0: त्यो सँगै चाहिँ अब वातावरणीय कुराहरूलाई पनि एकदमै ध्यान दिनु जरुरी छ, त्यहाँको अवस्था कस्तो छ त्यो कुरालाई पनि ध्यान दिनु जरुरी छ जस्तो लाग्छ।
1: अब अन्त्यमा सुनिता गाईसीजी, अब तपाईँले सरकारले के गर्ने भन्ने कुरा गर्नुभयो, अब भोटेकोसी बाढी प्रभावित परिवारलाई चाहिँ तपाईँको सन्देश यो पुनर्स्थापना र पुननिर्माणको चरणमा सरकारको काम प्रवेश हुँदै गर्दाखेरि प्रभावित क्षेत्रका बासिन्दालाई तपाईँको सन्देश के छ?
0: अब वास्तवमै यो भोटेकुसी बाढीले भदौ 10 आएको जुन भोटेकुसी बाढीले धेरै रूपमा मानवीय र भौतिक क्षति भइसकेको छ। अब त्यो भौतिक क्षति भइसकेको अवस्थाबाट बिस्तारै हामी माथि उठ्नको लागि चाहिँ पुननिर्माणको कुरा गरिरहँदा जस्तै हामीले घर बनाउने विभिन्न खालको भौतिक संरचनाको कुरा गर्छौं, बाटो पुलहरू बनाउने होइन त्यो बनाउने क्रममा पनि अब भौतिक कुरासँगै चाहिँ मानवीय र सामाजिक सम्बन्धका कुराहरूलाई पनि हामीले सँगै विचार गरेर लान सक्यो भने अझ राम्रो हुन्छ जस्तो लाग्छ। विपद जहाँ जसरी पनि पर्न सक्छ त्यसबाट हामी बाहिर निस्कनु नै पर्छ र नयाँ किसिमले हाम्रो जीवन शुरूआत गर्नु जरुरी छ। सधैँ एउटै लेभलमा रहेर हामी रहन सक्दैनौं, जुनसुकै बेला मानिसको जीवन नै वास्तवमा परिवर्तनशील छ, त्यो आएको परिवर्तनलाई चाहिँ हामीले आत्मसात गर्नु जरुरी छ होइन। मानवीय क्षति भएको हुनुहुन्छ कतिजना, उहाँहरूले पनि अब बिस्तारै माथि उठेर अब आउने दिनमा चाहिँ विभिन्न खालले जस्तै आफूले गर्न सक्ने आफूबाट पनि गर्नु पर्यो भने अनि त्यस्तै गरेर सरकारले पनि उहाँहरूको लागि विशेष खालको कार्यक्रम ल्यायो भने चाहिँ उहाँहरूको जीवन चाहिँ अझ सहज हुन्छ जस्तो लाग्छ। सरकारले पनि त्यहाँको चाहिँ नेचर हेरेर प्रकृति कस्तो छ त विपदको त्यो किसिमले चाहिँ विभिन्न किसिमको कार्यक्रमहरू चाहिँ ल्याउँदाखेरि चाहिँ अझ राम्रो हुन्छ जस्तो लाग्छ।
1: सरकारले पनि त्यस्तो खालको कार्यक्रम ल्याउनु पर्यो र आम नागरिक ठाउँका प्रभावितहरूले पनि अघि नै त हामीले भने जस्तो पुरानै थाथलोमा जोखिम छ फेरि बाढी पहिरोको जोखिम छ भने म त्यही ठाउँमा जान्छु भनेर अडान लिन पनि भएन र अघि नै तपाईँ हामीले धेरै कुरा गर्यौं, एउटा चाहिँ सामाजिक सांस्कृतिक हिसाबले पनि घुलमिल हुन सक्ने तयारी चाहिँ अहिले देखि नै गर्नु
0: हजुर त्यसको लागि त व्यक्ति आफैले पनि शुरूआत गर्नुपर्छ कतिपय चाहिँ नियम कानून भन्दा पनि मानिसको मानसिकता चाहिँ ठूलो हुन्छ के मानिसले चाहिँ के विचार गर्नु पर्यो भने चाहिँ म अब यो खालको समस्यामा विपदमा परे त्यसबाट म बाहिर निस्किनु नै छ होइन हामीसँग गुमेका कुरा त गुमि नै हाले अब भोलिका दिनमा चाहिँ मैले कसरी सहज रूपमा जीवन जिउने त त्यो किसिमको सोच सकारात्मक सोच चाहिँ मानिसमा हुनै पर्छ जब मानिसमा सकारात्मक सोच हुन्छ अनि त्यसपछि बल्ल चाहिँ उसले आफ्ना पीड़ाहरू पनि विस्तारै भुल्न थाल्छ र परिवर्तित समाज ऊ चाहिँ एडजस्ट हुन सक्छ जस्तो
1: धेरै धेरै धन्यवाद सुनिता गाईसीजी तपाईँले यो भोटेपछि बाढीपछिको पुनर्स्थापना र पुननिर्माणमा चाहिँ समाजशास्त्रीय दृष्टिकोणले के कुरामा तयारी हुने भन्ने विषयमा विस्तृतमा जानकारी दिनुभयो तपाईँको यो महत्वपूर्ण जानकारी र समयको लागि धेरै धेरै धन्यवाद
0: हस् धेरै धेरै धन्यवाद सर
1: उहाँ हुनुहुन्थ्यो समाजशास्त्री प्राध्यापक सुनिता गाईसी आजको कार्यक्रममा हामीले भोटेकोशी बाढीपछि पुनर्स्थापना र पुननिर्माणमा केन्द्रित रहेर कुरा गर्यौं उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे र पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु नमस्कार

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनियोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
4: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
3: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
4: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
3: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
4: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
3: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 066-520-152,
4: मोबाइल 97460-00-454।
3: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन, के तनाव दियो ए खुशी,
5: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-13-09-49-32।
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुला मंचमा उद्घाटन। नेतृत्व पुस्तान्तरणदेखि नीति र पार्टी एकतासम्मको बहस। विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बन्दै कर्णाली राजमार्गमा काम नगर्ने 6 वटा निर्माण कम्पनी कालो सूचीमा। यस वर्षको मनसून बाहिरिन थाल्यो। आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने। हावाहुरीका कारण फेवातालमा फँसेका 7 जनाको सकुशल उद्धार। भारत र फ्रान्समा युवा तथा विद्यार्थी आन्दोलन चर्कदै। अक्टोबर 10 दिल्लीमा हुने ठूलो आन्दोलन गर्ने सीपीसीको घोषणा। र नेशन्स लीगमा स्पेनले चेकियालाई हरायो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि काठमाण्डुमा शुरू हुँदैछ। महाधिवेशन उद्घाटन समारोह खुला मंचमा दिउँसो 2 बजे हुनेछ। महाधिवेशनका लागि देशभरबाट 7,000 भन्दा धेरै महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेशन शुल्क 3,500 रूपियाँ तोकिएको छ। महाधिवेशनमा विदेशी प्रतिनिधिलाई समेत आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ। उद्घाटन समारोहपछि महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रमहरू भोलि र पर्सी हुनेछन्। त्यसपछि असोज 21 र 22 गते नेतृत्व चयनका लागि चुनावी कार्यक्रम राखिएको छ। 15 महाधिवेशनको मुख्य आकर्षण कांग्रेसको नयाँ नेतृत्व चयन हो। गएको पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि कांग्रेसले नियमित महाधिवेशन गर्न लागेको हो। महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायत पदाधिकारीसँगै केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा हुनेछ। सहमहामन्त्रीका 11 पदमा पनि विभिन्न नेताहरूले दावी प्रस्तुत गर्न थालेका छन्। महाधिवेशनले 240 सदस्यीय केन्द्रीय कार्य समिति चयन गर्ने व्यवस्था गरिएको छ। विधान अनुसार 171 जना पदाधिकारी तथा केन्द्रीय सदस्य निर्वाचनबाट आउने र बाँकी 61 जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ। विधान संशोधन मार्फत 35 वर्ष मुनिका युवाको केन्द्रीय प्रतिनिधित्व सुनिश्चित गर्ने विषय समेत अघि सारिएको छ। 15 महाधिवेशन कांग्रेसभित्रको आन्तरिक विवादका बीच हुन लागेको हो। पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तन र त्यससँग जोड़िएका निर्णयमाथि असहमति जनाउँदै कानूनी प्रक्रिया समेत अघि बढ़ाएको थियो। तर नियमित महाधिवेशनको प्रक्रिया अघि बढ़िसकेको अवस्थामा देउवा समूहले पनि आफ्नो संगठनात्मक तयारीलाई तीव्रता दिएको छ। अति विपन्न परिवारले सुरक्षित घर बनाउँदा न्यूनतम 75,000 रूपियाँ सरकारी अनुदान पाउने गरी कानून बनाइँदैछ। पूर्वाधार विकास मन्त्रालयले भवन विधेयकको दोस्रो संशोधन 2083 अस्ति शुक्रबार संसदमा दर्ता गराएको छ, जसमा संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 अनुदान दिनुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित पालिकाले अति विपन्न भनेर सिफारिश गरेका परिवारले यो सुविधा पाउने विधेयकमा उल्लेख छ। तर यस्तो सुविधा लिनको लागि नेपालभित्र अन्यत्र ठाउँ सुरक्षित घर नभएका परिवार मात्र योग्य हुने विधेयकमा उल्लेख छ। यसका अतिरिक्त संघ, प्रदेश र पालिकाले अन्य नगद तथा जिन्सी सहयोग उपलब्ध गराउन सक्ने व्यवस्था पनि गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विधेयक मार्फत नागरिकलाई आवासको सुनिश्चितता गरेको बताउनु भएको छ। त्यस्तै विपद प्रभावित तथा जोखिमयुक्त ठाउँमा बसोबास गर्ने परिवारका लागि सुरक्षित आवासको ग्यारेन्टी गर्ने प्रस्ताव गरिएको छ। भोटेकोशी बाढ़ीले रोसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा हजारौं परिवार प्रभावित भएका छन्। विधेयक मार्फत नक्सा स्वीकृत नगरी वा मानदण्ड विपरीत घर बनाएमा 10 लाख रूपियाँसम्म जरिवाना हुने व्यवस्था पनि गरिएको छ। घर तथा भवनको वर्गीकरण अनुसार 2 देखि 10 लाख रूपियाँसम्म जरिवाना हुने व्यवस्था गरिएको हो। यस्तै मध्यम आय भएका नागरिकका लागि सुरक्षित, भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका घर निर्माण तथा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। नागरिकले सहुलियतपूर्ण ऋण मार्फत यस्ता घर प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको हो। प्रारम्भिक रूपमा 5 लाख रूपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रूपियाँ किस्ता तिर्ने गरी घर उपलब्ध गराउने व्यवस्था राखिएको छ। निम्न आय भएका नागरिकको आवासको ग्यारेन्टीदेखि मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित घरको सुनिश्चिततासम्मका व्यवस्था समेट्दै हरेक नेपाली नागरिकको आवासको अधिकार कानूनी रूपमा सुनिश्चित गर्ने उद्देश्यले विधेयक ल्याएको मन्त्रालयले जनाएको छ।
जुम्ला हुँदै मनाङ मुस्ताङसम्म जोड्ने सड़क सहित कर्णाली राजमार्ग र नाम्न गमगढ़ी सड़कको स्तरोन्नति तथा निर्माणको सम्झौता अनुसार काम नगर्ने छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ। सड़क डिभिजनसँग राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष 75 देखि 80 सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाण्डुलाई कालो सूचीमा राख्नका लागि सिफारिश गरी पठाएपछि छवटा निर्माण कम्पनी कालो सूचीमा परेको सड़क डिभिजन कार्यालय जुम्ला प्रमुख श्रवण कुमार महताराले बताउनुभयो। सड़क डिभिजनले सिफारिश गरेका तीनवटा निर्माण कम्पनी मध्ये विनम्र निर्माण सेवा सुर्खेतलाई 3 वर्षका लागि, ध्रुव निर्माण सेवा वीरेन्द्रनगर सुर्खेतलाई 2 वर्षको लागि र अविनाश निर्माण सेवा छायानाथ मुगुलाई 1 वर्षको लागि कालो सूचीमा राखिएको छ। त्यसै गरी शंकरमाली निर्माण सेवा काठमाण्डौ र मानसाई निर्माण सेवा कालीकोटलाई 3-3 वर्ष तथा कश्यप निर्माण सेवा काठमाण्डुलाई 2 वर्षको लागि कालो सूचीमा राखिएको सूचना यसअघि नै सार्वजनिक भएको सड़क डिभिजन कार्यालयका सब इन्जिनियर वीरेन्द्र रावलले बताउनुभयो। शंकरमाली निर्माण सेवाको नाम गमगढ़ी सड़क र कश्यप निर्माण सेवाले जुम्ला मनाङ मुस्ताङको सड़क निर्माणको सम्झौता अनुसारको काम नसक्दा कालो सूचीमा परेका छन्। बाँकी निर्माण कम्पनी कर्णाली राजमार्ग सड़क खण्ड अन्तर्गत कालीकोट क्षेत्रका सड़क स्तरोन्नति तथा निर्माणको ठेक्का समयमै सम्पन्न नगर्दा कालो सूचीमा परेको सब इन्जिनियर रावलले जानकारी दिनुभयो। कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यवाहीमा भाग लिन पाउने छैनन्। नेपालबाट यस वर्षको मनसून क्रमशः बाहिरिन थालेको छ। सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनीको पश्चिमी धेरै ठाउँ तथा गण्डकीको पश्चिमी थोरै ठाउँबाट मनसून बाहिरिसकेको छ। मनसून केही दिनमै पूरै बाहिरिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा सामान्यतया जून 13 तारीक अर्थात जेठको अन्तिमतिर मनसून भित्रनेर अक्टोबर 2 तारीक अर्थात असोज मध्यतिर बाहिरिने गर्छ। यस वर्ष भने मनसूनी गतिविधि केही ढिलोसम्म कायम रहेको छ। मनसून बाहिरिने क्रममा रहे पनि छिटफुट पानी पर्न सक्ने महाशाखाले जनाएको छ। स्थानीय वायु र पश्चिमी वायुको पनि प्रभावले आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। गैराती पूर्वका झापा सुनसरी खोटाङ लगायत थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। यसैबीच कास्कीको पोखरा महानगरपालिका छ लेकसाइड फेवातालमा फँसेका 7 जनाको सशस्त्र प्रहरीले हिजो बेलुका सकुशल उद्धार गरेको छ। अचानक आएको हावाहुरी तथा पानीका कारण बोट सहित उनीहरू फँसेका थिए। चितवनबाट पोखरा पुगेका 7 जना आन्तरिक पर्यटक फेवाताल घुम्न चढ़ेको बोट डुंगा बाँध्ने डोरीको जालोमा परि तालमा अल्पत्र परेका र लगत्तै उद्धार गरिएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। दशैं तिहार छठ लगायतका मुख्य चाड़पर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर जाने क्रम शुरू भएको छ। चाड़पर्व मनाउन काठमाडौँ उपत्यका छोड्ने क्रम शुरू भएसँगै प्रमुख बस पार्क तथा उपत्यकाबाट बाहिरिने नाकामा यात्रुको चहल पहल हुन थालेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार यस वर्ष दशैं तिहार लगायतका चाड़पर्वको अवसरमा उपत्यकाबाट झण्डै 8-10 लाख नागरिक बाहिरिने अनुमान छ। उहाँका अनुसार दशैंका लागि गाउँघर फर्किने यात्रुको संख्या कर्मशः बढ़नेछ। यात्रुको चाप बढ़ेसँगै उपत्यकाका प्रमुख बस पार्क र बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई समेत थप प्रभावकारी बनाउने गरी तयारी गरिएको छ। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष सरोज सिटौलाले चाड़पर्वको मुख्य समय नजिकै जाँदा सार्वजनिक गाड़ीमा यात्रुको चाप थप बढ़ेको बताउनुभयो। यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकता अनुसार अतिरिक्त गाड़ीहरू सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाइ छ। चाड़पर्वमा यात्रुको अत्याधिक चाप हुने भएकोले टिकट बिक्री, गाड़ीको अवस्था, भाड़ा र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमन समेत बढ़ाएका छन्। यात्रुलाई तोकिएको भाड़ामा तिर्न र आधिकारिक काउन्टरबाट मात्र टिकट लिन आग्रह गरिएको छ। सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्व अन्तर्गतको निराहार व्रत आज समापन भएको छ। 3 दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने जितिया पर्व अन्तर्गत अस्ति शुक्रबार राति ओगटन अर्थात दर खाएर महिलाले व्रत शुरू गरेका थिए। हिजो शनिबार पानी समेत नखाई निराहार व्रत बसेका महिलाले आज बिहानै नुहाई धुवाई गरी व्रत समापन गरेका हुन्। व्रतको समापनसँगै परिवार तथा आफन्तबीच प्रसाद बाँडेर पर्वको खुशियाली साटासाट गर्ने परम्परा पनि रहेको छ। अब विदेशको खबर। मतदाता नामावली र निर्वाचन प्रक्रियालाई लिएर भारतमा युवाहरूले शुरू गरेको आन्दोलनको आज तेस्रो दिन हो। कक्रोच जनता पार्टीको नेतृत्वमा हिजो भएको प्रदर्शनको क्रममा दिल्लीमा प्रदर्शनकारी पक्राउ परेका छन् भने आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। अस्ति शुक्रबार पनि केही प्रदर्शनकारी पक्राउ परेका थिए। मतदाता नामावलीमा भएको भनिएको हेरफेरको विरोध गर्दै प्रदर्शनकारीले भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागिरहेका छन्। झण्डै 100 प्रदर्शनकारीले सुरक्षा घेरा पार गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। कक्रोच जनता पार्टीका संस्थापक अभिजित दीपकेले अक्टोबर 10 दिल्लीको जन्तर मन्तरमा फेरि ठूलो प्रदर्शन गर्ने घोषणा गर्नुभएको छ। यस्तै फ्रान्समा पनि पछिल्ला दिनमा 100 विद्यालय प्रभावित हुने गरी विद्यार्थीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन्। शिक्षा क्षेत्रको अवस्था सुधारको माग राख्दै विद्यार्थी आन्दोलन देशव्यापी बनेको हो। अब खेल खबर। युईएफए नेशन्स लीगमा स्पेनले चेकियालाई हराएको छ। गैराती चेकियालाई 3-1 हराउँदा स्पेनका लागि लामिलियानमल रोड्री र मिकेल मरिनोले गोल गरे। यो जीतसँगै स्पेनको कीर्तिमानी अपराजित यात्रा 41 खेल पुगेको छ। टोली नेशन्स लीगको क्वार्टर फाइनल नजिक छ। स्पेनले सन् 2022 जूनमा नेशन्स लीगमै चेकियासँग खेलेको टोलीबाट यसपटक रोड्री र ओल्मोलाई मात्रै शुरूआती 11 राखेको थियो। चारभन्झाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुला मंचमा उद्घाटन। नेतृत्व पुस्तान्तरणदेखि नीति र पार्टी एकतासम्मको बहस। विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बन्दै कर्णाली राजमार्गमा काम नगर्ने 6 निर्माण कम्पनी कालो सूचीमा। यस वर्षको मनसून बाहिरिन थाल्यो। आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने। हावाहुरीका कारण फेवातालमा फँसेका 7 सकुशल उद्धार। भारत र फ्रान्समा युवा तथा विद्यार्थी आन्दोलन चर्किँदै अक्टोबर 10 दिल्लीमा ठूलो आन्दोलन गर्ने सीपीएसईको घोषणा। र नेशन्स लीगमा स्पेनले चेकियालाई हरायो।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 98-13-09-49-32।
5: विगत लामो समयदेखि सञ्चालित लम्जुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7 लम्जुङ। सम्पर्क फोन 066-5220-209।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लम्जुङ। सम्पर्क फोन 066-4021-23-4021-24, मोबाइल 98-41-45-14-48।
1: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
9: खाने त खासै केही होइन दिदी, लम्जुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लम्जुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
9: हो नि दिदी, लम्जुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
9: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
10: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लम्जुङ। सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो, कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39-157।
9: महको सेवन स्वस्थ र दीर्घ जीवन।
11: निशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
12: निशुल्क जाँच हुने रोगहरू:
11: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग भएमा
12: डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाह हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा
11: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
12: उदास भइरहने, जिउमा फुर्ती नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा
11: सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा निशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट
12: मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडेल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004
11: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
3: अब धेरै जनाले खोज्ने गरेको त बेसीसार 7 मा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
4: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङ का कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका 7, युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
0: कृषि विकास कार्यालय लमजुङको सूचना।
5: कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्ला भित्रका कृषि फार्म, कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
0: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगणिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
5: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
0: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि चुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
5: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
0: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म, समूह, संस्था, समिति, कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, करचुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000, 0665201130,
0: मोबाइल नम्बर 9856045230 र 9856080140। सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
7: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
8: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
9: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
8: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania Extreme Energy Drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-21-083,
5: सम्पर्क मोबाइल नम्बर 98-5-60-13-375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
7: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465-00-271 र 98065-67-272।
4: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। बुलाकी फ्रेस हाउस, विशेषतर नगरपालिका 8 सेरा लम्जुङ, प्रोपाइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-28-186, फोन 0665-20-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसर 7 लम्जुङ।
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 0665-90-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्रणाली बेसीसर 7 सानीमा बैंकको ठिक

0: नमस्कार, रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsyangdi.org मा बिहान 10 बजेको मर्स्याङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुला मंचमा उद्घाटन। स्थानीय चुनाव केन्द्रित अभियानका लागि राष्ट्रपतिले तोक्यो नेताहरूको जिम्मेवारी। नारायणघाट बुटवल सड़क खण्डमा ओभरहेड क्यानोबी ब्रिज थपिँदै र फ्लाइट दुवैका संचालकले आतंकवादी कार्य गर्न खोजेको यूएईको दावी।
1: निशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा, स्नायु, मानसिक, शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्। निशुल्क जाँच हुने रोगहरू। लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहा हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फूर्ति नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यावहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
3: निशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट।
1: मोरल सिटी हस्पिटल प्राली बेसी सहर, पुरानो लमजुङ मोडेल हस्पिटल, पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 0665200004।
3: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
0: अब समाचार विस्तारमा। नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि शुरू हुँदैछ। 15 महाधिवेशन आजदेखि शुरू भई यही असोज 22 गतेसम्म चल्ने भएको छ। अधिवेशनका लागि देशभर जनसम्पर्क समिति मार्फत 7,000 भन्दा धेरै प्रतिनिधिले भाग लिँदैछन्। आज दिउँसो 2 बजे खुला मंचमा उद्घाटन तथा भोलिदेखि बन्द सत्र खुलेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2,500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 वटा हलको व्यवस्था गरिएको छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले महाधिवेशन प्रविधि मैत्री हुने र अन्य तामझाम नहुने जानकारी दिनुभएको छ। महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसेले बताउनु भएको छ। तर देउवा समूहले आउँदो मंगिरमा काठमाण्डुमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय सहित आफ्ना गतिविधिलाई अगाडि बढ़ाएको छ। आजदेखि काठमाण्डुमा शुरू हुन लागेको महाधिवेशनमा भाग लिन आएका प्रतिनिधि गाडीलाई विभिन्न ठाउँमा पार्किङको व्यवस्था गरिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समिति संयोजक विजय बहादुर स्वारले महाधिवेशनमा भाग लिन खुला मंचमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न ठाउँमा पार्किङको व्यवस्था मिलाएको जानकारी दिनुभएको छ। संयोजक स्वारका अनुसार धरहरको अण्डरग्राउण्ड माइतीघरदेखि भद्रकालीसम्मको वान वे सड़कको एकतर्फी दरबार मार्ग स्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्थापन गरिएको हो। यस्तै पुरानो बस पार्क आसपास र भेकुटी मण्डपभित्र पनि केही गाड़ी पार्किङ गर्ने गरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उहाँको भनाइ छ। Thank you. राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै देशभरका जिल्लामा आफ्ना नेताहरूलाई जिम्मेवारी तोकिएको छ। राष्ट्रपतिले 20-27 असोजसम्म एक साताका लागि विभिन्न जिल्लामा नेताहरू खटाउने भएको हो। प्रदेश अनुसार जिल्लाहरूमा जिम्मेवारी पाएका नेताहरूलाई स्थानीय तह निर्वाचन केन्द्रित गतिविधि संगठन विस्तार तथा पार्टीको अभियानमा परिचालन गरिने जनाएको छ। राष्ट्रपति सभा महामन्त्री निशा डाङ्गीका अनुसार यसपटक राष्ट्रपतिले नागरिकको कुरा सुन्न मात्र होइन पार्टीको कुरा पनि सुनाउन खोजेको छ। वहाँका अनुसार अभियानको मुख्यत दुईवटा उद्देश्य रहेको छन्। स्थानीय तहको काम कार्यवाही र आगामी चुनावमा उठाउने उम्मेद्वार छनौटको विधि बुझाउने र वर्तमान सरकार गठन भएपछि 6 महिनामा संसद र सरकार मार्फत भएका पहलबारे जानकारी गराउने। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटवल सड़क खण्डको जंगलमा थप दुईवटा ओभरहेड क्यानोवी ब्रिज निर्माण गरिने भएको छ। एसियाली राजमार्ग मापदण्ड अनुसार 4 लेनमा विस्तार भएको यस सड़कको कालोसुती र लाकाहा बीचको जंगल तथा चोरमारा र अरूण खोला बीच जंगलमा दुईवटा ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भइरहेको छ। नारायणघाट बुटवल सड़क विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बाँदरका कारण राजमार्गमा दुर्घटना बढ़दै गएपछि बाँदरले बाटो काट्नका लागि ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्न लागिएको हो। युएईका अनुसन्धानकर्ताहरूले इजरायल जाँदै गरेको फ्लाइट दुबईको विमानका सहचालकले आतंकवादी कार्य गर्ने योजना बनाएको दावी गरेको छन्। गएको बुधबार सहचालकले ककपिटभित्र क्याप्टेनमाथि आपतकालीन बन्चरोले आक्रमण गरी विमान नियन्त्रणमा लिन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको युएईको सरकारी समाचार संस्था वामलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। आक्रमणपछि घाइते क्याप्टेनले ककपिटको ढोका खोल्न सफल भएका थिए। त्यसपछि यात्रु र चालक दलको अन्य सदस्यले सहचालकलाई नियन्त्रणमा लिएका थिए। विमानलाई साउदी अरबमा आपतकालीन अवतरण गरिएको थियो। विमानमा चालक दल सहित 174 यात्रु सवार थिए। आक्रमणका क्रममा विमानले झण्डै 1 मिनटमै 17,000 फीट उचाइ गुमाएको फ्लाइट राडर 24 तथ्याङ्कले देखाएको छ। युएईका महान्यायाधिवक्ता हमद सैफ अफ सामसीका अनुसार सहचालकले विमानको नियन्त्रण लिएर आतंकवादी कार्य गर्ने प्रयास गरिएको देखिएको छ। तर उहाँले वास्तवमा के उद्देश्यले विमान नियन्त्रणमा लिन खोजेको थिए भन्ने विषय भने अझै स्पष्ट नभएको बताउनु भएको छ। नेपाली कांग्रेसको आसाममा 15 महाधिवेशनमा लमजुङका दुईजनाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएका छन्। क्षेत्रीय अधिवेशनबाट सर्वाधिक मतसहित निर्वाचित दुईजना महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएका हुन्। महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुल्लातर्फ सर्वाधिक मत प्राप्त गर्ने कांग्रेस नेता गमप्रसाद गुरूङ र दोस्रो सर्वाधिक मत प्राप्त गर्ने नेका लमजुङका पूर्व सभापति भेषबहादुर पौडेलले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने तयारी गरेका हुन्। दुवैजना नेताहरूले केन्द्रीय सदस्य उम्मेद्वारी दिने तयारीका साथ आवश्यक पहल र सम्वाद शुरू गरेको बताएका हुन्। नेता गुरूङ 14 महाधिवेशनमा जिल्ला सभापतिमा पराजित भए पनि 15 महाधिवेशनमा सर्वाधिक मत प्राप्त गरेका नेता हुन्। उनी गुरूङ पछिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेद्वारी समेत बनेका थिए। नेपाली कांग्रेसमा केन्द्रीय नेताहरूको नाम जोडेर जिल्लाका नेताहरूलाई विभिन्न पक्ष विपक्षमा विभाजन गरिए पनि नेता गुरूङ सबै नेताहरूसँग आवश्यक समन्वय र सहकार्य गर्न सक्ने मध्यमार्गी नेताको रूपमा परिचित छन्। त्यसै गरी नेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति पौडेल हाल गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री समेत हुन्। केन्द्रीय सभापति गगन थापा निकट मानिएका पौडेलको शालीन स्वभाव एवं मध्यमार्गी विचारका कारण जिल्ला मात्रै नभएर प्रदेशमा समेत लोकप्रिय छन्। नेपाली कांग्रेसको इतिहासमा हालसम्म लमजुङले एकजना केन्द्रीय सदस्य मात्रै पाएको थियो। 15 महाधिवेशनले लमजुङलाई एकैसाथ दुवैजना केन्द्रीय सदस्य बनाउने लमजुङका नेता तथा कार्यकर्ताहरूले अपेक्षा गरेका छन्। पौडेल र गुरूङ बाहेक पनि केही नेताहरू केन्द्रीय सदस्यको आकांक्षी देखिएका छन्। तर राजनैतिक पहुँच र विभिन्न परिस्थितिहरूको समीक्षा गर्दा पौडेल र गुरूङको उम्मेद्वारी नै अन्तिम उम्मेद्वारी रहने बुझिएको छ। नेपाली कांग्रेस 15 महाधिवेशनका लागि लमजुङबाट 42 प्रतिनिधिहरू रहेका छन्। 8 स्थानीय तह, 2 प्रदेश निर्वाचन क्षेत्र सहित विधान तह 43 महाधिवेशन प्रतिनिधि हुनुपर्नेमा प्रदेश निर्वाचन क्षेत्र 2 सभापति टुंगो नलाग्दा 1 महाधिवेशन प्रतिनिधि कम हुने भएको छ। लमजुङका विभिन्न स्थानीय तह अन्तर्गतका 6 विद्यालयमा 15,57,000 रूपियाँ बराबरको बाल उद्यान निर्माण तथा जडान गरिएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र नेपालको साझेदारीमा विद्यालयमा अध्ययनरत बाल बालिकाका लागि खेल्दै सिक्ने तथा मनोरञ्जनात्मक वातावरण निर्माण गर्ने उद्देश्यले बाल उद्यान निर्माण तथा आवश्यक खेल सामग्री जडान गरिएको आरसीडीसीका बाल संरचना अधिकृत बेन्जिर थापाले बताउनुभयो। अधिकृत थापाका अनुसार बाल बालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहने भएकोले विद्यालय परिसरमै सुरक्षित र व्यवस्थित खेल्ने वातावरण तयार गरिएको छ। बाल उद्यानले बाल बालिकालाई अध्ययनसँगै खेलकुद तथा सृजनात्मक गतिविधिमा सहभागी हुन प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। बाल उद्यान जडान गरिएका विद्यालयमा दोर्दी गाउँपालिका 8 स्थित फलिनी माध्यमिक विद्यालय, विशेषहर नगरपालिका 7 स्थित जनविकास माध्यमिक विद्यालय, बेसीसहर 10 स्थित जनजागृति माध्यमिक विद्यालय, सुन्दरबजार नगरपालिका 8 स्थित भारतीय सदन माध्यमिक विद्यालय, सुन्दरबजार नगरपालिका 9 स्थित भानु भक्ति नमूना माध्यमिक विद्यालय र सुन्दरबजार नगरपालिका 2 स्थित महेन्द्र मन्दिर माध्यमिक विद्यालय रहेको छन्। विद्यालयमा बाल उद्यान निर्माण भएपछि बाल बालिकाले सुरक्षित रूपमा खेल्ने अवसर पाउनुका साथै विद्यालयमा नियमित उपस्थिति हुन र विद्यालयप्रति आकर्षित हुन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेष गरी कक्षा तथा पाठ्य पुस्तकमा सीमित बाल बालिकालाई खेल, मनोरञ्जन र सहकार्यका माध्यमबाट सिकाइलाई थप प्रभावकारी बनाउन बाल उद्यान उपयोगी हुने बताइएको छ। विद्यालय परिसरमा निर्माण गरिएको बाल उद्यानमा बाल बालिकाको उमेर र आवश्यकतालाई ध्यानमा राखेर विभिन्न खेल तथा मनोरञ्जनात्मक सामग्री जडान गरिएको छ। यसले विद्यालयलाई थप बालमैत्री बनाउन तथा बाल बालिकाको अधिकार अनुसार सुरक्षित खेल्ने वातावरण सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र आरसीडीसीको साझेदारीमा संचालित कार्यक्रम मार्फत शिक्षा, बाल संरक्षण तथा बालमैत्री वातावरण निर्माणको क्षेत्रमा गरिएका प्रयास अन्तर्गत बाल उद्यान निर्माणलाई पनि महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ। संयुक्त भूप्रसैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 13 वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा संस्थाको आर्थिक वर्ष 2082-83 आर्थिक तथा प्रगति विवरण प्रस्तुत गर्दै सहकारीको वित्तीय अवस्था र आगामी योजनाबारे जानकारी गराइएको छ। सभामा प्रस्तुत विवरण अनुसार संस्थाको शेयर पूँजी 2,03,96,900 रूपियाँ पुगेको छ। यस्तै बचत निक्षेप 38,47,14,095 रूपियाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा 20.08% प्रगति भएको जनाएको छ। संस्थाले 29,38,09,407 रूपियाँ कर्ज लगानी गरेको छ भने जगेडा कोषमा 14,61,05,242 रूपियाँ 68 पैसा रहेको छ। आर्थिक वर्ष 2081-82 36,32,82,078 रूपियाँ रहेको संस्थाको कुल बासनाथ आर्थिक वर्ष 2082-83 बढ़ेर 44,07,92,989 रूपियाँ 3 पैसा पुगेको छ। सोही आर्थिक वर्षमा संस्थाले 38,18,533 रूपियाँ खुद नाफा आर्जन गरेको जनाएको छ। संस्थाका अध्यक्ष नेत्रमान गुरूङको अध्यक्षतामा तथा संस्थाका सल्लाहकार सुबेदार मेजर खेमजङ गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरूङले सहकारी संस्थाले सदस्यको आर्थिक तथा सामाजिक हितलाई केन्द्रमा राख्दै पारदर्शी, व्यवस्थित र सदस्य केन्द्रित सेवा प्रवाहमा जोड़ दिनुपर्ने बताउनु भएको थियो। वहाँले संस्थाको दिगो विकासका लागि सदस्यको विश्वास कायम राख्दै आर्थिक अनुशासन र प्रभावकारी व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा शेयर सदस्य तथा मनाङ्गी चौतारामा समूहकी अध्यक्ष उर्मिला गुरूङ र सीआर सदस्य एवं संचारकर्मी खुशी माया गुरूङले शुभकामना मन्तव्य राख्दै संस्थाले सदस्यको आवश्यकता र हित अनुसार सेवा विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो। उहाँहरूले सहकारीको आर्थिक अवस्था थप सुदृढ बनाउन सदस्यको सक्रिय सहभागिता र संस्थाप्रतिको विश्वास महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा लेख सुपरिभिजन समितिका सदस्य सुबेदार देवबहादुर गुरूङले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यस्तै संस्थाका व्यवस्थापक अनिल गुरूङले प्रस्तावित नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष सुबेदार चित्रबहादुर गुरूङले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव सुबेदार कृष्ण घलेले गर्नुभएको थियो। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए, म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
8: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
9: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
10: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
9: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
10: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
9: हुलासले बनाउँदैछ परिवार एक साथ।
1: जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको 20 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
11: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसेश्वर लमजुङको 20 वार्षिक साधारण सभा इकाईगत रूपमा निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई साधारण सभामा अनिवार्य उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति, समय र स्थान: गादी सेवा केन्द्र, असोज 20 गते दोभानचौर गादी बिहान 11 बजे, भोटेउडार सेवा केन्द्र असोज 21 गते समुता तमु समाज भवन भोटेउडार बिहान 11 बजे,
11: विशेषर कार्यालय असोज 24 गते शान्तिटोल आमा समूह भवन शान्तिटोल बिहान 11 बजे,
1: असोज 25 गते संस्थाको कार्यक्रम हलमा प्रतिनिधिहरूद्वारा साधारण सभाको निर्णय प्रमाणीकरण गरिनेछ।
11: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङ।
12: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
13: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन, ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
12: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
14: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
15: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
12: लिवन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्छुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
16: मर्संग एफएम 95 मेगाहर्ज।
17: साथ भएको प्राकृतिक विपत्तिले पर्यटन व्यवसायमा समेत प्रत्यक्ष असर परेको पाइएको छ। सदरमुकाम चामी सहित ताल लगायतका स्थानमा भएको डुबान एवं सड़क संरचनामा भएको क्षतिका कारण पर्यटक व्यवसायमा धक्का लागेको हो। पर्यटकीय सिजनका बेला भएको विपज्जन्य घटनाका कारण पदयात्राका लागि जोखिम बढ़ेपछि पर्यटक आगमनमा प्रत्यक्ष असर परेको हो। यति बेला मनाङसम्म पुग्नका लागि सड़क सञ्जाल समेत सहज नहुँदा पर्यटक आगमनमा ठप्प जस्तै भएको छ। जिल्ला सदरमुकाम चामीमा आएको पहिरो कारण मर्सङ्गे नदी थुनिदा माथिल्लो मनाङतर्फको यातायात पूर्ण रूपमा प्रभावित भएको छ भने चामीका केही व्यावसायिक होटल समेत डुबानमा परेका छन्। सोबाहेक पनि चामे कोतो सड़क खण्ड खोत्रो लगायतका स्थानमा गएको पहिरोले पनि यातायात अवरूद्ध बनाएको छ। दैनिक सयौंको संख्यामा बाह्य पर्यटकको आगमन हुने सिजनमा हिमाली तथा पहाड़ी क्षेत्रमा प्राकृतिक विपत्तिको जोखिम बढ़दै गएको सन्देश अन्तर्राष्ट्रिय स्तरमा गएकोले यसको असर मनाङ सहित लमजुङमा पनि परेको हो। हिमाली पदयात्राका लागि नेपाल आउने विदेशी पर्यटकले यात्रा गर्नु अघि सुरक्षाको अवस्थालाई प्राथमिकतामा राख्ने भएकोले विपद प्रभावित क्षेत्रमा प्रत्यक्ष असर परेको हो। मर्सङ्गे कोरिडोर हुँदै शुरू हुने अन्नपूर्ण पदमार्गमा विगतका वर्षहरूमा विदेशी पर्यटकसँगै स्वदेशी पर्यटकको समेत उल्लेख्य चाप रहने गरेको थियो, तर यस वर्ष प्राकृतिक विपत्तिको जोखिम र त्यसले सिर्जना गरेको सुरक्षा चिन्ताका कारण पर्यटक आगमन घटेको पाइएको छ। त्यसो त गत महिना रसुवामा गएको बाढ़ीका कारण पनि अन्तर्राष्ट्रिय पर्यटकहरूमा नेपालका हिमाली क्षेत्र असुरक्षित रहेको सन्देश गएको थियो। त्यसै गरी राजधानी काठमाडौँ जोड्ने प्रमुख सड़क खण्डमा भएको अवरोधले पनि पर्यटक व्यवसायमा थप चुनौती सिर्जना गरेको छ। नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा पुग्न सड़क यातायात महत्वपूर्ण माध्यम रहेकोले लामो समयसम्म सड़क अवरूद्ध हुँदा धेरै पर्यटकले आफ्नो यात्रा स्थगित वा रद्द गर्न सक्ने व्यवसायहरूको अनुमान छ। विशेष गरी काठमाडौँ हुँदै अन्नपूर्ण क्षेत्रतर्फ जाने पर्यटकका लागि सड़कको सहज पहुँच महत्वपूर्ण मानिन्छ। अघिल्ला वर्षहरूमा अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकको आगमन पनि उल्लेख्य हुँदै आएको थियो। पदयात्रा, प्राकृतिक सौन्दर्य र हिमाली जीवनशैलीका कारण यो क्षेत्र नेपालका प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक हो। प्राकृतिक विपत्तिको बढ़दो जोखिम, सड़क अवरोध र अन्तर्राष्ट्रिय स्तरमा जाने सुरक्षा सम्बन्धी नकारात्मक सन्देशका कारण यस वर्ष पर्यटकको संख्या घट्न सक्ने देखिएको छ। पर्यटक आगमनमा कमी आएसँगै मनाङ र लमजुङमा समेत त्यसको प्रत्यक्ष असर परेको छ। विशेष गरी पदमार्गमा रहेका होटल, रेस्टुरेन्ट, यातायात गाइड, भरिया तथा स्थानीय स्तरमा सञ्चालन हुँदै आएका अन्य पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको हो। पूर्वी लमजुङको रायनस नगरपालिका 5-3 पिप्लेमा रहेको श्री शिशु विद्याश्रम माध्यमिक विद्यालयमा अभिभावकहरूको भेलाले शैक्षिक गुणस्तर विकास तथा विद्यालय अनुगमन समिति गठन गरेको छ। बिहिबार सम्पन्न भेलाले विद्यालयका पूर्व प्रधानाध्यापक नानुमाया पराजुलेलाई समितिको संयोजकमा सर्वसम्मत रूपमा चयन गरेको हो। दुई दशक भन्दा बढ़ी समय विद्यालयको प्रधानाध्यापकको रूपमा नेतृत्व गर्नुभएकी पराजुलेले 4 दशक भन्दा बढ़ी समय शिक्षा क्षेत्रमा योगदान पुर्याउनु भएको छ। वहाँले गत महिना मात्र प्रधानाध्यापक पदसँगै शिक्षण पेशाबाट अनिवार्य अवकाश लिनुभएको थियो। 3 सदस्य अनुगमन समितिको सदस्यमा सूर्यबहादुर उपरकोटी चयन हुनुभएको छ भने एकजना पछि थप गरिने विद्यालयले जनाएको छ। यसै गरी भेलाले शिक्षक अभिभावक संघ समेत गठन गरेको छ। संघको अध्यक्षमा तुलसा नेउपाने चयन हुनुभएको छ। सदस्यहरूमा मंजु परियार, लक्ष्मण तामाङ, मीता कुमार, शर्मिला सार्की, सरला त्रिपाठी, पुरा सैनी, क्यामुदिन मिया र गोमा तामाङ रहनु भएको छ। संघका शिक्षक प्रतिनिधिका रूपमा रामवरण मण्डल रहनु भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशाली नेपाली पदेन सदस्य तथा प्रधानाध्यापक देवगिरी सदस्य सचिव रहनु भएको छ। नवनिर्वाचित समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालयको नियमित अनुगमन तथा अभिभावक र विद्यालय बीचको सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। अस्ट्रेलियामा आइतबारदेखि डे लाइट सेभिङ शुरू भएको छ। न्यू साउथ वेल्स, भिक्टोरिया, दक्षिण अस्ट्रेलिया, तास्मानिया र अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा बिहान 2 बजे घड़ी 1 घण्टा अगाडि 3:30 बजे बनाइएको छ। यससँगै अस्ट्रेलियाका यी क्षेत्रमा गर्मी याममा साँझको उज्यालो समय लम्बिएको छ। काम वा अध्ययन सकेर घर फर्किने, व्यायाम गर्ने, घुमफिर गर्ने तथा बाहिरी गतिविधिका लागि अब साँझमा थप उज्यालो समय उपलब्ध हुनेछ। घड़ी अगाडि सारिएको पहिलो दिन भने दिनचर्यामा 1 घण्टाको परिवर्तन महसुस हुनेछ। राति नियमित समयमा सुत्ने र बिहान नियमित समयमा उठ्नेको निन्द्रा 1 घण्टासम्म घट्न सक्नेछ। सरकारी सूचना अनुसार नयाँ समय परिवर्तन केही दिन निन्द्रा र दैनिक तालिकामा असर पर्न सक्छ, त्यसैले सुत्ने समय क्रमशः मिलाउन र बिहानको उज्यालोमा केही समय बिताउन सुझाव दिइएको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
16: मुख्य समाचारका प्रायोजक
18: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
17: कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुल्ला मंचमा उद्घाटन हुने। स्थानीय चुनाव केन्द्रित अभियानका लागि राष्ट्रपले तोकिए नेताहरूको जिम्मेवारी। नारायणगढ़ मोड बुटवल सड़क खण्डमा ओभरहेड क्यानोपी ब्रिज बनाइदै र फ्लाई दुवैका सहचालकले आतंकवादी कार्य गर्न खोजेको यूएईको दावी। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463038 98463038।
6: आया मरे नि आमा, आया नि आया।
7: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
6: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, मैला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
8: सम्पर्क फोन 98498924, 98450386780।
6: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
12: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400 67787।

0: पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतोल इजाजत प्राप्त डिजिटल ढक, काटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9856-602-299।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: हातेमालो वस्त्र तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। मुख्य कार्यालय बेसी शहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसी शहर एकाई 2083 असोज 23 गते शुक्रबार समय दिउँसो 11:30 बजे स्थान जिल्ला समन्वय समितिको सभाहल बेसीसहर नगरपालिका 8 लमजुङ मर्सङ्गी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र खुदी बजार यही असोज 24 गते शनिबार समय दिउँसो 11:30 बजे स्थान लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहल खुदी बजार
2: सुन्दर बजार राइनस दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूको लागि भोटेवाड सेवा केन्द्र सेउडीबार साधारण सभा हुने मिति र स्थान यही असोज 24 गते शनिबार बिहान 11:30 बजे सृजनशील तमु आमा समूहको भवन सुन्दर बजार 9 पहिरे नोट एकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक यही असोज 27 गते मंगलबारको दिन हुने भएको छ समय 11:30 बजे स्थान हातेमालो साकोसको सभाहाल बेसी शहर 7 भीमसेन स्थान लमजुङ
1: थप जानकारीको लागि सम्पर्क हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय बेसी शहर 066-520-915 520-925 खुदी सदस्य सेवा कार्यालय 98-560-87-624 र भोटेवाडार सदस्य सेवा कार्यालय 066-400-225
3: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19 वा 590-370 जानकारी गराउनुहोस्
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ नेपाल ऋण

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आउँ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेट डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Siphonia.
1: Extreme energy drink.
2: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो।
3: हैन खुशी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
4: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
3: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
4: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
3: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
4: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
3: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
5: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
4: महको सेवन स्वस्थ र दीर्घ जीवन।
6: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 74।
0: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रुपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665201166, 98560-45-248, 98-41-238-555 र 98560-45-357 लमजुङ उद्योग वाणिज्य संघ, बेसी सहर लमजुङ।

0: Nipponia Extreme Energy Drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।
3: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

न्याउलीमा चरी कठै बरे मन्दिरेमाथि सुने गजल कठैमा बरे लुङ्गा जुल ए तानैको धागो खेलाउ भन्द नौतु नै माया खेलाउ भन्द सम्बन्ध साइनो पर्ने हो कि सिरेमा चट्याङ झर्ने हो कि

0: California.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर
5: 98-560-299। जस्ता पाता हुलास जुरा कलर सान भन्दा 3 गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसम अर्को तिल दमाइसे।
6: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
7: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ MDGP तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
6: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
8: कृषि विकास कार्यालय लमजुङको सूचना।
4: कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
6: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगणिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
4: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
6: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि सुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
4: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
6: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिस पत्र, फर्म, समूह, संस्था, समिति, कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर चुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 066-520-100, 066-520-130,
6: मोबाइल नम्बर 98-560-45-230 र 98-560-80-140।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
1: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
0: जय बुद्ध ज्वेलरी बेसी सहर लमजुङ एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535 4575। विश्वास तपाईँको, सेवा हाम्रो।
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 98562424।

0: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ब्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
1: तीन गुना लानन टुबमुला
0: हुलास मुसम अर्कु तिल दमाइसे
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203670 वा 590370 जानकारी गराउनुहोस्
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ
4: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
5: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
5: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
4: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
6: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611-39-157
5: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
8: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
7: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021123 4021224 मोबाइल 9841445448
9: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
10: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
9: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662
11: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
12: बीसौ कन्यादेवी कप 2083 सहभागी बनाऊ
4: खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता फन्ने नाराका साथ नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा मर्स्याङदी 4 मिप्रा स्थित कन्यादेवी युवा क्लबको 20 वार्षिक उत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गरिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हुन हार्दिक अनुरोध गर्दछौ।
13: पुरूषतर्फ पुरस्कारहरू: प्रथम पुरस्कार नगद रू 1,15,015 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 75,075 रूपियाँ, कप, मेडल र प्रमाणपत्र।
4: सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोल रक्षकलाई जनाही नगद रू 2,000, ट्रफी र प्रमाणपत्र। सेमी फाइनलमा पुग्ने दुई टीमलाई प्रति टीम नगद रू 10,000।
13: दर्ता शुल्क रू 8,000 प्लस 1,000।
4: महिला तर्फ पुरस्कारहरू: प्रथम पुरस्कार नगद रू 20,020 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 12,012 रूपियाँ, कप, मेडल र प्रमाणपत्र।
13: सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोलरक्षकलाई जनही रू 1,000, ट्रफी र प्रमाणपत्र। दर्ता शुल्क रू 2,500 प्लस 500।
4: टीम दर्ता मिति: पुरूषतर्फ असोज 25 र 26 गते, महिलातर्फ असोज 26 गते साँझ 5 बजेसम्म। उद्घाटन खेल असोज 28 गते बिहान 11 बजे। स्थान: मर्स्याङदी गाउँपालिका 4 मिप्रा खेल मैदान। खेलाड़ी संख्या 7+3 10 जना।
13: पुरूषतर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा सहभागी गराइनेछ, त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
4: आयोजक: कन्यादेवी युवा क्लब, मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमसुङ। थप जानकारीको लागि सम्पर्क 98467-80098, 98458-22018, 98468-34821 र 97475-15083।
13: प्रवर्धक: मर्स्याङदी गाउँपालिका भुलभुले लमजुङ। सह प्रवर्धक: मर्स्याङदी 4 को वडा कार्यालय तागरिङ लमजुङ।
4: पर्यटकीय गाउँ मिप्रा जाउँ, फुटबल प्रतियोगितामा रमाऊ।
13: 20 कन्यादेवी कप 2083।
14: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 12 बजेको छ।
15: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: toilet pony, yeah. Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सिउ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्सोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्सोक लम्चुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: आधार मजबूती।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: तपाईँ अहिले रेडियो प्रसङ्गी सुन्दै हुनुहुन्छ।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरै जनाले खोज्ने गरेको त बेसिसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: sip on ya. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसिसरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेनथान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: Ayah, madani ama. Ayah ni, ayah.
1: Kie bahaya didi tapai lai. Sunsu sani ki koso.
0: Hera na babu, chati dukne, pen gosne gorsa. Kaila kai dosta sir nahi garo. Ayah, khai kie bahaya ki.
1: ल दिदी त्यसो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी बेसीसर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसारोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: Your Pharmacy and Lab, Beshi Sahar Nagarpalika Saath, Purano Bank Chowk, Lamjung.
2: Samparka phone 98490-68924-98450-63780.
0: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32
7: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ
8: विश्व कन्यादेवी कप 2083मा सहभागी बनौ खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता भन्ने नाराका साथ नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा मर्स्याङदी 4 मिप्रा स्थित कन्यादेवी युवा क्लबको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गरिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हुन हार्दिक अनुरोध गर्दछौ पुरूषतर्फ पुरस्कारहरू प्रथम पुरस्कार नगद रू 115,015 रूपियाँ कप मेडल र प्रमाणपत्र

सत्र दर्ता शुल्क रु 2500 प्लस 500 तीन दर्ता मिति पुरुष तर्फ असोज 25 र 26 गते महिला तर्फ असोज 26 गते साँझ 5 बजेसम्म उद्घाटन खेल असोज 28 गते बिहान 11 बजे स्थान मर्स्याङदी गाउँपालिका 4 मिप्रा खेल मैदान खेलाडी संख्या 7+3 10 जना पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा सहभागी गराइनेछ त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस् आयोजक कन्यादेवी युवा क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमसुङ थप जानकारीको लागि सम्पर्क 98468008098 98458218 98468034821 र 97475015083 प्रवर्धक मर्स्याङदी गाउँपालिका भुलभुले लमजुङ सह प्रवर्धक मर्स्याङदी 4 को वडा कार्यालय तागरिङ लमजुङ पर्यटकीय गाउँ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ विश्व कन्यादेवी कप 2083

0: Mania.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065677272
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
5: अब जापान ट्राई होइन स्योर गरौ
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
6: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर आठ नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार छ मिलन चोक
6: सम्पर्क नम्बर 0665902999 मोबाइल नम्बर 98560602999
7: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
6: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
8: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसी सहर नगरपालिका आठ होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452136 र 98400058

हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ मर्साङ द कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु र टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले आज हामी आइतबारको बसाईमा छौं आइतबारको बसाईमा एउटा समय सान्दर्भिक शीर्षक राखेर हामी छलफल गर्ने गर्छौं आज पनि एकदमै राम्रो समय सान्दर्भिक विषयलाई लिएर हामी कार्यक्रममा उपस्थित भइसकेका छौं कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ जोडिन सक्नुहुनेछ अत्याधिक गर्मी पनि भइरहेको छ प्रशस्त मात्रामा पानी पिउनको लागि पनि एकदमै धेरै अनुरोध गर्न चाहन्छु कार्यक्रम सुन्दै हुनुहुन्छ र आजको बसाईको शीर्षकको बारेमा बुझ्न चाहनुहुन्छ भने अक्टोबर 10 अर्थात असोजको 24 गते मानसिक स्वास्थ्य दिवस रहेको छ हामी त्यसै विषयमा कुराकानी गर्छौं मानसिक स्वास्थ्य भनेको के हो र मानसिक रूपमा स्वस्थ हुनको लागि चाहिँ के गर्नुपर्छ के भएमा चाहिँ मानसिक रूपमा स्वास्थ्य हुन सकिँदैन यसको असरहरू के छ प्रभावहरू के छ भन्ने विषयमा हामी कुराकानी गर्छौं तपाईँले पनि आफ्नो धारणा विचार राख्न सक्नुहुनेछ 0665220020 डायल गरेर साथै कार्यक्रम रेडियो मर्साङदीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ तपाईँले हाम्रो पात्रोबाट पनि कार्यक्रम सुन्न सक्नुहुनेछ कमेन्ट पनि पठाउन सक्नुहुनेछ कार्यक्रम कस्तो लाग्छ भनेर प्रतिक्रिया दिन सक्नुहुनेछ मिलन घायल मुटुजीले लेख्नु भएको छ गुड आफ्टरनून सिस्टर अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नु भएको छ गुड आफ्टरनून मिलनजी लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ जय रेडियो मर्स्याङदी म पाउदीबाट सुन्दैछु भन्नुभएको छ नमस्कार लक्ष्मीजी कार्यक्रममा जोडिन पनि सक्नुहुनेछ प्रत्यक्ष रूपमा फोन मार्फत र टेक बहादुर पुमाजीले लेख्नु भएको छ संचालिका लक्ष्मीजी नमस्कार गुड आफ्टरनून सुन्दैछु उदयपुर चौदण्डी नगरपालिका 8 बेलटार राई टोल चोकबाट फेसबुक लाइभमा रेडियो मर्साङ डीएफएम 95 MHz आउँदै गरेको दशैं तिहार छठ पर्वको अवसरमा पनि हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु भन्नुभएको छ यहाँलाई पनि एकदमै धेरै शुभकामना छ भन्न चाहन्छु र आज मानसिक स्वास्थ्यको बारेमा हामी कुराकानी गरिरहेको छौं तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र विश्वमा चाहिँ मानसिक स्वास्थ्य दिवस चाहिँ पहिलो पटक सन् 1992 चाहिँ मनाइएको हो यो चाहिँ हरेक वर्ष अक्टोबर 10 तारीकमा चाहिँ मनाउने गरिन्छ मानसिक स्वास्थ्य भनेको चाहिँ विशेष गरी मानिसको सोच भावना व्यवहार स्वस्थ तथा सन्तुलित रहेको अवस्था हो मानसिक स्वास्थ्य राम्रो हुँदाखेरि हामी तनाव र चुनौतीको चाहिँ एकदमै सजिलोसँग सामना गर्न सक्छौ सही निर्णय लिन सक्छौ अरूलाई राम्रो सम्बन्ध कायम गर्न र हाम्रो दैनिकी जीवनलाई चाहिँ एकदमै सजिलो तरिकाले चाहिँ अघि बढाउन सक्छौ मानसिक रूपमा हामी स्वस्थ भयो भने अब मानसिक रूपमा स्वस्थ भयो भने हामी धेरै काम गर्न सक्छौ अब धेरै सोच्ने चिन्ता लिने भनेको चाहिँ हामी मानसिक रूपमा अस्वस्थ भएको अवस्था हो त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा पनि हामी कुरा गर्छौं आजको बसाईमा र तपाईँले चाहिँ मानसिक तपाईँको मस्तिष्कलाई मन मस्तिष्कलाई मानसिकलाई स्वस्थ बनाउनको लागि चाहिँ एकदमै आफ्नो भावना र समस्याहरू चाहिँ एकदमै विश्वास गर्नुभएको व्यक्तिसँग चाहिँ कुराकानी गर्न सकिन्छ कुनै अवस्थामा कुनै एउटा कुराले लिएर चाहिँ हामी धेरै सोच्ने ओभर थिङ्किङ गर्ने गर्छौं अब त्यस्तो अवस्थामा चाहिँ एकदमै विश्वासिलो आफूलाई नजिक परेको व्यक्तिसँग तपाईँले चाहिँ कुराकानी गरेर चाहिँ आफ्नो यो ओभर थिङ्किङलाई हटाउन सक्नुहुन्छ र पर्याप्त मात्रामा सुत्नुपर्छ र आराम पनि गर्नुपर्छ तपाईँले थोरै मात्रामा सुत्ने निन्द्राले थोरै मात्राको निन्द्राले पनि एकदमै धेरै हाम्रो मस्तिष्कलाई चाहिँ बढी सोच्ने अलिकति अस्वस्थ बनाउने गर्छ र नियमित व्यायाम अनि शारीरिक गतिविधि पनि गर्न सक्नुहुनेछ तपाईँले व्यायाम र शारीरिक गतिविधिले चाहिँ हाम्रो शरीरलाई पनि चलायमान बनाउने भयो हाम्रो टाइम पनि कन्ज्युम हुन्छ त्यसमा र अर्को नकारात्मक सोच हाम्रो दिमागमा चाहिँ अलिकति कम आउँछ र तपाईँले चाहिँ सन्तुलित खाना खानुपर्ने हुन्छ खाना खाँदाखेरि चाहिँ एकदमै बुझेर यसरी राम्रो शरीरलाई फाइदा हुने हानि नपुर्याउने खानाहरू चाहिँ हजुरले खान सक्नुहुनेछ र समस्या लामो समयसम्म रह्यो भने दैनिक जीवनमा चाहिँ असर पर्न थाल्छ अनि मनोचिकित्सा मनोवैज्ञानिक र स्वास्थ्यकर्मीसँग पनि परामर्श लिन सक्नुहुनेछ यदि तपाईँले चाहिँ धेरै मात्रामा चिन्ता बढ़िरह्यो भने चाहिँ तपाईँले चाहिँ मनोवैज्ञानिकसँग अथवा स्वास्थ्यकर्मीहरूसँग भेटेर चाहिँ आफ्नो कुरा चाहिँ राख्न सक्नुहुनेछ र तपाईँले पनि कार्यक्रममा जोडिन सक्नुहुनेछ मानसिक रूपमा तपाईँ स्वस्थ हुनुहुन्छ कि अस्वस्थ हुनुहुन्छ त्यो बारेमा पनि साथीलाई शेयर गर्न सक्नुहुनेछ आफ्नो कुरा र कुनै सबैको जिन्दगी एक नाशको हुँदैन कसैले कुनै किसिमको समस्या भइरहेको हुन्छ कसैले कुनै किसिमको समस्या भइरहेको हुन्छ र यसै सन्दर्भमा मानसिक स्वास्थ्यको बारेमा तपाईँले कुराकानी गर्न सक्नुहुनेछ र मानसिक
स्वास्थ्य दिवसको अवसरमा प्रदेश अस्पतालले विभिन्न रोगहरूको चाहिँ निशुल्क रूपमा उपचार चेक जाँच कार्यक्रम पनि रहेको छ। तपाईँले त्यहाँ पनि सहभागी हुन सक्नुहुनेछ। प्रदेश अस्पतालमा गएर निशुल्क रूपमा स्वास्थ्य उपचार पनि गर्न सक्नुहुनेछ। तपाईँले मनप्रसाद गुरूङजीले लेख्नु भएको छ, गुड आफ्टरनून एण्ड नमस्ते, सुन्दैछु मलेसियाबाट भन्नुभएको छ। नमस्ते, गुड आफ्टरनून। लक्ष्मी प्रसाद मिश्रजीले आजको टपिक मन मानसिक स्वास्थ्य राम्रो टपिक्स भन्नुभएको छ। हजुर, यहाँले आफ्नो विचार राख्न सक्नुहुनेछ। नियमित रूपमा आइतबार र बिहिबारको बसाइमा चाहिँ जोडि नै हुन्छ। आज पनि पक्कै पनि जोडिनुहुन्छ होला है, कार्यक्रममा जोडिन सक्नुहुनेछ। गीता लिम्बुजीले मिस यु चन्द्र लिम्बु, इट्स मी प्याकुली गीता फ्रम इलाम भनेर भन्नुभएको छ। गीताजी, यहाँलाई एकदमै धेरै सम्झना छ। गीताजीले त चन्द्रजीलाई मात्रै सम्झिनुभयो त, हामीलाई पनि सम्झिनुहोस् न गीताजी। र यति बेला शुरूआती चरणमै छौं, तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ। तपाईले आज हामी एउटा शीर्षक राखेर रा कुराकानी गर्ने बसाइमा छौं र आजको लागि चाहिँ अक्टोबर 10 यानि कि असोजको 24 गते मानसिक विश्व मानसिक स्वास्थ्य दिवस रहेको छ। त्यसै सन्दर्भमा हामी कुराकानी गरिरहेको छौं, मानसिक स्वास्थ्यलाई केन्द्रित गरेर कुराकानी गरिरहेको छौं। तपाईले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ 0665520020 डायल गरेर। प्रत्येक दिन फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं। तपाईले आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ भने यति बेला आजको पहिलो कलर जोडिनु भएको छ। हेलो, नमस्कार।
1: हजुर नमस्कार, गुड आफ्टरनुन।
0: नमस्कार, गुड आफ्टरनुन सजलो, सन्चै हुनुहुन्छ कृष्णजी?
1: हजुर, तपाईँ सन्चै हुनुहुन्छ?
0: हजुर, एकदमै सन्चै छु। अनि के गर्दै हुनुहुन्छ कृष्णजी?
1: हजुर, बसी बसाइ नै हो।
0: बसी बसाइमै हुनुहुन्छ है?
1: हजुर, त्यही भएर अब मानसिक उत्तेक जाँच गर्नलाई उसमा के अरे राजेश अस्पतालमा आउनु पर्ला जस्तो छ।
0: हजुर, मानसिक मैले चाहिँ अलिकति मिस्टेक गरेछु, त्यसको लागि चाहिँ एकदमै क्षमा प्रार्थी छु। खासमा निशुल्क रूपमा जाँच चाहिँ प्रदेश अस्पतालमा नभएर मोडल सिटी हस्पिटलमा चाहिँ हो, मोडल सिटी अस्पतालमा चाहिँ आउन सक्नुहुनेछ है?
1: हजुर, अब प्रदेश अस्पताल भन्नुभयो र म त त्यहीँ जान्छु।
0: होइन होइन, त्यो कहिले कस्तो अवस्था मिस्टेक भइहाल्छ, त्यसको लागि एकदमै माफी माग्न चाहन्छु, मैले मिस्टेक गरिहाले। हुन त कुनै न कुनै कार्यक्रम त हुन्छ मानसिक स्वास्थ्य दिवसमा, प्रदेश अस्पतालमा पनि केही न केही कार्यक्रम चाहिँ हुन्छ, तर आधिकारिक रूपमा जानकारी चाहिँ अहिले मोडल सिटीको लागि चाहिँ आएको छ। मोडल सिटी हस्पिटलमा चाहिँ मानसिक स्वास्थ्य दिवसको अवसरमा चाहिँ पोखराबाट चरक मेमोरियल हस्पिटलबाट आउँदै हुनुहुन्छ, वसन्त ढुङ्गाना आउँदै हुनुहुन्छ, उहाँले चाहिँ निशुल्क रूपमा चेक जाँच कार्यक्रम छ, आउन सक्नुहुनेछ है?
1: हजुर, त्यसको दबाई नै पाउँदैन र परामर्श मात्रै त होला नि? अब
0: हजुर, परामर्श लिन सकिन्छ कुनै अवस्थामा, परामर्शले पनि एकदमै ठूलो काम गर्छ नि, होइन र?
1: हजुर,
0: अनि तपाईँ मानसिक रूपमा स्वस्थ हुनुहुन्छ कि हुनुहुँदैन तपाईँ?
1: खै अब जुस पनि अब एउटै किसिमको मात्रै पिनु मन लाग्छ, यो ओरेन्ज जुसहरू एप्पल जुसहरू मन पर्दैन, नारी जुस मात्रै मनपर्छ हो, त्यसको लागि परामर्शलाई जानु पर्ला।
0: त्यो त अब आफ्नो बानीमा सुधार गर्नुपर्ने कुरा हो। त्यो बाहेक चाहिँ तपाईँलाई निन्द्रा मजाले लाग्छ कि लाग्दैन कृष्णजी?
1: त्यो मन परेको जुस खायो भने त अब निन्द्रा मजाले लाग्छ।
0: निन्द्रा मजाले लाग्छ है?
1: हजुर,
0: अनि धेरै कुराहरू सोच्नुहुन्छ कि सोच्नु हुँदैन तपाईँले?
1: अब धेरै कुरा सोच्नुपर्ने कारण पनि छैन, अब सोचेको पनि छैन।
0: उसो भए त यहाँ मानसिक रूपमा एकदमै स्वस्थ हुनुहुन्छ है?
1: हजुर, भन्नुपर्छ।
0: अनि यो सन्दर्भमा के कुराकानी राख्न चाहनुहुन्छ तपाईँले? मानसिक रूपमा अलिकति अस्वस्थ भएको मान्छेलाई चाहिँ तपाईँले के कसरी परामर्श दिन सक्नुहुन्छ? अब तपाईँको कुरा सुन्दाखेरि तपाईँ मानसिक रूपमा एकदमै निरोगी हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ है। अब धेरै चिन्ता लिने मान्छेलाई, धेरै सोच्ने मान्छेलाई, अब निन्द्रा नलाग्ने अनि समस्या भइरहेको मान्छेलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ?
1: अरू त अब धेरै नै तपाईँले भनिसक्नुभयो, अब एक त अब डाक्टरको परामर्श लिनु पर्यो, अनि साथीभाइसँग खुलेर कुरा गर्ने, त्यही त हो।
0: हजुर, एकदमै राम्रो सुझाव दिनुभएको छ है।
1: हजुर,
0: यहाँले साथीहरूलाई सम्झिन चाहनुहुन्छ कृष्णजी?
1: हजुर, साथीहरू सम्झिनु पर्दछ सबभन्दा पहिला तपाईँलाई।
0: हजुर, धन्यवाद।
1: अनि प्राविधिकमा साथ दिने दिलुजीलाई, अनि मर्स्याङदी होल टिमलाई,
0: हजुर,
1: अनि रेडियो सुनेर बसिरहनु हुने रेडियो प्रेमी साथीहरूलाई सबैले, अब नाम लियो भने थुप्रै छ, छुट्यो भने मन दुख्छ, त्यही भएर सबैले सम्झिँदैछु भन्दै अब अरूलाई पालो दिनु पर्यो। हस् त बाबाई।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, आजको पहिलो कलर कृष्ण लामाजी जोडिनु भएको थियो खुदी बगैँचाबाट। उहाँ चाहिँ मानसिक रूपमा एकदमै स्वस्थ हुनुहुन्छ है। उहाँको कुराहरू सुन्दाखेरि चाहिँ एकदमै पोजिटिभ किसिमको थट राख्ने मान्छे पनि हुनुहुन्छ, उहाँ एकदमै सकारात्मक रूपमा जोडिनुहुन्छ कार्यक्रममा र मनोरञ्जन पनि गर्नुहुन्छ, अरूलाई पनि गराउने कोसिस प्रयत्न गर्नुहुन्छ उहाँले। आजको बसाइमा जोडिएर उहाँले चाहिँ सुझाव दिनुभएको छ, आफूले जान्नुभएको कुरा चाहिँ भन्नुभएको छ र सम्पूर्ण साथीलाई एकमुष्ट रूपमा सम्झिँदै कार्यक्रमबाट विदा भइसक्नु भएको छ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665200020 डायल गरेर। साथै कार्यक्रम रेडियो मर्सङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ। हेलो, नमस्ते। नमस्कार लक्ष्मीजी, सन्चै हुनुहुन्छ?
2: एकदम ठिकै छु, यहाँहरू नि पक्कै पनि ठिक हुनुहुन्छ होला नि त?
0: हजुर, एकदमै सन्चै छौँ भन्न चाहन्छु। अनि पानी पिउनु भएको छ कि छैन लक्ष्मीजीले?
2: पिइराख्नु
0: भएको छ है? यहाँको कमेन्ट पनि हामीले देखेको थियो भनेपछि पक्कै पनि आजको बसाइको बारेमा यहाँलाई जानकारी नै छ है?
2: जानकारी छ र राम्रो खालको टपिक राखिदिनु भएको छ, त्यति लाग्यो।
0: हजुर, धन्यवाद। यसमा चाहिँ हजुरले के भन्न चाहनुहुन्छ लक्ष्मीजी?
2: खास यो एक नम्बरमा त हामीले यस्तो मानिसहरूलाई चाहिँ ट्रेनको जरुरी पर्दैन, खेतीपाती र घाँस काट्ने कृषि गर्ने बिहान त्यही बिहान हुन्छ। यदि कोही किसान गर्नु हुन्न बस्नु छ भने उहाँहरूलाई एक नम्बर ट्रेन चाहिँ पर्छ। चिन्ता छ भने पनि उनीहरूलाई खुलाएर अलिकता खुसी हुने खालको काम कुराहरू व्यवहारहरू गरिदिनुपर्छ, त्यो चिन्तामा छ त्यसको व्यक्तिलाई। अर्को अनावश्यक रूपमा कुरा नगर्ने, त्यस्तै गरी अरू चाहिँ परिवारमै या छिमेकमा चाहिँ मानसिक पीडा भएको मान्छेहरू त्यो हुनुहुन्छ भने उहाँलाई नबुझाउने, सान्त्वना दिने, धेरै बेलमा नदिने, खुसी गर्ने सान्त्वना दिने। अर्को हामी कोही महानुभावहरूले त्यो किसिमको रोग लागेको छैन, त्यस्तो कुरा छैन भने हामीले योगा गर्नुपर्छ, ध्यान गर्नुपर्छ अथवा साधना गर्नुपर्छ। यदि त्यो गर्छ भने ध्यान र साधनाले गर्दाखेरिमा तिमी छिटो छिटो पाएको हामी कुरो ज्ञान सुधारियो भने ध्यान साधना हुनु तपाईँको भगवान्को नाम जप गर्ने र ध्यानमा बस्नु थाल्यो भने सल्लाह पाउँदैन, ध्यान
0: त्यस्तो
2: समस्याहरू आउन सक्दैन। अनि अर्को नम्बर कुरो हामीले कविता लेख्ने, गीत लेख्ने, कथा लेख्ने, आफ्नो दिमागलाई बिजी राखिरह्यो भने अरू अनावश्यक कामहरू सोध्न गर्ने समय आउँदैन। र सकिन्छ भने कोही भजन गाउने, गीत गाउने, रियाज गर्ने, या सङ्गीत गर्ने, सङ्गीत बजाउने, यतातिर पनि हामीले ध्यान गरेर साधना गर्न थाल्यौँ भने हाम्रो चिन्ता गर्ने र नगाइँदो कुरो सृष्टि गर्नु पनि हराएर जान्छ एउटा समस्याहरू हुन। अनि समयमा सुत्ने, समयमा उठ्ने, यादि कार्य गर्नुपर्छ। त्यसलाई तना भएको छ भने तिनीहरूलाई लागू पदार्थले पनि मान्छेलाई चिन्ता बढाउँछ र तनाव
0: लक्ष्मीजीले सबै समग्र कुरा समेटेर कति राम्रो तरिकाले भन्नुभएको छ। अलिकति प्राविधिक समस्याले गर्दाखेरि चाहिँ आवाज कुनै ठाउँमा चाहिँ अलिकति क्लियर सुनिरहेको थिएन है, प्राविधिक समस्याले गर्दाखेरि। तर समग्रमा चाहिँ एकदमै राम्रो सुझाव दिनुभएको छ यहाँले सम्पूर्णलाई। फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु लक्ष्मीजी यहाँलाई।
2: हुन्छ, मेरो पनि धन्यवाद नानीलाई।
0: अनि हजुरले आजको विषयमा सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ?
2: प्राविधि कक्षमा रहनुहुने बिलु बहिनीलाई, अनि त्यसै कारण कालिका लक्ष्मी गाई बहिनीलाई, होल रेडियोका पत्रकार दूरसञ्चार कर्मीहरूलाई, विशेष गरेर प्रमोद अधिकारीजीलाई, जो जसले रेडियो यो प्रमोद अधिकारी अरे हाम्रो रेडियोमा रहनुहुने सम्पूर्ण स्टाफहरू साथी नै हुनुहुन्छ, उहाँलाई पनि चिन्न भन्छु म।
0: हजुर, हुन्छ, नमस्कार। भर्खरै मात्रै पाउदीबाट लक्ष्मीप्रसाद मिश्रजी जोडिनु भएको थियो। उहाँले एकदमै राम्रो कुरा भन्नुभएको छ मानसिक स्वास्थ्यको बारेमा, कसरी हामी स्वस्थ हुन सकिन्छ त मानसिक रूपमा भन्ने कुरा चाहिँ उहाँले भन्नुभएको छ। पक्कै पनि सुन्नु भएको छ होला र सम्पूर्णलाई एकमुष्ट रूपमा सम्झिनु भएको छ र केही साथीहरूले विशेष धन्यवाद पनि दिनुभएको छ। उहाँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665520020 डायल गरेर। प्रत्येक दिन फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं। सात दिनको सातै बार एक एक घण्टाको बसाईमा हामी उपस्थित हुने गर्छौं। आज आइतबारको बसाईमा छौं। आज आइतबारको बसाईमा हामी एउटा शीर्षक राखेर कुराकानी गर्छौं। समय सान्दर्भिक शीर्षक नै राख्छौं हामीले। माधव ढुंगेलजीले लेख्नु भएको छ, हजुर दर्शन, म माधव ढुंगेल बीटीएम झापाबाट। सम्झिनु पर्दा प्यारी बुनु राई, अनिता, अस्मी सोताङ, रमिला राई, मीडिया प्रेमी राई, अनिसा, गीता ढुंगाना, गीता लिम्बू, भूमिका मुरा मुकारुङ राई, कमला मुखिया, मुना मुखिया, विनिता दहाल सुवेदी, भावना चामलिङ, कुमारी योङहाङ, लवती प्रेम कुमार खड्का, प्रेम भण्डारी, जेनी लिम्बू, कल्पना साम्पाङ, निशा बान्तवर राई, दिलु सानु यम्फू, सिम्पल सरिना, सिम्पल संगीता, धमला मुना कुइचा, उबी हिक्मत, शाही स्वर्णिम राई, अललाई गुड डे भन्नुभएको छ है। यहाँलाई पनि एकदमै शुभ दिनको कामना गर्न चाहन्छु। माधवजी कार्यक्रममा जोडिन पनि सक्नुहुनेछ फोन मार्फत र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते, गुड आफ्टरनून।
3: नमस्कार बहिनी।
0: नमस्कार सुषमाजी, सन्चै हुनुहुन्छ? हजुरको स्वास्थ्य अब सुषमाजी, यही आउँदो शुक्रबार असोजको 24 गते चाहिँ मोडल हस्पिटलमा निशुल्क रूपमा चेक जाँच हुँदैछ। त्यहाँ आएर चाहिँ तपाईँले चेक जाँच गर्न सक्नुहुनेछ है।
3: यो हातगोडा दुखेको पनि हो र बहिनी?
0: हजुर, नसा स्नायुको वरिष्ठ विशेषज्ञ आउँदै हुनुहुन्छ बसन्त ढुङ्गाना। अब यही शुक्रबार 11 बजेदेखि शुरू हुँदैछ। तपाईँ आएर चाहिँ निशुल्क रूपमा चेक जाँचमा चाहिँ गर्न सक्नुहुनेछ तपाईँले। हजुर, समय मिलाएर चाहिँ आउनुहोला। फेरि अरू बेला तपाईँले जचाउनु पर्यो भने फेरि त्यो बेला त फेरि तपाईँ पोखरा जानुपर्ने हुन्छ। अहिले त पोखराकै वरिष्ठ डाक्टर आउँदै हुनुहुन्छ बेसी सहर, अनि निशुल्क पनि छ, तपाईँ चाहिँ जचाउनुहोला है। अनि आज कार्यक्रम सुन्नु भएको छ कि छैन?
3: हजुर, मैले सुन्दैछु। यो बाबु करा बाबु लिएर।
0: हजुर हजुर, अनि घामचरको घामचा बाबुलाई लिएर बस्दै हुनुहुँदो रहेछ। पानी कति कति पिउनु भएको छ सुषमाजीले?
3: भर्खरै मात्रै पानी खाएर अनि घाँस काट्न गएको बहिनी भाकाएर।
0: हजुर,
3: अनि फेरि घाँस काटेर आएर पानी खाएर अनि बाबु सामानमा लाग्नु।
0: ओहो, कति धेरै काम भ्याउनु भयो है।
3: यस्तो काम छ र त हुँदैन, देख्नु हुने त्यस्तो त कहाँ देखेर।
0: हजुर, खाना खाएर पनि घाँस काटेर आइसक्नु भएको छ, अहिले चाहिँ बाबु लिँदै हुनुहुन्छ भनेपछि त कति धेरै काम गर्नुभयो हजुरले त।
3: हजुर हजुर, गर्नु पर्यो नि नानी, त्यहाँनिर भैँसी बाख्रा छन् अनि खेती किसानी गर्नु पर्यो। बस्ती नपाले मलर हुँदैन।
0: हजुर,
3: बस्ती पाले दुःख हुन्छ, के गर्ने अब हुन्छ, पाल्नु पर्यो नि।
0: अनि आज कार्यक्रम सुन्दै हुनुहुन्छ, बसाइको बारेमा जानकारी छ कि छैन सुषमाजी?
3: थाहा छ अलिअलि।
0: हजुर,
3: मानसिक रोग बारे भन्नुभयो होइन?
0: हजुर, एकदमै हो।
3: मानसिक रोग भन्ने कुरा चाहिँ अब मनमा धेरै कुरा खेल्यो भने आफै आफै आउँछ बहिनी, त्यो त है। अब सुन्नेले त मनलाई सानै मान्छे भन्नुहुन्छ, अब देख्नेले चाहिँ अब देख्नु भएको छ है हजुरहरूले नि।
0: हजुर,
3: अब त्यो बुढौली लाग्छ त बहिनी, अब कस्तो बच्चा मेरो बिहा गरेर आइयो अनि 84 भुइँ भुइसक्यो अनि अहिले छोरा छोरी नाति नातिना छोरी ज्वाइँ दुनियाँ सारा संसार छन् है। छन त भए पनि यो मन चाहिँ एकदम कोही कोही बेलामा आत्तिन्छ अनि बेलुका खाना खाएर सुत्यो, त्यो खा भाते निन्द्रामा झाप सुतेपछि दिँदैपछि आफूलाई निन्द्रा लाग्दैन, अब अरूलाई त के भन्नु र। अहिले त अझ धन्न मोबाइल सोबाइल आहा, यसो टिकटक हेर्ने युट्युब हेर्ने त्यति हेर्ने गरेर पनि रात पर्छ बहिनी। नत्र त मैले आफै नै त्यो कोही कोही बेलामा यस्तो कुरा सम्झिन्न भन्यो भने झन् त्यो दिनमा झन् आउँछ एउटा कुरा नै पटक पटक सम्झिरहन्छ अनि निन्द्रा लाग्दैन त्यही हो अब के अरे नै आफैमा हुन्छ त्यो रोग निम्त्याउने र ननिम्त्याउने कुरा त अब आफैमा भर पर्छ अब निरोगी हुनलाई अब मानसिक रोग नहुनलाई त अब यस्तै हो अब संसारमा दुःख सुख अनि हुने हामी जो पनि कोही हुने हामी होला नि कोही नहुने होला नि तर खानालाई सबैले खाएकै छ नि कसैको कम होला कसैलाई त्यस्तै हो बहिनी अब कमाएको है कति अब कति कति करोड गयो भने होइन अब त्यो बाढी पीडितमा होइन त्यो पनि त अब सन्तवै गर्नु पर्यो अनि अब भव्य पव्य आयो भने त अब त्यो छेकेर र रोकेर कसैले सक्दैन भयो भने अब आफै दिन हो कि आफ्नो मन डरो गर्नु पर्यो त्यही नै हो भने मैले जानेको धेरै जानेको छैन
0: हजुर यहाँले एकदमै सबैजनासँग मिल्दोजुल्दो नै अहिले चाहिँ धेरैजनालाई नै त्यस्तो हुन्छ मिल्दोजुल्दो कुरा नै राख्नु भएको छ धन्यवाद है सुषमाजी अनि हरेक विषयमा चाहिँ बोल्नुहुन्छ एकदमै खुसी लाग्छ सुषमाजीको चाहिँ अर्को एउटा राम्रो पक्ष भनेको चाहिँ रमाइलो बसाई त छँदैछ रमाइलो कुराकानी गीत रोज्ने बसाई त छँदैछ जुन आइतबारको बसाईमा बोल्ने विषय हुन्छ त्यो बोल्ने विषयमा पनि हजुरले चाहिँ धेरैचोटि चाहिँ अब फोन गरेर विचार राख्नुहुन्छ
3: तर दाई हुनुहुन्छ कि भाइ हुनुहुन्छ पेन्सिन पकाएर नै आएको भन्नुभयो देखेको छैन
0: हजुर
3: त्यो दाईले चाहिँ देखेको छु उहाँ चाहिँ मभन्दा अलि एक दिन नै बढी भएको हुनुहुन्छ तर मलाई यस्तो कुरा चाहिँ मलाई पनि मनपर्छ कि अब लक्ष्मीप्रसाद जेललाई जसरी मनपर्छ नि मलाई त्यो गीत रोज्ने गाउने भन्दा ब्यालेन्स भएसम्म बरु यस्तैमा अब आफूले नजाने कुरा नै सिकिन्छ होइन अनि अलिकति बोल्न पनि अलिक टाठो भइन्छ जस्तो लाग्छ कि अब मेरै यसमा मान्छे समाजमा मिटिङमा गयो भने बोल्न कोही के बोल्ने भन्नुहुन्छ आज बोल्यो भोलि बोल्यो बानी पर्छ भन्छु म अब बोल्नु सक्नुपर्छ अब नबोल्नेको त चामल नै दिँदैन बोल्नेको पिठो नै दिन्छ भन्ने जमानै छन् बोल्न सिक्नुपर्छ कि अब धेरै जस्तोले चाहिँ छोरी बुहारीले नि आमा बुढी रेडियोमा फोन गर्नुहुन्छ बुढीलाई कसरी बोल्न आएको हामीले त बोल्ने आउँदैन भन्छन् छोरी आमा भन्छन् तर गर्छु म ब्यालेन्स भएसम्म मलाई यस्तै मनपर्छ
0: हजुर एकदमै धेरै धन्यवाद छ तपाईँलाई फेरि डबल धन्यवाद छ अनि कसलाई सम्झिन चाहनुहुन्छ सुषमाजी
3: सम्झिनु पर्दा त सर्वप्रथम त हजुरलाई नै सम्झिन चाहे
0: हजुर धन्यवाद
3: पर्दा पारी बसेर हजुरलाई एक घन्टासम्म साथ दिने गिरु बहिनीले पनि मिठो सम्झना भन्न चाहे फोन कट भयो थियो फेरि गरेको उठाइहाल्नु भयो अनि लक्ष्मीप्रसाद मिश्रलाई अनि केजु छेत्रीलाई अनि राम पाण्डेलाई अन्सरूलाई अनि सम्प्रसाद भाइलाई अनि आएर कृष्ण गुरुङलाई कृष्ण लामालाई अनि सरस्वती बहिनीलाई बिन्ता बहिनीलाई अनि शोभा बहिनीलाई शङ्कर भाइलाई देव भाइलाई अनि स्मिता बहिनीलाई मुना बहिनीलाई सलिना बहिनीलाई जीवन कार्की जीवन मगर अनि आइतश्रीलाई अनि आएर शनिशरा बहिनीलाई अनि मेरा छोरी बुहारी सबैलाई फोन गर्नु आमा सुन्छन् भन्छन् छोरी बुहारीलाई पनि अनि दाइदिदा हुन्छ बहिनी नमस्ते
0: हजुर हुन्छ नमस्ते बाई बाई भर्खरै मात्रै सुषमाजी जोडिनु भएको थियो उहाँले कति राम्रो कुरा शेयर गर्नुभयो कहिले कसो आफैलाई पनि हुन्छ निन्द्रा लाग्दैन धेरै सोच्छु भन्ने कुरा पनि राख्नु भएको थियो र एकदमै राम्रो राम्रो सुझाव पनि दिनुभएको थियो र सम्पूर्णलाई पनि एकमुष्ट रूपमा सम्झिनु भएको छ एकदमै धेरै खुसी लागेको छ यसरी फोन गर्नुहुन्छ कुरा राख्नुहुन्छ आइतबारको बसाईमा चाहिँ धेरैजना मान्छेले चाहिँ कुनै न कुनै किसिमको बहानाहरू राखेर चाहिँ फोन नगर्ने नबोल्ने कोसिस गर्नुहुन्छ भने उहाँले चाहिँ दैनिक रूपमा अब मिल्छ भने फोन गर्नुहुन्छ आइतबारको बसाईमा एकदमै राम्रो विचारहरू राख्नुहुन्छ एकदमै धेरै खुसी लाग्छ र यसरी बोल्नु पनि एक हिसाबले मानसिक रूपमा स्वस्थ हुनु हो किनकि हामी जब बोलिन्छौं कुराकानी गरिन्छौं अब बोल्दाखेरि हामीलाई परेको समस्याहरू हामीले कुनै न कुनै तर्फबाट हामीले अरूलाई सुनाइ नै हाल्छौं र उहाँ व्यक्तिहरूले चाहिँ हामीलाई कुनै न किसिमले कुनै किसिमले हामीलाई सम्झाउनुहुन्छ यसो गर्नुहोस् भनेर आइडियाहरू सिकाउनुहुन्छ, त्यही भएर बोल्नु पनि पर्छ। नबोलिकन बसिरहँदाखेरि सानो सानो कुरामा पनि हामीलाई समस्या भइरहेको छ, धेरै सोच्ने टेन्सन भइरहेको छ। अब हामी नबोलेपछि हाम्रो समस्या के छ भनेर अरूले कसरी बुझ्ने त? अब बोलिसकेपछि त अरूले बुझ्नुहुन्छ, अब हामीले पनि सुनाइहाल्छौं। अब नबोलिकन बसिरहँदाखेरि जति किसिमको समस्याहरू छ आफै भित्रै मात्र गुम्सिएर बसिन्छ, झन् त्यसबाट अलिकति बढी समस्या चाहिँ निम्तिन्छ। त्यही भएर चाहिँ फोन गरेर बोल्ने विकास पनि गर्नुहोला। अब बोल्ने भन्दैमा अब बढी बोल्ने अनि त्यो पनि होइन, अलिकति ठाउँ पनि हुन्छ, ठाउँसँग र विषयवस्तु मिल्दो विषयमा चाहिँ बोल्नुपर्छ भन्ने चाहिँ भावना मानसिकतामा राख्छु। तपाईँ पनि बोल्न सक्नुहुनेछ। रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्ते सुन्दै बागमती प्रदेश तीनबाट भन्नुभएको छ। नमस्कार रामजी, कार्यक्रम सुन्नुहुन्छ, फोन पनि गर्नुहोला कहिले कसो। र यामसारू मगरजीले लेख्नु भएको छ, हेलो हजुर नमस्कार झोले सिस्टर, म पनि सुन्दैछु है, तनहुँ देवघाटबाट यामसारू मगर। अब बस्ने संघ मार्फत सम्झिनु पर्दा फर्स्टमा हजुरको लागि मेरो घर परिवार साथै साथीहरू कृष्ण गुरूङ, कृष्ण लामा, आयतश्री, सरस्वती, शोभा परियार, सुषमा, श्याम प्रसाद, देवगौली, राम पाण्डे, विनिता सुनार साथै नाम छुटेका सबै सबैको लागि भन्दै छुटिन्छु ल, ओके बाई बाई भनेर छुट्नु भएको छ। हजुर नमस्कार झोरले, सन्चै छु भन्न चाहन्छु, हजुरलाई पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन पनि गर्नुहोला, यदि तपाईँको समय मिल्छ भने चाहिँ फोन गरेर पनि आजको विषयवस्तुमा तपाईँले पनि आफ्नो धारणा विचारहरू चाहिँ राख्नुहोला भन्न चाहन्छु है। र आज आइतबारको बसाइमा छौ, आइतबारको बसाइमा कुराकानी गर्ने विषय त छँदै नै छ। यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने प्रशस्त मात्रामा पानी पिउनुहोला, पानी पिउनु भनेको पनि मानसिक रूपमा स्वस्थ हुनु हो भन्न चाहन्छु। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन ट्राई गर्दै गर्नुहोला। यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशीले सँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
1: मर्सङ्गी गाउँपालिकाको प्रवर्धन कृषि तथा पशु हाट बजार संचालक समितिको आयोजनामा असोज 27 देखि 29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ।
0: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
1: स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबारसँगै हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी, बोका, भेडा र कुखुरा लगायतका पशुपक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्य समेत तोकिएको छ।
0: हाट बजार हुने स्थान मर्सङ्गी गाउँपालिका 3 कृषि तथा पशु सेवा केन्द्र परिसर खुदी। समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
1: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग गरौं, किसानको हौसला बढाऊ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौ।
0: थप जानकारीका लागि सम्पर्क 98 5 60 45 650 र 98 5 60 79 340।
1: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083। कृषि विकास कार्यालय लमजुङको सूचना।
0: कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्ला भित्रका कृषि फार्म, कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु हुन अनुरोध गरिन्छ।
1: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगणिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन यज्ञ, खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
0: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
1: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि चुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
0: पेश गर्नुपर्ने आवश्यक कागजातहरू, रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
1: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म, समूह, संस्था, समिति, कम्पनी वा

यो छोटो व्यापारिक विश्राम फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665520020 डायल गरेर, साथै फेसबुक लाइभ मार्फत सुन्दै हुनुहुन्छ भने त्यहाँ पनि तपाईँले कमेन्ट पठाउन सक्नुहुनेछ। राम पाण्डेजीले लेख्नु भएको छ, नमस्कार हजुर, म पनि सुन्दैछु लमजुङ दोर्दी गाउँपालिकादेखि। राम पाण्डे फेसबुक लाइभमा भन्नुभएको छ, हजुर नमस्कार, सुन्दै हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ। जीवन मगरजी हुनुहुन्छ, हाई नमस्ते, सुन्दैछु ल प्रोग्राम भन्नुभएको छ। हजुर एकदमै धेरै धन्यवाद छ, कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ। फोन नगर्नु भए तापनि कमेन्ट मार्फत भने पनि तपाईँले लेखेर पठाउन सक्नुहुनेछ। हामी आउँदै गरेको विश्व मानसिक स्वास्थ्य दिवसलाई केन्द्रित गरेर मानसिक स्वास्थ्यको बारेमा कुराकानी गरिरहेको छौं र कतिपय साथीले एकदमै राम्रो सुझाव पनि दिनुभएको छ, आफूले के कस्तो महसुस हुन्छ त्यो कुरा पनि लेखेर भन्नुभएको छ, पठाउनु भएको छ भने तपाईँले पनि पठाउन सक्नुहुनेछ। उहाँहरूले चाहिँ प्रत्यक्ष रूपमा फोन गरेर नै एकदमै राम्रो कुरा राख्नु भएको छ। प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौ, तपाईँले पनि आफूलाई फुर्सद मिलेको बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ। बान्तवा जेनुजीले गुड आफ्टरनून हजुर भन्नुभएको छ, गुड आफ्टरनून जेनुजी, र भावना विपना राईजीले मिस यू अल भन्नुभएको छ, यहाँलाई पनि एकदमै धेरै सम्झना छ भन्न चाहन्छु। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँहरू उक्त दिन मानसिक विश्व मानसिक स्वास्थ्य दिवसको दिनमा अथवा यही आउँदो असोजको 24 गते अक्टोबर 10 तारीकको दिनमा चाहिँ पोखराको चरक मेमोरियल हस्पिटलबाट चाहिँ वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुङ्गानाजी आउँदै हुनुहुन्छ। निशुल्क जाँच गराउनको लागि चाहिँ तपाईँले उक्त दिन मोडेल हस्पिटलमा जान सक्नुहुनेछ। र कुन कुन रोगहरूको चाहिँ निशुल्क जाँच हुन्छ भनेर बुझ्न चाहनुहुन्छ भने लामो समयदेखि तपाईँको टाउको दुखिराख्ने, निन्द्र नलाग्ने, हात खुट्टाहरू चाहिँ झमझम गर्ने, लाटो हुने, त्यस्तो भएमा पनि तपाईँ चेकअपको लागि आउन सक्नुहुनेछ। अनि तपाईँ काम्ने अनि छोप्ने, ढल्ने अनि बेला बेलामा बेहोस हुने अनि छारे रोग भएमा पनि निशुल्क रूपमा जाँचको लागि आउन सक्नुहुनेछ। अनि डर लाग्ने, झसङ्ग हुने, आत्तलिने, मुटु ढुकढुक हुने, अनि मुटु हल्लेको जस्तो महसुस हुने, अनि धेरै मात्रामा पसिना आउने, अनि मन चाहिँ एकदमै छटपट छटपट छटपट हुने, अनि तर्सिने, त्यस्तो भएमा पनि तपाईँ आउन सक्नुहुनेछ। अनि मानसिक असन्तुलन हुने, अनि घर छोडेर हिँड्न मन लाग्ने, एक्लै बस्न मन पराउने, त्यस्तो भएमा पनि, अनि लागु पदार्थको दुर्व्यसनी, अनि अत्याधिक मात्रामा रक्सीको सेवन गर्ने भएमा पनि तपाईँ आउन सक्नुहुनेछ। कृष्णजीले सुन्दै हुनुहुन्छ पनि तपाईँ आउन सक्नुहुनेछ। र यौन इच्छा शक्तिमा कमी अनि असामान्यपन भएमा पनि आउन सक्नुहुनेछ। अनि उदास भइरहने, जिउमा एकदमै फुर्ती नभएको जस्तो अलस्य फिल हुने, अनि जिउ दुख्ने, बढी रिसाउन मन लाग्ने, अनि दुब्लाउँदै जाने, निन्द्र लाग्ने, निन्द्र नलाग्ने, अनि भोक नलाग्ने भएमा पनि आउन सक्नुहुनेछ। अनि बच्चा र वृद्धहरूको चाहिँ व्यावहारिकमा समस्या वा ओछ्यानमा पिसाब हेर्ने भएमा पनि आउन सक्नुहुनेछ। र सुत्केरी आमाहरूको कुरा गर्नुहुन्छ भने सुत्केरी आमाले बच्चाको स्याहार गर्न मन नलाग्ने, नगर्ने, त्यस्तो भएमा पनि तपाईँले परामर्शको लागि र निशुल्क जाँचको लागि आउन सक्नुहुनेछ। यही शुक्रबार असोजको 24 गते चाहिँ हुन गइरहेको छ। तपाईँ पाएक पर्छ भने मोडेल सिटी हस्पिटल चाहिँ नजिक छेउछाउमै नजिकमै हुनुहुन्छ भने तपाईँ आएर चाहिँ सेवा लिन सक्नुहुनेछ निशुल्क रूपमा। अरू दिनमा तपाईँले उपचारको लागि जानुभयो भने पोखराको चरक मेमोरियल हस्पिटलमै जानुपर्छ भने अहिले चाहिँ चरक मेमोरियल हस्पिटलबाट डाक्टरजी चाहिँ यहाँ आउँदै हुनुहुन्छ भनेपछि यो बेला चाहिँ तपाईँले मौकाको फाइदा चाहिँ लिनुहोला। विभिन्न किसिमको रोगहरूको चाहिँ निशुल्क चेक जाँच भइरहेको छ त्यो दिनमा, तपाईँले पनि त्यो दिनमा सेवा लिन सक्नुहुनेछ। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा आजको बसाइमा तपाईँले मानसिक स्वास्थ्य, मानसिक रूपमा तनाव भयो भने चाहिँ मानसिक रूपमा चाहिँ अस्वस्थ भएको गनिन्छ। अब यो तनावलाई चाहिँ हामीले कसरी समाधान गर्ने, यो कसरी कम गर्ने, कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा चाहिँ तपाईँले पनि आफ्नो कुरा राख्न सक्नुहुनेछ र नजानेको खण्डमा तपाईँले सोध्न पनि सक्नुहुनेछ। र एकदमै पछिल्लो समय चाहिँ हामी

मोबाइलतिर पनि एकदमै व्यस्त हुन्छौं। अब मोबाइलमा व्यस्त भइसकेपछि हामीलाई कस्तो हुन्छ भन्दाखेरि हामीले हरेक किसिमको गतिविधिहरू देखिरहेको हुन्छौं, अब कस्ता कस्ता घटना पनि देखिरहेको हुन्छौं। एकदमै सर्वसम्पन्न व्यक्तिले पोस्ट गर्नुभएको भिडियो पनि हामी देख्छौं र त्यो भिडियोलाई हेरिसकेपछि हामीलाई के हुन्छ त, हामी आफ्नो जीवन र उहाँहरूको जीवनलाई तुलना गर्न थाल्छौं र त्यसपछि हामीले आफूलाई तल्लो स्तरमा पाउँछौं। त्यसबाट पनि हामीलाई एक किसिमको मानसिक रूपमा हामीलाई अस्वस्थ बनाउँछ, सोच्न बाध्य बनाउँछ, निन्द्रा नलाग्ने, उनीहरूकै जस्तो कल्पना गर्ने त्यस्तो किसिमको पनि हुन सक्छ। र कुनै अवस्थामा हामीले मान्छेलाई बगाइरहेको कस्तो प्राकृतिक विपत्ति त अब जुन बेला पनि आउन सक्छ, छिकेर छिकिँदैन, मेटेर मेटिँदैन, त्यसलाई त अब त्यस्तो अवस्थामा मान्छेलाई बगाइरहेको छ, घरलाई बगाइरहेको छ, जनधनको क्षति भइरहेको गतिविधि पनि हामीले देखिरहेको छौं। त्यसबाट पनि हामीलाई चिन्ताहरू हुन्छ, मानसिक रूपमा तनाव हुन्छ। त्यसलाई अब कम गर्नको लागि चाहिँ तपाईँले नियमित रूपमा व्यायाम गर्न सक्नुहुनेछ, व्यायाम गर्ने, प्रशस्त मात्रामा पानी पिउने, अनि आफूलाई विश्वास लागेको मान्छेसँग कुराकानीहरू शेयर गर्ने। अब कुराकानी भन्दैमा अब सबैसँग एकै किसिमको कुराकानी गर्न सकिन्छ भन्ने पनि हुँदैन। कोही मान्छे कस्तो हुन्छ, कोही मान्छे आफूले सुनाइरहेको कुराहरू अब मनन गर्छ कि गर्दैन भन्ने कुरामा पनि विश्वास हुन्छ। आफूले आफ्नो पीड़ा सुनाइरहेको छ अलिकति भने पनि कम हुन्छ भनेर सुनाइरहेको छ र दोस्रो सुन्ने मान्छेले ग्रहण गरेकै छैन भने पनि त्यहाँ त कुराकानी पनि भएन र कुराकानी गरेको फाइदा पनि भएन। कुराकानी गरिरहँदाखेरि कस्तो मान्छे सँग कस्तो कुरा गर्ने, कतिसम्मको कुरा खुल्ने भन्ने पनि हामीले सोच्नुपर्छ र धेरै मात्रामा सुत्नुपर्छ। अब धेरै मात्रामा सुत्नुपर्छ भनिरहँदाखेरि निन्द्रै नलाग्ने अवस्था पनि हुन्छ। त्यसमा चाहिँ अब निन्द्र नलागेको अवस्थामा चाहिँ हामीले किताबहरू पढेर एकदमै राम्रो राम्रो हामीले राम्रो लागेको किताबहरू पढेर पनि तपाईँले चाहिँ आफ्नो निन्द्रा नलागेको समयलाई चाहिँ युटिलाइज गर्न सक्नुहुनेछ। र एकदमै सोच्ने बानी परेको छ भने चाहिँ त्यो दिमागमा आइरहेको कुरालाई चाहिँ ठ्याक्क कपीमा लेखिहाल्नुहोस् अनि समय छुटाएर 15 मिनट जति समय छुटाएर त्यही कुरालाई सोचिराख्नुहोस् अनि एकदमै गहिरो सास लिनुहोस्। 4 सेकेन्डदेखि लिएर अनि 4 सेकेन्ड लिने, फेरि 6 सेकेन्डमा छोड्ने, केही पटक समय यसरी दोहोर्याउने, लामो सास 4 सेकेन्डको लागि लिने, त्यसपछि 6 सेकेन्डका लागि चाहिँ छोड्ने, त्यो प्रक्रिया पनि 2-3 पटकको लागि चाहिँ गर्न सक्नुहुनेछ। अनि हिँडडुल गर्ने, व्यायाम गर्ने, हिँडडुल गरिसकेपछि मान्छेसँग भेटघाट पनि भइन्छ अनि हामीले हरेक किसिमको कुराहरू पनि हामीले देखिरहेको हुन्छौं। त्यसपछि जुन दिमागमा कुरा खेलिरहेको छ, अर्को कुरा अर्को चिज देखिसकेपछि हाम्रो दिमागमा खेलिरहेको कुरालाई बिर्सेर एकै क्षणको लागि भने पनि अर्को कुरालाई सोच्नको लागि, अर्को कुराको बारेमा बोल्नको लागि हाम्रो समय चाहिँ छुटिन्छ। त्यही भएर चाहिँ तपाईँले त्यसमा पनि त्यसरी पनि आफ्नो समस्यालाई समाधान गर्न सक्नुहुनेछ र नियमित रूपमा र पर्याप्त मात्रामा मैले भनिराख्ने कुरा हो, सायद पछाडिको लाइन हजुरलाई थाहा नै छ होला, पर्याप्त मात्रामा पानी पिउनुहोला। र कार्यक्रमबाट छुटिने बेला पनि भइसकेको छ, 1 घण्टाको बसाई लिएर मात्रै कार्यक्रममा उपस्थित हुने गर्छौं र अरू बसाईको तुलनामा आइतबारको बसाईमा अलिकति मात्रै मान्छे जोडिनुहुन्छ। तर जो मान्छे जोडिनुहुन्छ उहाँले चाहिँ फेरि 10 जना मान्छे जोडिँदाखेरि जति कुरा हुन्छ एकजना व्यक्तिले नै त्यतिको कुराहरू चाहिँ त्यतिको विषयमा चाहिँ बोलिदिनुहुन्छ। त्यसको लागि चाहिँ एकदमै धेरै भाग्यमानी छु। कार्यक्रममा यसरी नै जोडिनुहोला र आफूले विषयवस्तुको बारेमा तपाईँले कुराकानी गर्न सक्नुहुनेछ। आज कृष्ण लामाजी जोडिनु भएको थियो, लक्ष्मी प्रसाद मिश्रजी जोडिनु भएको थियो र सुषमाजी जोडिनु भएको थियो। तीनैजनालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु आजको यो कार्यक्रममा जोडिनु भएकोमा, यो बसाईमा जोडिनु भएकोमा र कमेन्ट गर्नुभएको छ। कमेन्ट गर्नुहुने साथीलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। साथै आजको कार्यक्रम जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु। पर्याप्त मात्रामा पानी पिउनुहोला। वन जंगलमा हुनुहुन्छ भने जनावरदेखि लिएर वन जंगलको जनावरदेखि र सर्पदेखि चाहिँ एकदमै सजग हुनुहोला। र चाडपर्व पनि नजिकैदैछ, शहरतिर किनमेलको लागि आउने सोचमा हुनुहुन्छ भने गाड़ी सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोला। र कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि विशेष धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन्छु। रेडियो मर्स्याङ्दी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुनचाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 066-520-152,
2: मोबाइल 97460-00-454।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
4: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465-00-271 र 98065-67-272।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-019, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

नमस्कार, दिउँसो 2 बजेको मर्स्याङ्गदी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि शुरू हुँदैछ। महाधिवेशन स्थल काठमाण्डुको खुल्ला मंचमा सजाएको छ। प्रतिनिधिहरू आउने क्रम जारी छ। उम्मेद्वारी घोषणा गरेको समर्थक तथा प्रतिनिधिले भेट समेत भोट समेत मागिरहेका छन्। कांग्रेस महाधिवेशनको उद्घाटन सत्र 2 बजेका लागि तय गरिएको छ। उद्घाटनका लागि अन्य राजनैतिक दलका प्रमुखदेखि विभिन्न देशका राजनीतिक प्रतिनिधिहरू खुल्ला मंच पुग्दैछन्। व्यवस्थापनको लागि ठूलो संख्यामा स्वयंसेवक पनि परिचालन गरिएको छ। सभामुख डोलप्रसाद अर्याल आज तान्जानिया जाँदैछन्। असोज 19 गतेदेखि 23 गतेसम्म सञ्चालन हुने अन्तर्व्यवस्थापिक संघको 153 महासभामा सहभागी हुन नेपाली संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। उनी आइतबार बेलुका 7 बजे कतार एयरवेजको क्यूआर 645 उडान मार्फत दोहा हुँदै तान्जानिया प्रस्थान गर्ने कार्यक्रम छ। उक्त प्रतिनिधिमण्डलमा सभामुख अर्यालकी श्रीमती अम्बिका केसी सहित प्रतिनिधि सभाका रविन महतो, राष्ट्रसभाका सदस्य झक्कु प्रसाद सुवेदी र अन्जान साक्य रहेका छन्। नेपालका लागि चीनीय राजदूत झाङ माओमिङ सहित 7 सदस्यीय टोली कोराला नाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमन्थङ पुगेको छ। मुस्ताङकी प्रमुख जिल्लाधिकारी अजित शर्माले बताउनु भएको छ, चीनीय राजदूत कोराला नाकाबाट मुस्ताङ आउनु भएको छ। भ्रमणपछि सम्बन्धित विस्तृत जानकारी प्राप्त भएको छैन। उनी 3 दिने भ्रमणमा लोमन्थन पुगेका हुन्। टोलीमा 5 जना चिनी रहेका र आज लोमन्थनबाट कोरला नाका हुँदै चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाएको छ। लोमन्थन गाउँपालिका अध्यक्ष टसे नर्बु गुरूङका अनुसार कोरला नाकाको वस्तुस्थिति बुझ्न चीनीय राजदूत मुस्ताङ आउनु भएको हो। नेपाली विज्ञहरूले गएको भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीले ल्याएको हिमपहिरो झरेको यथार्थ समय र ठाउँ र गति पत्ता लगाएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोक विजय अधिकारी र भूकम्पविद शिव सुवेदीको नेतृत्वमा स्वदेशी एवं विदेशी वैज्ञानिकहरूको सहकार्यमा गरेको अध्ययन अनुसार भदौ 10 गते बिहान 8:37 16 सेकेण्डमा हिमपहिरो झरेको हो। यो अध्ययन अन्तर्राष्ट्रिय वैज्ञानिक जनरल सेस्मिकामा प्रकाशित भएको छ। अनुसन्धानकर्ताहरूले नेपाल र चीनका विभिन्न ठाउँमा जडान गरिएका 45 वटा भूकम्प मापक यन्त्रबाट प्राप्त उच्च फ्रिक्वेन्सीका तरंगहरूको विश्लेषण गरेर यो तथ्य पत्ता लगाएका हुन्। अध्ययन अनुसार पहिरो जानुभन्दा 17 मिनट अघि त्यही क्षेत्रमा 2.5 म्याग्निच्युडको भूकम्प मापन भएको थियो। भौगोलिक उचाइको विविधताका कारण पहिरो पछि आएको बाढ़ीको बहाव अति तीव्र रहेको अध्ययनमा खुलेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 2,900 रूपियाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुन तोलाको 2,94,800 रूपियाँमा कारोबार भएकोमा आज घटेर तोलाको 2,91,900 रूपियाँमा झरेको हो। त्यस्तै चाँदीको भाव आज तोलामा 60 रूपियाँले घटेको छ। शुक्रबार तोलाको 4,450 रूपियाँ रहेको चाँदी आज तोलाको 4,390 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। दशैं तिहार छठ लगायतका मुख्य चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर जाने क्रम शुरू भएको छ। चाडपर्व मनाउन काठमाडौँ उपत्यका छोड्ने क्रम शुरू भएसँगै प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल हुन थालेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार यस वर्ष दशैं तिहार लगायतका चाडपर्वका अवसरमा उपत्यकाबाट झण्डै 8-10 लाख नागरिक बाहिरिने अनुमान छ। उहाँका अनुसार दशैंको गाउँघर फर्किने यात्रुको संख्या क्रमशः बढ़नेछ। यात्रुको चाप बढ़ेसँगै उपत्यका प्रमुख बस पार्क र बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई समेत थप प्रभावकारी बनाउने तयारी गरिएको छ। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष सरोज सिटौलाले चाडपर्वको मुख्य समय नजिकै जाँदा सार्वजनिक गाड़ीमा यात्रुको चाप थप हुने बताउनु भएको छ।
जापानको आईसी नागोयामा सम्पन्न विश्व संस्करणको एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा रहेको छ। प्रतियोगितामा चीनले 169 स्वर्ण 89 रजत र 83 काँस्य पदक जितेको हो। आयोजक जापान पदक तालिकाको दोस्रो स्थानमा छ। जापानले 83 स्वर्ण 95 रजत र 91 काँस्य सहित 269 पदक जितेको छ। तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले 39 स्वर्ण 43 रजत र 68 काँस्य सहित 150 पदक जितेको छ। चौथो स्थानमा रहेको भारतले 21 स्वर्ण 27 रजत र 37 काँस्य सहित 85 पदक जितेको छ। पाँचौं स्थानमा रहेको उज्बेकिस्तानले 21 स्वर्ण 25 रजत र 24 काँस्य सहित 70 पदक जितेको छ। एसियाली खेलकुदमा नेपालले 2 पदक जितेको छ। कराते कुमितेमा तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले काँस्य पदक जितेका हुन्। प्रतियोगितामा नेपालबाट 21 खेलका 135 जना खेलाड़ी सहभागी थिए। एसियाली खेलकुदमा नेपालले 1 स्वर्ण सहित कम्तीमा 10 पदक जित्ने लक्ष्य राखेको थियो। नेपालले मिशन 2026 अभियान सञ्चालन गरे पनि सार्थकता पाउन सकेन। दिउँसो 2 बजेको मर्सङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मि हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान फेरिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका 7 त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665204799।

0: Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
8: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा आया नि आए।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है।
8: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924 9845086780।
7: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099453।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: बेसी सहरी खोली रेडियो मर्सिङ क्याले यो भाषाले कति छाबा कुए खैमु खोइन ति गल्छ्यो।
6: ए छब्बिस नर पिसे घरी बालोटी र रेडियो मर्सिङ दिङ्गेन ओ गल्छ्यो।
7: क्यों यो आफै रेडियो मर्सिङ एफएम 95 मेगा।

0: ए साइली घर बनाएर त लगभग सक्न आँटिछौ त
1: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
2: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 98664-51901
4: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
4: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 98560-46662
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
7: जय श्री राम जय श्री राम
8: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
7: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
7: हो नि बाबु त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
8: हो नि भाउजू
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने
9: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
10: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्रीराम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ
11: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065-58074

0: Mania Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली

0: सर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
1: महको सेवन स्वस्थ र दीर्घ जीवन
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
2: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454848।

0: slip on ya. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन खुल्ला मंचमा शुरू, उम्मेद्वारको मनोनयन दर्ता भोलि, पदाधिकारीको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव। चिनिया राजदूत सहितको टोलीद्वारा कोरोनामा रहेको अध्यागमन कार्यालयको पूर्वाधार अवलोकन, चाडपर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा। भोटेकोशीमा बाढ़ी ल्याउने हिम पहिरोको यथार्थ समय, मिति र गति यकिन, उच्च हिमाली क्षेत्रमा प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क र अत्याधुनिक पूर्व सूचना प्रणालीको विकास गर्नुपर्नेमा जोड़। सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसको संख्या बढ़दै, अमेरिका, क्यानाडा, बेलायत जस्ता धनी देशका मानिसहरू धेरै सशंकित। र एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा, नेपाल 2 पदक लिएर बाहिरियो। नेपाली कांग्रेसको 15 महाधिवेशन काठमाण्डुको खुल्ला मंचमा शुरू भएको छ। आउँदो 22 गतेसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 7,700 प्रतिनिधिहरू सहभागी हुँदैछन्। कांग्रेसको इतिहासमै पहिलो पटक यति ठूलो संख्यामा प्रतिनिधिहरूले भाग लिइरहेका छन्। उद्घाटन सत्रसँगै बन्द सत्र पनि खुल्ला मंचमै हुनेछ। प्रतिनिधिहरूको व्यवस्थापनका लागि खुल्ला मंचमा हिमाल पहाड़ र तराई मधेश नामका 3 ठूला हल निर्माण गरिएका छन्, जहाँ प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ। हालैको प्राकृतिक विपदप्रति ऐक्यबद्धता जनाउँदै यसपटक प्रचार शैलीलाई पूर्ण रूपमा मितव्ययी र वातावरण मैत्री बनाएको कांग्रेसले जनाएको छ। भौतिक ब्यानर तथा प्रचारहरू पूर्ण रूपमा निषेध गरी शहरका 100 बढ़ी डिजिटल बोर्डबाट मात्र सूचना प्रवाह गरिएको छ। यसपटकको महाधिवेशनले 232 सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गर्नेछ। विधान संशोधन मार्फत 35 वर्ष मुनिका युवा महिलाहरूको 1/3 प्रतिनिधित्व र विभिन्न पेशागत क्षेत्रका विज्ञहरूको सहभागिता सुनिश्चित गरिएको छ। निर्वाचन तालिका अनुसार भोलि राष्ट्रिय सभा गृहमा उम्मेद्वारको मनोनयन दर्ता हुनेछ। प्रतिनिधिहरूको सुविधाका लागि तोकिएको क्षेत्रमा आवास, निशुल्क पार्किङ र 30 स्वास्थ्य कर्मी सहितको हेल्थ डेस्क समेत भरपर्दो प्रबन्ध मिलाएको कांग्रेसले जनाएको छ। यसैबीच नेपाली कांग्रेसले पदाधिकारीहरूको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले तयार पारेको यो प्रस्ताव बन्द सत्रमा पेश हुनेछ। नयाँ प्रस्ताव अनुसार कांग्रेसमा अब 1 सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहनेछन्, जसमा उपसभापति 2 बढ़ाएर 4 पुर्याएको छ भने सहमहामन्त्री 11 बढ़ाएर 13 पुर्याएको छ। चारैजना उपसभापतिलाई चुनावबाटै छान्ने प्रस्ताव छ। उनीहरूमध्ये 1 वरिष्ठ र 1 महिला अनिवार्य गरिएको छ। यसै 35 वर्ष मुनिका युवाहरूलाई केन्द्रीय समितिमा समेट्ने र समग्रमा केन्द्रीय कार्य समिति 232 सदस्यीय नै कायम राख्ने प्रस्तावमा उल्लेख छ। महाधिवेशन प्रतिनिधिहरूबाट यो प्रस्ताव पारित भएपछि मात्रै नयाँ संरचना अनुसार निर्वाचन प्रक्रिया अघि बढ़नेछ। चिनिया राजदूत चाङ माओमिङले मुस्ताङको कोरोला नाकामा रहेको अध्यागमन कार्यालयको निरीक्षण गर्नुभएको छ। चिनिया राजदूत सहितको उच्च स्तरीय टोली कोरोला नाका हुँदै नेपालको लोमानथाङ पुगेको हो। मुख्य नाका रसुवा र तातोपानी बन्द रहेको र कोरोला नाका पनि सड़कका कारण अवरूद्ध रहेका बेला चिनिया राजदूतको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ। दशैं लगायत चाडपर्व नजिकै गर्दा चीनसँग जोड़िएका प्रमुख स्थल मार्गहरू पूर्ण रूपमा बन्द हुँदा बजारमा ठूलो प्रभाव परेको छ। बाढ़ी पहिरोले 3 नाका प्रभावित भएपछि दशैं तिहार लक्षित लत्ता कपड़ा, जुत्ता चप्पल, इलेक्ट्रोनिक्स र घर सजावटका सामग्रीहरू बाटोमै रोकिएका छन्। सयौं कन्टेनरहरू बाटोमा थन्किएपछि व्यापारीहरूले सामानको चरम अभाव र मूल्य वृद्धिको जोखिम बढ़ेको बताएका छन्। डेढ़ महिनादेखि सामान रोकिएपछि रिरूट गर्दा प्रति कन्टेनर ढुवानी खर्च 1,00,000 बढ़ेर 5-6,00,000 रूपियाँसम्म पुगेको छ। यसले गर्दा बजारमा 25-30% मूल्य बढ़ेको व्यापारीहरूको अनुमान छ। चाडपर्वको समयमा चिनिया नाका बन्द हुँदा उत्पन्न सामानको अभाव र बढ़ेको ढुवानी खर्चले निम्न आय भएका उपभोक्ताहरूलाई सबैभन्दा धेरै मार पार्छ। सरकारले कूटनीतिक पहल गरेर प्राविधिक रूपमा सम्भव भएका नाका खोल्नुपर्ने माग बढ़िरहेका बेला चिनिया राजदूत सहितको टोली कोरोला नाका पुगेको हो। नेपाली विज्ञहरूले भदौ 10 गते भोटेकोशी नदीमा बाढ़ी ल्याउने हिम पहिरो झरेको यथार्थ समय, स्थान र गति पत्ता लगाएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोक विजय अधिकारी र शिव सुवेदीको नेतृत्वमा स्वदेशी तथा विदेशी वैज्ञानिकहरूको सहकार्यमा गरेको यो अध्ययन अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल सिस्मिकामा प्रकाशित भएको छ। अध्ययन अनुसार भदौ 10 गते बिहान 8:37 16 सेकेण्डमा
ताङबो री हिमालमा हिमपहिरो झरेको हो। अनुसन्धानकर्ताहरूले नेपाल र चीनका विभिन्न ठाउँमा जडान गरिएका 45 भूकम्प मापक यन्त्रबाट प्राप्त उच्च फ्रिक्वेन्सीका तरंगहरूको विश्लेषण गरेर यो तथ्य पत्ता लगाएका हुन्। पहिरो जानुभन्दा 17 मिनट अघि त्यही क्षेत्रमा 2.5 म्याग्नेच्युडको भूकम्प मापन भएको थियो। प्रतिवेदन अनुसार पहिरोपछि पहिलो 25 किलोमिटरसम्म बाढ़ी प्रति घण्टा 163 किलोमिटरसम्मको अधिकतम गतिमा बहेको थियो भने नदीको भिरालोपन घट्दै जाँदा तलतर्फ यो गति क्रमशः घटेर प्रति घण्टा 33 किलोमिटरमा झरेको थियो। भूकम्पीय तथ्याङ्कले पहिरो खसे लगत्तैको पहिलो 15 मिनटमा अत्यधिक ऊर्जा र कम्पन रहेको र त्यसपछि बाढ़ीको भावसँगै त्रिशुली किनारमा घण्टौंसम्म निरन्तर कम्पन रेकर्ड भएको देखाएको छ। यूपीवश संसारका विभिन्न भागमा रहेका भूकम्प मापक यन्त्रहरूले समेत रेकर्ड गरेका थिए। विज्ञहरूले भविष्यमा उच्च हिमाली क्षेत्रमा आउने यस्ता आकस्मिक विपदको पूर्व सूचना दिन र समयमै सतर्कता अपनाउन प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क तथा अत्याधुनिक पूर्व सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333-493-555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कफी खेतीको विस्तार र उत्पादनका हिसाबले काभ्रे देशकै अग्रणी जिल्लाको रूपमा स्थापित भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार देशभर 5,500 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा कफी खेती हुँदै आएको छ भने ग्रीन बीन कफी उत्पादन 641 मेट्रिक टन पुगेको छ। यसमध्ये काभ्रेमा मात्रै 497 हेक्टर क्षेत्रफलमा खेती हुँदै 121 मेट्रिक टन ग्रीन बीन कफी उत्पादन भएको छ। भारत र खानेखोला गाउँपालिकाले बोट गनेर र उत्पादनका आधारमा प्रोत्साहन रकम तथा अनुदान दिन थालेपछि किसानहरू थप व्यावसायिक बनेका छन्। पछिल्लो समय नेपालबाट 22 भन्दा बढ़ी देशमा कफी निर्यात हुन थालेको छ। आर्थिक वर्ष 2081-82 मात्रै नेपालबाट झण्डै 64,000 किलो कफी जर्मनी लगायतका देशमा निर्यात भई 1,14,00,000 रूपियाँभन्दा बढ़ी वैदेशिक मुद्रा आर्जन भएको छ। पालिकाहरूको सक्रियता र किसानको मेहनतले काभ्रेलाई कफी खेतीको जिल्ला बनाउँदै पहाड़ी क्षेत्रका किसानको दीर्घकालीन आमदानीको भरपर्दो आधार समेत तयार पारेको छ। अब विदेशको खबर। सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसहरूको संख्या बढ़दै गइरहेको एक सर्वेक्षणले देखाएको छ। विश्वभर बढ़दो चिन्ता र कड़ा निगरानीका बीच सामाजिक सञ्जालले मानिसहरूलाई प्रभावित पार्ने, विभाजित गर्ने र लोकतन्त्रलाई हानि पुर्याउने ठानीहरूको संख्या बढ़दै गएको प्यू रिसर्च सेन्टरले जनाएको छ। मेटा, स्न्याप र टिकटक लगायत लोकप्रिय सामाजिक प्लेटफर्महरू सञ्चालन गर्ने कम्पनीहरूले हजारौं मुद्दाहरूको सामना गरेका र प्रयोगकर्ताहरूलाई हानि पुर्याएको आरोप सम्बन्धी दावीहरू सुल्झाउन ठूलो रकम भुक्तानी गरेका समाचार संस्था रोइटर्सले जनाएको छ। बीच सरकारहरूले आफ्नो नागरिकको गोपनीयताको रक्षा गर्ने त्रुटि रहित उपायहरू खोजेका छन्। प्रतिवेदन अनुसार धेरैसो उत्तरदाताले सामाजिक सञ्जालले मानिसलाई जानकारी दिने र राजनीतिमा उनीहरूलाई आफ्नो कुरा राख्ने अवसर प्रदान गर्ने बताएका छन्। यद्यपि सन् 2022 तुलनामा अहिले सामाजिक सञ्जाललाई नराम्रो कुरा मान्नेहरूको संख्या भने व्यापक वृद्धि भएको छ। अमेरिका, क्यानाडा र बेलायत जस्ता धनी देशका मानिसहरूमा सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याइरहेको छ भन्ने धारणा राख्ने प्रवृत्ति घाना, केन्या र नाइजेरिया जस्ता प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पाद कम भएका अर्थतन्त्रका मानिसहरूको तुलनामा धेरै रहेको पाइएको छ। अब खेल खबर। जापानको आइसी नागोयामा सम्पन्न 20 संस्करणको एसियाली खेलकुदमा चीन 341 पदकसहित शीर्ष स्थानमा रहेको छ। प्रतियोगितामा चीनले 169 स्वर्ण, 89 रजत र 83 काँस्य जितेको छ। आयोजक जापान पदक तालिकाको दोस्रो स्थानमा छ। जापानले 83 स्वर्ण, 95 रजत र 91 काँस्य सहित 269 पदक जितेको छ। यस्तै तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले 39 स्वर्ण, 43 रजत र 68 काँस्य सहित 150 पदक जितेको छ। एसियाली खेलकुदमा नेपालले 2 पदक जितेको छ। कराते एमटीएमा तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले काँस्य पदक जितेका छन्। प्रतियोगितामा नेपालबाट 21 खेलका 135 जना खेलाड़ी सहभागी थिए। एसियाली खेलकुदमा नेपालले 1 स्वर्णसहित कम्तीमा 10 वटा पदक जित्ने लक्ष्य राखेको थियो। नेपालले मिशन 2026 अभियान सञ्चालन गरे पनि सार्थकता भन्ने पाउन सकेन। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपाली कांग्रेसको 15 महाधिवेशन खुल्ला मञ्चमा शुरू, उम्मेद्वारको मनोनयन दर्ता भोलि, पदाधिकारीको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव, चिनिया राजदूत सहितको टोलीद्वारा कोरोनामा रहेको अध्यागमन कार्यालयको पूर्वाधार अवलोकन, चाडपर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा, भोटेको सीमा बाढ़ी ल्याउने हिम पहिरोको यथार्थ समय मिति र गति यकिन, उच्च हिमाली क्षेत्रमा प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क र अत्याधुनिक पूर्व सूचना प्रणालीको विकास गर्नुपर्नेमा जोड़, सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसहरूको संख्या बढ़दै, अमेरिका, क्यानाडा, बेलायत जस्ता धनी देशका मानिसहरू धेरै सशंकित,

0: शाली नदीको शिर,
1: मणिचूडको काख,
0: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
0: भीडभाडबाट टाढा,
1: शहरबाट नजिकै,
0: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181, वेबसाइट झुले.com.np।
3: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
4: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
5: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282042, 44282042।
6: Come once, you will certainly be benefited.
7: NBL सर्वसुलभ आवास कर्जा,
8: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
7: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
8: विशेषताहरू, रु 3 करोडसम्मको कर्जा सुविधा,
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। सरकारले सड़कमा जथाभावी पार्किङ गर्ने र सड़क पेटीमा अनधिकृत रूपमा सामान थुपार्ने प्रवृत्तिलाई कानूनी दायरामा ल्याउने गरी संसदमा राष्ट्रिय सड़क सुरक्षा विधेयक 2083 दर्ता गरेको छ। प्रस्तावित विधेयकको दफा 31 गाड़ी गुड्ने भाग वा पार्किङ निषेधित क्षेत्रमा गाड़ी राखेर दुर्घटना भएमा त्यसको क्षतिपूर्ति सम्बन्धित गाड़ी धनी, चालक वा सामान राख्ने व्यक्ति वा संस्थाबाट असूल गरिने व्यवस्था गरिएको छ। यदि दुर्घटना गराउने गाड़ीको पहिचान नभएमा राष्ट्रिय सड़क सुरक्षा परिषदको कोषबाट पीड़ितलाई राहत दिने प्रस्ताव छ। सड़क दुर्घटना न्यूनीकरण गर्न सड़क पूर्वाधार मन्त्रीको अध्यक्षतामा राष्ट्रिय सड़क सुरक्षा परिषद गठन गर्ने प्रस्ताव विधेयकमा रहेको छ। दशैं तिहार लगायत ठूला चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर फर्कने यात्रुहरूको चाप बढ़न थालेको छ। चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा 8 लाख भन्दा धेरै नागरिक बाहिरिने अनुमान छ। चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक वा आफ्नो स्थायी घर फर्कने क्रम शुरू भएसँगै काठमाडौँका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल बढ़ेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। चाडपर्वमा यात्रुको अत्यधिक चाप हुने भएकाले टिकट बिक्री, गाड़ीको व्यवस्था, भाड़ा दर तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायहरूले अनुगमन समेत बढ़ाएका छन्। विजयादशमी तथा दीपावलीको अवसरमा भक्तपुर नगर क्षेत्रभित्रका विभिन्न वर्गका अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकहरूबीच शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरपालिकाबाट परिचय पत्र प्राप्त रातो, निलो, पहेँलो र सेतो वर्गका अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको सांकेतिक भाषा सम्बन्धी 3 महिने तालिमका सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ। र काठमाडौँ महानगरपालिकाले बेकरी उत्पादन तथा बिक्री वितरणमा आबद्ध 207 जनालाई स्वच्छता र गुणस्तरीयताका विषयमा तालिम प्रदान गरेको छ। बिस्कुट, कुकिजदेखि पेस्ट्री, डोनट, पफ, स्याण्डविच र केकसम्मका परिकारको उत्पादन तथा उपभोग बढ़िरहेका बेला महानगरले बेकरी व्यवसायमा आबद्ध व्यवसायहरूलाई बोलाएर खाद्य स्वच्छता कायम गराउन तालिम दिएको हो। काठमाडौँ महानगरपालिकाका खाद्य प्रविधि विज्ञ भारती अधिकारीले बेकरी उत्पादनहरूमा प्रयोग हुने वस्तुबारे उपभोक्तालाई स्पष्ट जानकारी दिनु, सही लेबलिङ गर्नु र उत्पादनका क्रममा एक अर्कामा मिसावट हुन नदिनु व्यवसायीहरूले पालना गर्नुपर्ने दायित्व रहेको बताउनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपाली कांग्रेस 15 महाधिवेशन खुल्ला मंचमा शुरू, उम्मेद्वारहरूको मनोनयन दर्ता भोलि, पदाधिकारीहरूको संख्या 17 बाट बढ़ाएर 21 पुर्याउने प्रस्ताव। जथाभावी पार्किङ र सड़कमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति असुल्ने सरकारको तयारी, दुर्घटना गराउने गाड़ीको पहिचान नभएमा सरकारले नै राहत दिने र काठमाडौँमा बेकरी उत्पादन तथा बिक्री वितरणमा आबद्ध 207 जनालाई स्वच्छता र गुणस्तरीयताका विषयमा तालिम प्रदान। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिने गरौं। नमस्कार।

0: ओहो दाई, तपाईले कति टाढो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी,
5: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: California. Extreme energy drink.
1: बिस्तारै झर्नु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त छुँदा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाइ हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबे टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74065
2: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।

0: sip on ya.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
5: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
6: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98568 2186 फोन 0665202 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ
3: निःशुल्क स्वास्थ्य शिविर हुने सूचना विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुङ्गाना आउनुहुने हुँदा निःशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्
4: निःशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखिराख्ने निन्द्र नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा काम्ने छोप्ने ढल्ने वा बेला बेलामा बेहोस हुने छारे रोग भएमा
3: डर लाग्ने झसङ्ग हुने अतालिने मुटु ढुकढुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाह हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा
4: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
3: उदास भइरहने जिउमा फूर्ति नहुने अल्यास भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
4: निःशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट
3: मोडल सिटी हस्पिटल प्राली बेसी सहर

0: Insomnia
1: Extreme Energy Drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
8: प्रोफाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
5: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
6: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
7: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856446662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
9: 20 कन्यादेवी कप 2083 सहभागी बनौ। खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता भन्ने नाराका साथ नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा मर्स्याङ्गदी 4 मिप्रा स्थित कन्यादेवी युवा क्लबको 20 वार्षिक उत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गरिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हुन हार्दिक अनुरोध गर्दछौ।
10: पुरूषतर्फ पुरस्कारहरू। प्रथम पुरस्कार नगद रू 1,15,015 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 75,075 रूपियाँ, कप, मेडल र प्रमाणपत्र।
7: सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोल रक्षकलाई जनही नगद रू 2,000, ट्रफी र प्रमाणपत्र। सेमी फाइनलमा पुग्ने दुई टीमलाई प्रति टीम नगद रू 10,000।
10: दर्ता शुल्क रू 8,000 प्लस 1,000।
7: महिलातर्फ पुरस्कारहरू। प्रथम पुरस्कार नगद रू 20,020 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 12,012 रूपियाँ, कप, मेडल र प्रमाणपत्र।
10: सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोलरक्षकलाई जनही रू 1,000, ट्रफी र प्रमाणपत्र। दर्ता शुल्क रू 2,500 प्लस 500।
7: टीम दर्ता मिति पुरूषतर्फ असोज 25 र 26 गते, महिलातर्फ असोज 26 गते साँझ 5 बजेसम्म। उद्घाटन खेल असोज 28 गते बिहान 11 बजे। स्थान मर्स्याङ्गदी गाउँपालिका 4 मिप्रा खेल मैदान। खेलाड़ी संख्या 7+3 10 जना।
10: पुरूषतर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा सहभागी गराइनेछ, त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
7: आयोजक कन्यादेवी युवा क्लब, मर्स्याङ्गदी गाउँपालिका 4 मिप्रा लमसुङ। थप जानकारीको लागि सम्पर्क 9847680098, 9848222018, 9846634821 र 9745715083।
10: प्रवर्धक मर्स्याङ्गदी गाउँपालिका भुलबुले लमजुङ। सह प्रवर्धक मर्स्याङ्गदी 4 वडा कार्यालय तागरिङ लमजुङ।
7: पर्यटकीय गाउँ मिप्रा जाउँ, फुटबल प्रतियोगितामा रमाऊ।
10: 20 कन्यादेवी कप 2083।

0: Mania.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्जुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक फोडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665213083,
5: सम्पर्क मोबाइल नम्बर 9856013375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008961।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Liponia. Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
4: हेलो मर्सिङ एफएम 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बम बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-5220-209।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
2: जय श्री राम जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
4: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
5: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
4: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
5: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
4: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
5: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
8: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
8: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
8: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
8: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-602-99।
9: ए, माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
10: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
11: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
12: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सहर 7, लमजुङ।
13: अल्मुनियमका लागि बेसी सहर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
12: प्रोपाइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74-065।
14: नोट, फल सिलिङ, कार्यश बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
15: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता प्रदा, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: नान्सी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मरे नि आमा,
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
5: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924 9845086780।
1: निशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसन्ता ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भए मौकाको फाइदा उठाउनुहोस्। निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाह हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा। निशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट। मोरल सिटी हस्पिटल प्राली, बेसी सहर, पुरानो लमजुङ मोडेल हस्पिटल, पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 0665200004। साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसल 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7, पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
3: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोफाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषकर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारी लागि सम्पर्क 066-590-999 9847-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
9: तपाईँ रेडियो मर्सेन्जी एफएम 55

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विश्वेश्वर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Bunnia.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।
7: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि।

0: कुनि
1: मलाई त एकदमै मन पर्यो।
2: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जयबुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
3: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
4: जय बुद्ध ज्वेलरी बेसी सहर लमजुङ एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौं।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 5903070 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
9: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
9: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
9: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि, लमजुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 9841623284 र 9921880746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665 2497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665 2209।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू, बन्द सत्र भोलिदेखि शुरू हुने। उद्घाटन समारोहमा अरू दलका नेताहरूबाट बदलिएको कांग्रेसदेखि देश समस्यामा परेको सम्म चर्चा।
0: सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा कमजोरीको निष्पक्ष आत्मसमीक्षा। चुनाव अघि अरू दलसँग गठबन्धन नगर्ने प्रस्ताव। फुटको जोखिम कायम रहे पनि महाधिवेशनसँगै कांग्रेसले लय समातेको राजनीतिक विश्लेषण।
2: अधिकांश मानिसहरू कांग्रेसको मूलधारमै समाहित भएको देखिन्छन्। गगन थापाको नेतृत्वमा नै कांग्रेसले एउटा आफ्नो लय पक्रेको जस्तो लाग्दछ मलाई।
1: चिनिया राजदूत सहितको टोलीद्वारा कोरला नाकाको अवलोकन। चाडपर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा।
0: ब्राजिलको राष्ट्रपति चुनावमा लुला र बोल्सोनारो बीच तीव्र प्रतिस्पर्धा। राज्यका गभर्नर संघीय कंग्रेसका सदस्य र सिनेटका सदस्यमा पनि निर्वाचित हुँदै।
1: र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब नसर्ने, शिक्षा मन्त्री पोखरेलको भनाई। एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा, नेपालले दुईवटा काश्यमै चित्त बुझायो।
3: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत।
4: सो व्हाट नेक्स्ट?

0: फिक्स आजै देखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथि देखि प्रत्येक महिना एनआईसी एशिया क्यापिटल को म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरु सहजै पूरा गर्नुहोस्।
1: थप जानकारीको लागि 9851314531 वा व्हाट्सएप र वाइबर नम्बर 9803555678 मा सम्पर्क गर्नुहोस्।
0: एनआईसी एशिया क्यापिटल।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दियौ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556493333, 4935555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू भएको छ। काठमाडौँको खुल्ला मञ्चमा महाधिवेशनको उद्घाटन समारोह अहिले अन्तिम चरणमा चलिरहेको छ। अहिले अन्तिम चरणमा कांग्रेस सभापति गगन थापाले आफ्नो मन्तव्य राखिरहनु भएको छ। उद्घाटन समारोहपछि त्यही ठाउँमा भोलिदेखि बन्द सत्र शुरू हुनेछ। महाधिवेशनमा 7,500 धेरै प्रतिनिधि सहभागी छन्। निर्वाचन तालिका अनुसार भोलि राष्ट्रिय सभागृहमा उम्मेद्वारको मनोनयन दर्ता हुनेछ। कांग्रेसले पदाधिकारीको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले तयार पारेको यो प्रस्ताव बन्द सत्रमा पेश हुनेछ। नयाँ प्रस्ताव अनुसार कांग्रेसमा 1 सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहनेछन्, जसमा उपसभापति 2 बढ़ाएर 4 पुर्याएको छ भने सहमहामन्त्री 11 बढ़ाएर 13 पुर्याएको छ। 4 उपसभापतिलाई चुनावबाटै छान्ने प्रस्ताव छ। उनीहरू मध्ये 1 वरिष्ठ र 1 महिला अनिवार्य गरिएको छ। केन्द्रीय कार्यसमिति 232 सदस्यीय नै कायम राख्ने प्रस्तावमा उल्लेख छ। महाधिवेशन प्रतिनिधिहरूबाट यो प्रस्ताव पारित भएपछि मात्रै नयाँ संरचना अनुसार निर्वाचन प्रक्रिया अघि बढ़नेछ।
1: यसैबीच कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित अन्य दलका शीर्ष नेताहरूले कांग्रेसमा गगन थापाले गरेको प्रयासको सराहना गर्दै उहाँलाई अबको कार्यकालमा सर्वसम्मत सभापति चयनको शुभकामना दिएका छन्। यस्तै कांग्रेसको मञ्चमा उपस्थित नेताहरूले राष्ट्रिय राजनीतिको पनि व्यापक चर्चा गरेका छन्। कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र संविधान खतरामा रहेको जिकिर गर्नुभयो। सरकारका केही गतिविधि र अभिव्यक्तिले स्वेच्छाचारितातिर जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको उहाँको भनाई छ। यसै गरी नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश अहिले प्राकृतिक विपत्ति, लोकतन्त्र, राष्ट्रियता, सुशासन र नयाँ पुस्ताका अपेक्षा सहित विभिन्न चुनौतीको बाटोबाट अघि बढ़िरहेको बताउनुभयो। स्वतन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेलले राजनीति र नेताप्रतिको जनताको वितृष्णामा अपेक्षित सुधार नआएको बताउनुभयो। यसै गरी जनता समाजवादी पार्टी जसपा नेपालका नेता शरद सिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा नियन्त्रित लोकतन्त्र स्वीकार्य नहुने बताउनुभयो। कार्यक्रममा रासोपा सभापति रवि लामिछानेले विभिन्न आरोप लगाएर राज्यका संयन्त्रलाई कमजोर बनाउने काम नगर्न अन्य दलसँग आग्रह गर्नुभयो। उहाँले अहिलेको सरकार नढल्ने भन्दै आफूहरूले इतिहासलाई साक्षी राख्दै इतिहास बदल्ने कुरा गरेको सम्झाउनुभयो। सरकार आज ढल्छ वा भोलि ढल्छ भन्ने कुरा भइरहेको भन्दै पटक पटक सरकार ढल्छ भन्दा पनि नढलेको देखेर सरकार ढल्छ भन्ने मान्छे नै बेहोश भएर ढल्ने खतरा भएको उहाँको टिप्पणी छ।
5: यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले 15 महाधिवेशनमा पेश गर्नका लागि राजनीतिक प्रतिवेदन तयार पार्नु भएको छ। आउँदो 4 वर्षका लागि कांग्रेसको वैचारिक, संगठनात्मक, आर्थिक कार्यदिशा प्रस्तुत गरेको प्रतिवेदनमा विगतका कमजोरीहरूको निष्पक्ष आत्मसमीक्षा गरिएको छ। संविधानमा पछिल्ला दुई दशकमा पार्टी उद्देश्य भन्दा पद र सत्तामा केन्द्रित भएको भागबण्डा र गुटबन्दीले नैतिक धरातल कमजोर बनाएको तथा युवा पुस्तासँगको दूरी बढ़ेको यथार्थ स्वीकार गरिएको छ। नागरिकसँग औपचारिक रूपमा क्षमा याचना गर्दै पार्टीलाई पूर्ण रूपमा पुनर्संरचना गर्ने संकल्प प्रतिवेदनमा गरिएको छ। मुख्य प्रस्तावहरूमा आउँदो चुनावदेखि कुनै पनि दलसँग गठबन्धन नगर्ने, आफ्नै एजेण्डा र उम्मेद्वार सहित मतदातामा जाने नीति लिइएको छ। उम्मेद्वार छनौटमा प्राइमरी चुनाव प्रणाली अपनाउने र प्रधानमन्त्रीको कार्यकाल दुई कार्यकालमा सीमित गर्न संवैधानिक पहल गर्ने पनि प्रस्ताव छ। यस्तै संसदमा 38 सीट सहित सरकारका काम कार्यवाहीमाथि कड़ा निगरानी राख्न छाया सरकारको अभ्यास गर्ने, न्यायपालिका र संवैधानिक निकायमा दलीय भागबण्डा नगर्ने सार्वजनिक प्रतिबद्धता जनाइएको छ। अर्थतन्त्रतर्फ निजी क्षेत्रलाई सहयात्रीका रूपमा लिँदै उत्पादन, उद्यम र रोजगारी सृजनालाई प्राथमिकता दिइएको छ। भ्रष्टाचार न्यूनीकरणका लागि आन्तरिक रूपमा स्वतन्त्र निकाय गठन गर्ने र पार्टी पदाधिकारीका लागि उच्च नैतिक मापदण्ड लागू गर्ने प्रस्ताव गरिएको छ। समुन्नत नेपाल, सम्मानित नेपालीको अवधारणा सहित प्रस्तुत यो प्रतिवेदनले कांग्रेसलाई चुनावका बेला मात्र सक्रिय हुने दलबाट निरन्तर नागरिकसँग जोडिने राजनीतिक संस्थाका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन चलिरहँदा सबै पक्ष यसमा सहभागी छैनन्। विशेष गरी पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशन बहिष्कार गरेको मात्र होइन, छुट्टै महाधिवेशनको प्रक्रिया पनि अघि बढ़ाइरहेको छ। यी गतिविधिले कांग्रेस विभाजनको संकेत कतिको देखाएको छ भनेर साथी हृदय रिमालले राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाललाई सोध्नु भएको छ।
6: कतै कांग्रेस विभाजित भएर अधिवेशन भइरहेको त होइन भन्ने प्रश्न पनि उठ्दछ। नेतृत्व परिवर्तनको विषय अत्यन्तै चरमोत्कर्षमा रहेको अवस्था हो। मेरो पुरानो एउटा खानदानी हुनै जानी भयो, त्यो नै खुसी नै भयो भन्ने चिन्ता होला, मेरो प्रभाव रहेन पार्टीमा भन्ने चिन्ता रह्यो होला कतिलाई, लामो समयदेखि त्यहाँ हारीमुहारी गरेका परिवार व्यक्तिहरूलाई। भोलि विभाजित भएर दुईटा कांग्रेस जारी हो कि भन्ने पनि देखिन्छ। तर विधिवत रूपमा औपचारिक कांग्रेस त एउटै रहन्छ। ठूलो चुनौती भनेको यो चाहिँ नै विरासतयुक्त नेतृत्व हो कि विरासत मुक्त नेतृत्व हो, त्यसको द्वन्द हो। र भनौँ आज प्रारम्भ भएको अधिवेशनले विरासत मुक्त नेतृत्वलाई नै अनुमोदन गरेर अगाडि बढ़ाउँछ भन्ने अपेक्षा गर्न सकिन्छ।
7: देउवा पक्ष पनि समानान्तर महाधिवेशनको गतिविधिमा सक्रिय भएको अवस्था छ। अब साँच्चीकै महाधिवेशन हुने सम्भावना कति छ यो पक्षको?
6: देउवा पक्षले महाधिवेशन गर्दैनन् भनेर भन्न मिल्दैन। त्यो अब कांग्रेसको महाधिवेशन नभइकन कांग्रेसको नाममा एउटा पक्षले गरिने महाधिवेशनको प्रयास मान्न सकिन्छ। निकै एक्लिएर गइसकेको देखिन्छ, अधिकांश मानिसहरू त्यो छोडेर एउटा कांग्रेसको मूलधारमै समाहित भएको देखिन्छन्। गगन थापाको नेतृत्वमा नै कांग्रेसले एउटा आफ्नो लय पक्रेको जस्तो लाग्दछ मलाई।
7: देउवा फर्किसके पछाडि समानान्तर रूपमा दुवै समूह शक्तिशाली देखिन्छ, तर अहिले पछिल्लो समय अलिकति निकटहरूले साथ छोड्दाखेरि देउवा अलिकति कमजोर हुनुभयो भन्ने खालको पनि मनोवैज्ञानिक प्रभाव पर्यो भनिन्छ, यसलाई कसरी लिनुभएको छ?
6: त्यो खालको बुझाइ सही हो, मलाई पनि त्यस्तै लाग्दछ। सधैँसरि त कसले सक्छ र भन्ने खालको एउटा सोचाइ केही मानिसहरूमा हुन सक्दछ, कमजोर भएर गएको छ एउटा त्यो हो। हेर्दाखेरि त ठुला हेभी वेट छ नि त कांग्रेसको प्रतित्व ती अनुहारहरूले गर्न सकिरहेको जस्तो लाग्दैन मलाई।
7: यो कांग्रेसभित्रको केन्द्रको आन्तरिक लडाई अथवा शीर्ष नेताहरू बीचको टकराव अथवा पार्टीको मूल नेतृत्व बीचको विवादले गाउँ गाउँसम्म अलिकति राजनीतिक रूपमा अन्यलता सृजना भएको अवस्था छ। कांग्रेसमा विचार राख्नेहरूको लागि के हुन्छ यसको प्रभाव लामो?
6: अब यस्तो हेर्नु, पार्टीभित्र केही चाहिँ भिन्न दृष्टिकोण आउनु, नेतृत्वका बीचमा केही चाहिँ कहिले काहीँ प्रतिस्पर्धा हुनु, गुटहरू निर्माण हुनु पार्टीको राजनीतिमा, यो कुनै अनपेक्षित कुरा होइन। हेर्नुहोस्, त्यसलाई व्यवस्थापन गर्ने पार्टीको विधि र परम्परा कस्तो छ, त्यो विधि र परम्परा नै हाम्रो सबैभन्दा ठुलो कमजोर पक्ष रहेको छ। व्यक्तिगत टक्कर मात्रै बढी छ। तपाईँले भने जस्तै वास्तवमा कांग्रेसको संगठन संरचना कुनै न कुनै रूपबाट देशव्यापी प्रभावित छ। स्थानीय चुनाव र प्रदेशको चुनाव मुलुकमा आउँदैछ, अब जनसमर्थनको ठूलो चुनौती कांग्रेसमा विद्यमान छँदैछ। सुदृढ गरेर जनविश्वासलाई पुनर्स्थापित गर्ने जुन जिम्मेवारी छ त्यसमा अब मूल नेतृत्व सबैभन्दा बढी जिम्मेवार हो।
7: प्रतिकूल परिस्थितिमा पनि कांग्रेसभित्र युवाहरूको आकर्षण भन्ने देखिन्छ, यसलाई चाहिँ कसरी
6: लाग्दछ भन्दाखेरि अब कांग्रेस समाप्त भएर जाने पार्टी त होइन नि, कमजोर हुनु एउटा कुरा हो, एउटा चुनाव हार्दैमा पार्टी समाप्त भएर जाने कुरा होइन। यत्रो एउटा इतिहास बोकेको छ, इतिहास मात्रै होइन, जुन पार्टी अहिले जितेर सत्तामा पुगे पनि त्यसको आधार तय गरिदिने योगदान त नेपाली कांग्रेसको हो नि त। नेपाली कांग्रेसले नै लोकतन्त्र नेपालमा बित्याउने काम गर्यो। उसैको नेतृत्वमा तपाईँको राणा शासन ढाल्ने मात्रै होइन कि लोकतान्त्रिक संरचनाको निर्माणको कामहरू भयो। त्यही संरचनाभित्र आज सबै दलहरू राजनीतिक गर्ने प्रतिस्पर्धा गर्ने ठाउँ पाएको छ। अब गैर कम्युनिस्ट पृष्ठभूमि एउटा भनौँ आधार बनाएर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भए पनि लोकतन्त्रमा प्रति त्यो पार्टी कति चाहिँ विश्वासिलो हुन्छ भनेर त्यो पुष्टि हुन बाँकी नै छ। त्यसैले काँग्रेसको एउटा मत चाहिँ अहिले पनि सुरक्षित छ, खालि त्यसलाई परिचालन गर्ने नेतृत्वको कमजोरी नयाँ किसिमबाट ड्राइभ दिने त्यो कमीले गर्दाखेरि यो भएको।
5: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाल। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
8: विशेषताहरू, ₹3 करोडसम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू, बन्द सत्र भोलिदेखि शुरू हुने, उद्घाटन समारोहमा अरू दलका नेताहरूबाट बदलीको कांग्रेसदेखि देश समस्यामा परेको सम्म चर्चा, सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा कमजोरीको आत्मसमीक्षा, चुनाव अघि अरू दलसँग गठबन्धन नगर्ने प्रस्ताव, फूटको जोखिम कायम रहे पनि महाधिवेशनसँगै कांग्रेसले लय समातेको राजनीतिक विश्लेषण लगायतका खबर प्रस्तुत गर्यौं।
1: राजदूत चाङ माओ मिङले मुस्ताङको कोरला नाकामा रहेको अध्यागमन कार्यालयको निरीक्षण गर्नुभएको छ। चिनिया राजदूत सहितको उच्चस्तरीय टोली कोरला नाका हुँदै नेपालको लोमान्थाङ पुगेको हो। मुख्य नाका रसुवा र तातो पानी बन्द रहेको र कोरला नाका सड़क पनि अवरूद्ध रहेको बेला चिनिया राजदूतको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ। दशैं लगायत चाडपर्व नजिकिँदै गर्दा चीनसँग जोड़िएका प्रमुख स्थलमार्गहरू पूर्ण रूपमा बन्द हुँदा बजारमा ठूलो प्रभाव परेको छ। बाढ़ी पहिरोले तीनवटै नाका प्रभावित भएपछि दशैं तिहार लक्ष्य चार लत्ता कपड़ा, जुत्ता, चप्पल, इलेक्ट्रोनिक्स र घर सजावटका सामग्रीहरू बाटोमै रोकिएका छन्। सयौं कन्टेनरहरू बाटोमा थन्किएपछि व्यापारीहरूले सामानको चरम अभाव र मूल्य वृद्धिको जोखिम बढ़ेको बताएका छन्। डेढ़ महिनादेखि सामान रोकिएपछि रिरूट गर्दा प्रति कन्टेनर ढुवानी खर्च 1 लाखबाट बढ़ेर 5-6 लाख रूपियाँसम्म पुगेको छ। यसले गर्दा बजारमा 25-30% मूल्य बढ़ेको व्यापारीहरूको अनुमान छ। चाडपर्वको समयमा चिनिया नाका बन्द हुँदा उत्पन्न सामानको अभाव र बढ़ेको ढुवानी खर्चले निम्न आय भएका उपभोक्ताहरूलाई सबैभन्दा बढ़ी मार पारेको छ। सरकारले कूटनीतिक पहल गरेर प्राविधिक रूपमा सम्भव भएका नाका खोल्नुपर्ने माग बढ़िरहेका बेला चिनिया राजदूत सहितको टोली कोरोला नाका पुगेको हो।
5: यसैबीच अविरल वर्षाले क्षति पुर्याएको बेनी जोमसोम कोरोला सड़क अन्तर्गत म्याग्दी खण्डमा गाड़ी सञ्चालनका लागि मरमत कार्य तीव्र रूपमा भइरहेको छ। चीनसँगको व्यापारिक नाका जोड्ने मुस्ताङ स्याउ र भेडाच्याङ्रा बजारसम्म पुर्याउने तथा पर्यटन याम शुरू भएकाले यो सड़क मरमतलाई सरकारले उच्च प्राथमिकता दिएको छ। बाढ़ी पहिरोले 55 ठाउँमा क्षति पुर्याएको यो सड़कको धेरैसो खण्डमा मरमत सकिए पनि राहु पारेदेखि पोखरे बगरसम्मको 15 किलोमिटर क्षेत्रमा काम भइरहेको छ। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार सबै तालमेल मिलेमा अबको एक हप्तादेखि 10 दिनभित्र चारपाङ्रे गाड़ी सञ्चालन गर्ने लक्ष्यसहित मजदूर उपकरणहरू परिचालन गरिएको छ। तिल्केनी चौड क्षेत्रमा अवरोध हटेसँगै सदरमुकाम बेनीसँगको यातायात सम्पर्क भने जोड़िएको छ।
1: यसैबीच रसुवा र नुवाकोट सीमामा रहेको भित्रावतीको फलाखु खोलामा बन्ने बेली ब्रिज दशैं अघि नै सञ्चालनमा ल्याउने नेपाली सेनाले जनाएको छ। भदौ 10 गतेको बाढ़ीले पक्की पुल बगाएपछि त्यहाँ नेपाली सेनाको नेतृत्वमा बेली ब्रिज जडानको काम भइरहेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रती राजाराम बस्नेतका अनुसार निर्माण सामग्रीहरू पुर्याइसकेर दशैं अघि नै गाड़ी सञ्चालन गर्ने लक्ष्यका साथ द्रुत गतिमा काम भइरहेको छ। बेलीब्रिज सञ्चालनमा आएपछि राजधानी काठमाण्डौसँग रसुवाको अवरूद्ध सड़क सम्पर्क पुनः जोड़िएर आवत जावतमा राहत मिल्नेछ।
5: नेपाली विज्ञहरूले भदौ 10 गते भोटेकोशी नदीमा बाढ़ी ल्याउने हिम पहिरो झरेको यथार्थ समय स्थान र गति पत्ता लगाएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोक विजय अधिकारी र शिव सुवेदीको नेतृत्वमा स्वदेशी एवं विदेशी वैज्ञानिकहरूको सहकार्यमा गरेको यो अध्ययन अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल सेस्मिकामा प्रकाशित भएको छ। अध्ययन अनुसार भदौ 10 गते बिहान 8:37:16 ताङ्गुरी हिमालमा हिम पहिरो झरेको हो। अनुसन्धानकर्ताहरूले नेपाल र चीनका विभिन्न ठाउँमा जडान गरिएका 45 भूकम्प मापक यन्त्रबाट प्राप्त उच्च फ्रिक्वेन्सीका तरंगहरूको विश्लेषण गरेर यो तथ्य पत्ता लगाएका हुन्। पहिरो जानुभन्दा 17 अघि पनि त्यही क्षेत्रमा 2.5 म्याग्नेच्युडको भूकम्प मापन भएको थियो। प्रतिवेदन अनुसार हिम पहिरोको पहिलो 25 किलोमिटरसम्म बाढ़ी प्रति घण्टा 163 किलोमिटरसम्मको अधिकतम गतिमा बहेको थियो भने नदीको भिरालोपन घट्दै जाँदा तलतर्फ यो गति क्रमशः घटेर प्रति घण्टा 33 किलोमिटरमा झरेको थियो। भूकम्पीय तथ्याङ्कले पहिरो खसे लगत्तैको पहिलो 15 मिनटमा अत्यधिक उच्च ऊर्जा र कम्पन रहेको र त्यसपछि बाढ़ीको भावसँगै त्रिशुली किनारमा घण्टौंसम्म निरन्तर कम्पन रेकर्ड भएको देखाएको छ। यो विपद संसारका विभिन्न भागमा रहेका भूकम्प मापक यन्त्रले समेत रेकर्ड गरेका थिए। विज्ञहरूले भविष्यमा उच्च हिमाली क्षेत्रमा आउने यस्ता आकस्मिक विपदहरूको पूर्व सूचना दिन र समयमै सतर्कता अपनाउन प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क तथा अत्याधुनिक पूर्व सूचना प्रणालीको विकास गर्नुपर्नेमा जोड़ दिएका छन्।
1: बाराको देवताल गाउँपालिका वड़ा नम्बर 6 माछा पोखरीमा डुबेर दुई किशोरीको ज्यान गएको छ। 14 निशा पटेल र 14 चाँदनी पटेलको पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजा बाबु ठाकुरले जानकारी दिनुभयो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएका दुवै किशोरी हिजो डुबेर बेपत्ता भएका थिए। खोजीका क्रममा दुवै किशोरी मृत अवस्थामा फेला परे प्रहरी निरीक्षक ठाकुरले जानकारी दिनुभयो।
5: यसैबीच सन्तानको स्वास्थ्य दीर्घ जीवन र कल्याणको कामना सहित मधेसभर श्रद्धापूर्वक मनाइने जितिया पर्व आज सम्पन्न भएको छ। मधेसका सन्तान ओती आमाहरूले 36 भन्दा लामो कठोर निर्जला व्रत बसी यो पर्व समापन गरेका हुन्। यसअघि सप्तमीका दिन पवित्र स्नान गरी व्रत संकल्प गरेका महिलाहरूले अष्टमीको रात ओगटन अर्थात दर खाई शनिबारदेखि निराहार व्रत शुरू गरेका थिए। व्रतको विधान अनुसार नवमी तिथि शुरू भएसँगै आज बिहान व्रत समापन गरिएको हो। व्रतको अवसरमा व्रतालु महिलाहरूले पवित्र जलाशयमा स्नान गरी आफ्ना दिवंगत महिला पितृहरूलाई तर्पण समेत दिएका छन्। राजा जित वाहनको आराधनामा गरिने यो पर्वको प्रभावले सन्तान पराक्रमी परोपकारी र दीर्घजीवी हुने जनविश्वास रहिआएको छ। भविष्य पुराणमा समेत चर्चा गरिएको यो ऐतिहासिक तथा धार्मिक व्रत द्वापर युगदेखि नै चलिआएको विश्वास गरिन्छ।
1: सरकारले सड़कमा जथाभावी पार्किङ गर्ने र सड़क पेटीमा अनधिकृत रूपमा सामान थुप्पार्ने प्रवृत्तिलाई कानूनी दायरामा ल्याउने गरी संसदमा राष्ट्रिय सड़क सुरक्षा विधेयक 2083 दर्ता गरेको छ। प्रस्तावित विधेयकको दफा 31 गाड़ी गुड्ने भाग वा पार्किङ निषेधित क्षेत्रमा गाड़ी राखेर दुर्घटना भएमा त्यसको क्षतिपूर्ति सम्बन्धित गाड़ी धनी चालक वा सामान राख्ने व्यक्ति तथा संस्थाबाट असूल गरिने व्यवस्था गरिएको छ। यदि दुर्घटना गराउने गाड़ीको पहिचान नभएमा राष्ट्रिय सड़क सुरक्षा परिषदको कोषबाट पीड़ितलाई राहत दिने व्यवस्था छ। सड़क दुर्घटना न्यूनीकरण गर्न सड़क पूर्वाधार मन्त्रीको अध्यक्षतामा राष्ट्रिय सड़क सुरक्षा परिषद गठन गर्ने प्रस्ताव समेत विधेयकमा छ।
5: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: कृषि मन्त्र नार्कसँग
11: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौं।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नेपालको लागि नयाँ प्रजातिको चरा कोलार्ड किङ फिसर अभिलेख भएको छ। धनुषाको जनकपुर धाम उपमहानगरपालिका 12 यो चरा फेला परेको हो। यही असोज 13 बेलुका चरा अवलोकनकर्ता अनिल मण्डलले यो चराको फोटो खिच्नु भएको नेपाल पंक्षीविद संघले जनाएको छ। संघका अनुसार मण्डलले नेपाल बर्ड रेकर्ड कमिटिमा विवरण सहित पठाउनु भएको चराको तस्वीरको अध्ययन राष्ट्रिय अन्तर्राष्ट्रिय पंक्षीविदहरूसँग राय सुझाव पछि नेपालका लागि नयाँ चरा पुष्टि भएको हो। समुद्र किनारमा पाइने यो चरा बाटो बिराएर वा मौसमको कारण धनुषा आइपुगेको अनुमान छ। यससँगै नेपालमा चरा प्रजातिको कुल संख्या 904 पुगेको छ।
3: कफी खेतीको विस्तार र उत्पादनका हिसाबले काभ्रे देशकै अग्रणी जिल्लाका रूपमा स्थापित भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार देशभर 5,500 हेक्टरभन्दा बढ़ी क्षेत्रफलमा कफी खेती हुँदै आएको छ भने ग्रीन बीन कफी उत्पादन 641 मेट्रिक टन पुगेको छ। यसमध्ये काभ्रेमा मात्रै 497 हेक्टर क्षेत्रफलमा खेती हुँदै 121 मेट्रिक टन ग्रीन बीन कफी उत्पादन भएको छ। काभ्रेका महाभारत र खानीखोला गाउँपालिकाले बोट गनेर र उत्पादनका आधारमा प्रोत्साहन रकम तथा अनुदान दिन थालेपछि किसानहरू थप व्यावसायिक बनेका छन्। पछिल्लो समय नेपालबाट 22 बढ़ी देशमा कफी निर्यात हुन थालेको छ। पालिकाहरूको सक्रियता र किसानको मेहनतले काभ्रेलाई कफी खेतीको जिल्ला बनाउँदै पहाड़ी क्षेत्रका किसानको दीर्घकालीन आमदानीको भरपर्दो आधार समेत तयार पारेको छ।
4: हावाहुरीले बिजुलीका पोल र तारमा पुर्याएको क्षति मरमत नहुँदा सल्यानका दुई पालिकाका बस्ती 10 दिनदेखि विद्युत सेवा विहीन भएका छन्। असोज 10 गतेको हावाहुरीले गरेको क्षतिका कारण कपुरकोट गाउँपालिकाका विभिन्न वडा र शारदा नगरपालिकाको जलुके बस्तीका झण्डै 1170 घरधुरी विद्युत सेवाबाट वञ्चित भएका छन्। लामो समयदेखि बिजुली नहुँदा स्थानीय वासीहरू सौर्य टुकी र लालटेन बाल्न बाध्य भएका छन् भने मोबाइल चार्ज गर्न समेत घण्टौं हिँड्नु परेको छ। विद्युत नहुँदा खानेपानी, संचार, स्वास्थ्य सेवा तथा वडा कार्यालयबाट हुने अनलाइन सेवाहरू समेत पूर्ण रूपमा प्रभावित भएका छन्। विद्युत प्राधिकरण सल्यानका प्रमुख नरेश दत्त रावलले प्राविधिक जनशक्ति कम भएका कारण मरमतमा ढिलाइ भएको बताउनुभयो।
3: नेपाल दर्पणमा अब विदेशको खबर। ब्राजिलमा आज भइरहेको राष्ट्रपति चुनावमा बहालवाला राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो बीच मुख्य प्रतिस्पर्धा हुँदैछ। वैचारिक रूपमा विपरीत ध्रुवमा रहेका यी दुई उम्मेद्वार बीचको प्रतिस्पर्धालाई पछिल्ला वर्षहरूमा ब्राजिलकै सबैभन्दा महत्वपूर्ण राजनीतिक प्रतिस्पर्धाको रूपमा हेरिएको समाचार संस्था एपीले जनाएको छ। अरू 10 उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहे पनि उनीहरूले सीमित मत मात्र पाउने अनुमान छ। 80 वर्षका लुला 7 पटक राष्ट्रपति पदका लागि चुनावमा प्रतिस्पर्धा गरिरहनु भएको छ। उहाँ 4 पटक राष्ट्रपति बन्ने प्रयासमा हुनुहुन्छ। यद्यपि यसअघि उहाँका कार्यकाल लगातार थिएनन्। 45 वर्षीय फ्लाभियो बोल्सोनारो पूर्व राष्ट्रपति जायर बोल्सोनारोका छोरा तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिनुहुन्छ। बोल्सोनारोले ट्रम्पसँगको आफ्नो वैचारिक निकटतालाई चुनावी अभियानको मुख्य आधार बनाउनु भएको छ। उहाँले दुर्लभ खनिज लगायत रणनीतिक क्षेत्रमा ट्रम्प प्रशासनसँग अझ राम्रो सम्झौता गर्नुपर्ने धारणा राख्दै आउनु भएको छ। लुलाले अमेरिकाले ब्राजिलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न सक्ने जोखिमबारे चेतावनी दिँदै आउनु भएको छ। आजको मतदानमा राष्ट्रपतिसँगै 27 राज्यका गवर्नर, राज्य विधायिकाका सदस्य, संघीय कंग्रेससँगै 513 सदस्य तथा 81 सदस्यीय सिनेटका 54 सदस्य पनि निर्वाचित हुनेछन्।
4: अब खेल खबर। शिक्षा तथा खेलकुद मंत्री सस्मित पोखरेलले दशौं संस्करण को राष्ट्रीय खेलकूद प्रतियोगिता नसर्ने बताउनु भएको छ। सुर्खेतमा आज बसेको दशौं खेलकूद मूल आयोजक समिति को बैठक में मंत्री पोखरेलले प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ। उहाँले दशौं राष्ट्रीय खेलकूद को उत्सव आजैदेखि शुरू भएको बताउनुभयो। कर्णाली प्रदेश में आयोजना हुने दशौं राष्ट्रीय खेलकूद को मिति पटक पटक सर्दै आएको छ। पछिल्लो पटक प्रतियोगिता आउँदो मंगसिर 16 देखि 29 गतेसम्म आयोजना गर्ने निर्णय भएको छ। राष्ट्रिय खेलकुदको मिति यो पाँचौं पटक तोकिएको हो। 2079 साल असोज 28 देखि कार्तिक 3 गतेसम्म गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुदपछि कर्णालीले दशौं संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो। त्यसपछि राखेपको 115 बोर्ड बैठकले 2081 साल मंगसिर 2 देखि 9 गतेसम्म कर्णालीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो। तर आवश्यक पूर्वाधार लगायतका तयारी पूरा नभएपछि प्रतियोगिताको मिति सर्दै आएको छ।
3: जापानको आइसी नागोयामा सम्पन्न चलिरहेको बीसौं संस्करणको एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा रहेको छ। प्रतियोगितामा चीनले 169 स्वर्ण 89 रजत र 83 काँस्य जितेको छ। आयोजक जापान 83 स्वर्ण 95 रजत र 91 काँस्य सहित 269 पदक जितेर दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले 39 स्वर्ण 43 रजत र 68 काँस्य सहित 150 पदक जितेको छ। चौथो स्थानमा रहेको भारतले 21 स्वर्ण 27 रजत र 37 काँस्य सहित 85 पदक जितेको छ। बीसौं एसियाली खेलकुदमा नेपालले 2 काँस्य पदकमै चित्त बुझाएको छ। नेपालका लागि कराटेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले काँस्य पदक जिते। पछिल्ला संस्करणहरूसँग तुलना गर्दा नेपालको यो प्रदर्शन निराशाजनक बनेको छ। सन् 2018 जकार्ता एसियाडमा प्याराग्लाइडिङ र 2022 हाङझाउ एसियाडमा कराटेकी एरिका गुरूङले नेपालका लागि ऐतिहासिक रजत पदक जितेका थिए। तर यसपटक नेपाल रजत पदक विहीन बन्न पुग्यो। धेरै खेलाड़ीहरू प्रारम्भिक चरणमै रोकिए। यसले नेपाली खेलकुदमा अन्तर्राष्ट्रिय तयारी पूर्वाधार र पूर्व तयारीमाथि गम्भीर समीक्षा गर्नुपर्ने पाठ सिकाएको छ।
4: र पाकिस्तानकी तीव्र गतिकी बलर कायनात इम्तियाजले म्याच रेफ्रीको रूपमा करियर अघि बढ़ाउन अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी छन्। उनले गएको अगस्त र सेप्टेम्बरमा कराचीमा आयोजित 19 वर्ष मुनिको पीसीबी राष्ट्रिय महिला टी20 प्रतियोगिताका खेलहरूमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्। दायाँ हाते बलर इम्तियाजले 13 वर्ष लामो आफ्नो खेल जीवनमा 19 एक दिवसीय र 21 टी20 अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी छिन्। कायनात इम्तियाजले एक दिवसीय क्रिकेटमा 51.40 औसतमा 10 विकेट तथा टी20 अन्तर्राष्ट्रियमा 5.82 इकोनोमी रेटमा 8 विकेट लिएकी छन्। इम्तियाज म्याच रेफ्री बन्ने पाकिस्तानकी दोस्रो पूर्व महिला क्रिकेटर हुन्। यसअघि गएको अगस्तमा आयमान अनवरले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएकी थिइन्।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू, बन्द 17 भोलिदेखि शुरू हुने। उद्घाटन समारोहमा अरू दलका नेताहरूबाट बदलिएको कांग्रेसदेखि देश समस्यामा परेको सम्म चर्चा।
3: सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा कमजोरीको आत्मसमीक्षा। चुनाव अघि अरू दलसँग गठबन्धन नगर्ने प्रस्ताव। फुटको जोखिम कायम रहे पनि महाधिवेशनसँगै कांग्रेसले लय समातेको राजनीतिक विश्लेषण।
4: चिनिया राजदूत सहितको टोलीद्वारा कोरला नाथाको अवलोकन। चाड पर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा।
3: ब्राजिलको राष्ट्रपति चुनावमा लुला र बोल्सोनारो बीच तीव्र प्रतिस्पर्धा। राज्यका गवर्नर, संघीय कंग्रेसका सदस्य तथा सिनेटका सदस्य पनि निर्वाचित हुँदै।
4: र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब नसर्ने, शिक्षा मन्त्री पोखरेलको भनाई। र एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा, नेपालले 2 काँस्यमै चित्त बुझायो।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी सम्झना महर्जन र बजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841454448।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
7: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: नमस्कार, रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org मा साँझ 6:35 बजेको मर्सङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी विशिष्टर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा अटो चालकलाई प्राथमिक उपचार तथा आधारभूत जीवन रक्षा प्रशिक्षण, लक्ष्मी नारायण सहकारीको 14 साधारण सभा पूर्व अध्यक्षहरूलाई सम्मान, मौरी पालनलाई व्यवसाय बनाउन खुदीका किसानलाई आधारभूत तालिम प्रदान र भोटीकोशी बाढ़ी पीड़ितका लागि हिमालयमा समूहको 50,000 सहयोग।

अब समाचार विस्तारमा लङजुङमा अटो चालकहरूको लागि प्राथमिक उपचार तथा आकस्मिक स्वास्थ्य सम्बन्धी तालिम भएको छ। इलाका प्रहरी कार्यालय भोटेवाडाको आयोजना तथा एसडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दरबजारको प्राविधिक सहयोगमा सञ्चालन भएको तालिममा सुन्दरबजार दोर्दी र रायना क्षेत्रका अटो चालकहरूको सहभागिता थियो। तालिममा दुर्घटना वा स्वास्थ्य आपतकालको समयमा बिरामीको ज्यान जोगाउन अपनाउनु पर्ने बेसिक लाइफ सपोर्ट प्राथमिक उपचार, बिरामीलाई सुरक्षित रूपमा ओसार पसार गर्ने तरिका तथा स्थानीय स्रोत को प्रयोग गरी स्ट्रेचर बन निर्माण गर्ने तरिका सम्बन्धी प्रशिक्षण एवं सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यास गराएको थियो। तालिममा अस्पतालका ओपीडी इमर्जेन्सी इन्चार्ज रामचन्द्र ढकाल तथा सामाजिक सेवा विभाग प्रमुख एवं मनोविमर्शदाता शोभा ठकुरीले प्रशिक्षण दिनुभएको थियो। अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले कार्यक्रमको उद्देश्य तथा आपतकालीन अवस्थामा अटो चालकहरूको भूमिका बारे जानकारी गराउनु भएको थियो। इलाका प्रहरी कार्यालय भोटेवाडाका प्रमुख चन्द्रकला भट्टराईका अनुसार दुर्घटना वा अन्य स्वास्थ्य आपतकालका समयमा अटो चालकहरू घटनास्थलमा सबैभन्दा पहिले पुग्ने सम्भावना भएकाले उनीहरूले प्रारम्भिक उद्धारकर्ताको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। सोही अवस्थालाई ध्यानमा राखी उनीहरूलाई पूर्व तयारी स्वरूप प्राथमिक उपचार तथा बेसिक लाइफ सपोर्ट सम्बन्धी तालिम प्रदान गरिएको हो। इलाका प्रहरी कार्यालय भोटेवाडाका लेखापाल सुनि विकाले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागी सम्पूर्ण अटो चालकहरूको निशुल्क रक्तचाप तथा रक्तचिनी परीक्षण समेत गरिएको थियो। लमजुङ सदरमुकाम बेसी शर्मा नगरपालिका आठाडो लाइनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा लमजुङको नयाँ पार्टी कार्यालय उद्घाटन गरिएको छ। रासोपाका केन्द्रीय नेता एवं सांसद धर्मराज केसी, केन्द्रीय संगठन विभाग प्रमुख प्रमोद नेउपानी, गण्डकी प्रदेश महामन्त्री कृष्ण प्रसाद लम्साल र जिल्ला सभापति अशोक सापकोटा लगायतका नेता कार्यकर्ता तथा शुभेच्छुकको उपस्थितिमा आइतबार कार्यालय उद्घाटन गरिएको हो। नयाँ कार्यालय सञ्चालनमा आएसँगै जिल्लामा पार्टीको सांगठनिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने तयारी गरिएको सभापति सापकोटाले बताउनुभयो। रासोपा लमजुङको विस्तारित बैठक शनिबार भएको थियो भने आइतबार जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको छ। जिल्ला सभापति अशोक सापकोटाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीको गतिविधि, संगठन विस्तार, आगामी दिन राजनीतिक रणनीति, जनतासँगको सम्बन्ध लगायतका विभिन्न विषयमा सांसद धर्म केसी, डाक्टर तुलसी प्रभास, कृष्ण लम्साल आदिले प्रशिक्षण दिनुभएको जिल्ला सभापति सापकोटाले बताउनुभयो। लमजुङको बेसा नगरपालिका आठमा रहेको लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 14 वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष कान्ति देवी घिमिरेको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन बेसा नगरपालिका आठकी वडाध्यक्ष पवित्र थापा राणाले गर्नुभएको हो। साधारण सभाको अवसरमा संस्थाको स्थापना कालदेखि विभिन्न समयमा नेतृत्व गर्दै संस्थाको विकास र प्रगतिमा योगदान पुर्याएका चारजना पूर्व अध्यक्षलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको सिर्जना बराल घिमिरे, संस्थापक अध्यक्ष शोभा थापा, पूर्व अध्यक्ष सीता नेउपाने अधिकारी र पार्वती तामाङ रहनु भएको छ। सम्मानित पूर्व अध्यक्षहरूको मध्ये शोभा थापा, सृजना बराल र सीता नेउपानीले संस्थाको विगतका गतिविधि, उपलब्धि तथा आगामी प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको थियो। सभामा अध्यक्ष कान्ति देवी घिमिरेले वार्षिक प्रतिवेदन तथा कोष अध्यक्ष विनिता बोराले आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष मैया कुमारी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संचालन समितिका सदस्य खातुन मिया र सूर्य देवी घिमिरेले शुभकामना मन्तव्य राख्नुभएको थियो। त्यस्तै लेखा समिति संयोजक अमृता पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव विमला पौडेलले गर्नुभएको थियो। महिलाहरूद्वारा मात्रै 2069 सालमा स्थापना भएको सहकारीमा हाल 1,565 सेयर सदस्य आबद्ध छन्। संस्थाको कुल सेयर पुँजी 82,16,900 रूपियाँ पुगेको जनाएको छ। मर्सङ्गी गाउँपालिका तीन खुदीमा व्यावसायिक मौरी पालन सम्बन्धी चार दिने आधारभूत तालिम सम्पन्न भएको छ। गाउँपालिकाको आर्थिक वर्ष 82-84 स्वीकृत वार्षिक शर्त मौरी पकेट विकास कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको हो। असोज 15 गतेदेखि 18 गतेसम्म सञ्चालन भएको तालिममा खुदी कृषक समूहका 38 कृषकको सहभागिता रहेको थियो। तालिममा मौरीको परिचय तथा जीवनचक्र, खार निरीक्षण तथा व्यवस्थापन, गोल विभाजन तथा समायोजन, मौरीका जात पहिचान, कृत्रिम
रानी तथा भाले बौरी उत्पादन, आधार चाका फिटिङ, खार उत्पादन तथा छनौट, चरण क्षेत्र विस्तार, मौरी चरण पात्रो, कृत्रिम आहार व्यवस्थापन तथा पराग सेचन लगायतका विषयमा सैद्धान्तिक तथा प्रयोगत्मक रूपमा प्रशिक्षण दिएको थियो। तालिममा लिबरका मौरी पालन अधिकृत सुजन लामिछानी, व्यावसायिक मौरी व्यवसाय बीचमा कान्त कुइकेल, सुजिता मौरी उद्योग गहतेका मीनबहादुर गुरूङ, कृषि प्राविधिक प्रशान्त पोखरेल, मर्सिङदी कृषि शाखाका कृषि अधिकृत विनोद दाहाल र कृषि विकास शाखाका प्राविधिक सहायक निराजन कटुवाले प्रशिक्षण दिनुभएको थियो। आइतबार भएको तालिम समापन कार्यक्रममा मर्सिङदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, वडा नम्बर तीनका अध्यक्ष दुधमान तामाङले सहभागी कृषकहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। प्रशासकीय प्रमुख पौडेलले मौरी पालनलाई व्यावसायिक र उत्पादनमुखी बनाउन गाउँपालिकाले कृषकको क्षमता अभिवृद्धिका कार्यक्रम तथा स्थलगत भ्रमणलाई निरन्तरता दिने बताउनुभयो। प्रत्येक समूहबाट तीनदेखि पाँचजना अगुवा कृषक छनौट गरी कृषकको माग र आवश्यकताको आधारमा थप स्थलगत तथा आवश्यक तालिम समेत सञ्चालन गरिने जानकारी दिँदै गाउँपालिकाले मौरी पालक कृषकलाई आवश्यक प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभयो। मौरी पकेट विकास कार्यक्रम मार्फत स्थानीय कृषकलाई आधुनिक प्रविधि, सेव र व्यावसायिक ज्ञान प्रदान गर्दै मौरी पालनलाई आय आर्जनको दिगो माध्यमको रूपमा विकास गर्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ। तालिममा सहभागी कृषकले व्यावसायिक मौरी पालनका लागि आवश्यक आधारभूत ज्ञान तथा व्यावहारिक सेव भएको बताउँदै आगामी दिनमा उत्पादन बढ़ाउन तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्ने बताएका छन्। लमजुङमा अटो चालकहरूको लागि प्राथमिक उपचार तथा आकस्मिक स्वास्थ्य सम्बन्धी तालिम भएको छ। इलाका प्रहरी कार्यालय भटोडा संयुक्त फुको सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो साधारण सभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने सदस्य, कर्मचारी तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने सदस्यका छोराछोरीलाई सम्मान गरेको छ। संस्थाले यसरी उत्तीर्ण गरेका 15 जना सदस्यका छोराछोरी तथा बाल सदस्यलाई सम्मान गरेको छ। तीमध्ये नियमित कारोबार गर्ने 4 जना बाल सदस्यलाई नगदसहित सम्मान गरिएको संस्थाले जनाएको छ। यस्तै कक्षबाट उत्तीर्ण गरेका 9 जना सदस्यका छोराछोरी तथा बाल सदस्य र सदस्यलाई पनि सम्मान गरिएको छ। त्यसमध्ये नियमित कारोबार गर्ने 2 जना बाल सदस्य र स्नातक तह उत्तीर्ण गरेका 1 जनालाई पनि नगदसहित सम्मान गरिएको छ। सोही अवसर

0: निता भुजेल गुरूङ सम्मानित भएका छन्। त्यसै गरी संस्थाको प्रधान कार्यालय विशेषकर हिरे टक्सा र हिरे बजार सेवा केन्द्रमा उत्कृष्ट कारोबार गर्ने बाल महिला र पुरूष सदस्य गरी 9 जनालाई सम्मान गरिएको छ। विशेषकरबाट आरोही गुरूङ, रणदेवी गुरूङ र ताराराज गुरूङ, हिरे टक्सरबाट लेनिका गुरूङ, टोल कुमारी गुरूङ र तीर्थ बहादुर गुरूङ तथा हिरे बजारबाट रोमन खले, देउतीमाया गुरूङ र सर्वजित खले सम्मानित हुनुभएका हुन। उत्कृष्ट कारोबार गरी संरक्षित पूँजी फिर्ता कोषबाट सबैभन्दा बढ़ी रकम प्राप्त गर्ने दुर्गबहादुर गुरूङलाई पनि सम्मान गरिएको छ। साधारण सभालाई थप मनोरञ्जनात्मक र उत्साहपूर्ण बनाउन संस्थाका कर्मचारीले विभिन्न सांस्कृतिक तथा नृत्य समेत प्रस्तुति दिएका थिए। कर्मचारीहरूको सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षण बनाएको थियो। शेयर सदस्यलाई 5% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। साथै बचत तथा ऋण कारोबारका आधारमा संरक्षित पूँजी फिर्ता कोषबाट रकम वितरण गर्ने निर्णय समेत सभाले गरेको संस्थाका अध्यक्ष नेत्रमान गुरूङले बताउनुभयो। सदस्यहरूले ऋण कारोबारको आधारमा अधिकतम 6,657 रूपियाँ र बचत कारोबारको आधारमा अधिकतम 6,501 रूपियाँसम्म संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त गरेका छन्। तपाईले सुन्दै हुनुहुन्छ मर्सिङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: कृषि विकास कार्यालय लम्जुङको सूचना। कृषि विकास कार्यालय लम्जुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लम्जुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
2: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगारिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
1: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
2: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि सुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगारिक कृषि प्रवर्धन कार्यक्रम
1: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
2: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर चुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000, 0665201030,
2: मोबाइल नम्बर 9856045230 र 9856080140।
3: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
4: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
3: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
4: अब यो फोहोर के गर्ने त?
3: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
4: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भए।
5: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ स्वस्थ जीवन।
6: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, इलाका कार्यालय भुजुङ।
2: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन

0: हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665-520-166, 98-560-45-248, 98-41-238-555 र 98-560-45-357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ।
1: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। मर्सङ्गी गाउँपालिका एक घनपोखरा स्थित हिमाली आमा समूहले रसुवाको फोटीकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित परिवारको राहत तथा पुनस्थापनाका लागि 50,000 रूपियाँ सहयोग गरेको छ। भदौ 10 गते रसुवाको फोटीकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि समूहले प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। विपदका बेला प्रभावित नागरिकले सहयोग पुर्याउने उद्देश्यले समूहको तर्फबाट रकम प्रदान गरिएको अध्यक्ष अञ्जन देवी गुरूङले बताए। उहाँका अनुसार विपदमा परेका परिवारको राहत र पुनस्थापनामा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा रकम सहयोग गरिएको हो। अध्यक्ष गुरूङले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै समूहले आगामी दिनमा पनि विभिन्न सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने बताउनुभयो।

0: गरी तीन तहको सरकार बीच सहकार्य गर्ने संरचना तयार गरिएको छ। मर्सिङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एक पटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा अटो चालकलाई प्राथमिक उपचार तथा आधारभूत जीवन रक्षा प्रशिक्षण, लक्ष्मीनारायण सहकारीको 14 साधारण सभामा पूर्वाध्यक्षहरूलाई सम्मान, मौरी पालनलाई व्यावसायिक बनाउन खुदीका किसानलाई आधारभूत तालिम प्रदान र भोटेकोशी बाढ़ी पीड़ितका लागि हिमालयमा समूहको 50,000 सहयोग। साँझ 6:35 बजेको मर्सिङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओ अस्मि हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका 7 त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9846565233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: अह म यो बिहे गर्दिन।
1: हैन के हो बिहे किन नगर्ने?
0: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
2: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
3: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
3: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
3: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
3: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9857133375।
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
3: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडहरू चाहिँ कुन होला है?
6: अब धेरै जनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन

0: र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड़ सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463 06501।
2: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: Media.
1: Extreme energy drink.
2: कृषि विकास कार्यालय लमजुङको सूचना कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम संचालन गर्न इच्छुक लमजुङ जिल्ला भित्रका कृषि फार्म कम्पनी कृषक समूह सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु हुन अनुरोध गरिन्छ।
3: कृषि फर्म कृषि कम्पनी कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम प्रांगारिक मल वितरण व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम कृषि उद्यम विकास कार्यक्रम निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम
2: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम रैथानी तथा स्थानीय बाली विकास कार्यक्रम ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम
3: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम माटो सुधारका लागि कृषि सुन वितरण उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगारिक कृषि प्रवर्धन कार्यक्रम
2: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रू 10 को हुलाक टिकट टास गरेको निवेदन प्रस्तावना फारम नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि
3: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि नवीकरण प्रमाणपत्रको प्रतिलिपि कर चुक्त प्रमाणपत्रको प्रतिलिपि स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि बैठक निर्णयको छाया कपी पछिल्ला दुई आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0665-120-0665-120-130
3: मोबाइल नम्बर 9850-45-230 र 9850-80-140
4: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
5: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
6: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
5: प्रोपाइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856-46257 र 9840067787
7: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
8: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
7: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
8: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
7: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
8: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856-46244
9: हेलो मर्सेङ्गे FM 95 मेगाहर्ज

0: भनेपछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099952।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
1: निशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसन्ता ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्। निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाह हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फूर्ति नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यावहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा। निशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट। मोडल सिटी हस्पिटल प्राली, बेसी सहर, पुरानो लमजुङ मोडल हस्पिटल, पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 0665200004। साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।

0: California.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउँ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।

सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।

0: हजार संक्रमित, सात जनाको मृत्यु, अझै एक महिना संक्रमणको जोखिम।
1: पानी पर्न शुरू भएको केही समयदेखि लिएर पानी पर्न अथवा वर्षा सकिसकेपछि

0: पछाडिको एक महिनासम्म चाहिँ बढ़ी जोखिम महिना हो।
1: दशैंमा उत्सवका रूपमा नयाँ नोट नसाटिने, आवश्यकता अनुसार बैंकबाट पाइने बाढ़ी पहिरोले पर्वतमा 300 परिवार विस्थापित, 170 घर पूर्ण रूपमा क्षतिग्रस्त।
2: रेडियो हजारौं रेडियो कर्मी र

0: नेपालीको माझमा यो हो
1: बढ्दछ त्यो सरकारको नियन्त्रण बाहिरको विषय हुन्छ। तर बजारमा सामानको अभाव हुन नदिने, गुणस्तरहीन सामान बिक्न नदिने र प्रतिस्पर्धी बजार सुनिश्चित गर्ने काम भने सरकारले गर्न सक्छ। नयाँ सरकारले जनमतलाई जोगाई
2: काठमाडौँमा शुरू भएको छ। असोज 22 गतेसम्म चल्ने महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशन तालिका अनुसार भोलि र पर्सि बन्द सत्र तथा असोज 21 र 22 गते निर्वाचन प्रक्रिया हुनेछ। देशभर निरन्तरको वर्षाका कारण यही असोज

को बहुमत प्राप्त सरकार ढल्छ लाई पनि एउटै बास्केटमा ल्याइएको बताउनुभयो। लोकतन्त्रलाई स्थगित गर्न एक पटक पुनः उठ्नुपर्ने भन्दै अध्यक्ष दाहालले शान्ति सम्झौतामा भएका विषयलाई पूर्णता दिन आग्रह

0: समेत गर्नुभयो।
1: अहिले जो
0: लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभयो। उहाँले फेरि एक पटक लोकतन्त्रको संस्थागत गर्न जनताको खबरदारी रहेको उल्लेख गर्नुभयो।
1: लोकतन्त्रको रक्षाका लागि फेरि एक पटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु। जनताको जनादेश पछाडि बनेको बलियो सरकार स्थायित्वको आधार तयार गर्ने कुराको आधार बन्छ होला भन्ने कुराको विश्वास हामीले गरेका थियौं। हिजो एउटा आशंका थियो, यो संविधानबाट स्थायित्व सम्भव छैन भन्ने कुरा धेरैलाई लागिरहेको थियो। तर 82 को चुनाव पछाडि जनताले एउटै राजनैतिक दललाई झण्डै दुई तिहाईको नजिक पुर्याए

0: पोलिटिक्स मलाई पार्टीहरू मन पर्दैन नेताहरू मन पर्दैन भन्छ म राजनीतिको बारेमा कुरा गर्दिनँ भन्छ तर अर्कोतिर के हुन्छ च्यापसलमा चोकमा चौतारामा विद्यालयमा बेलुका फेसबुकमा ट्विटरमा इन्स्टाग्राममा सबैतिर जम्मा एउटै मात्र कुरा हुन्छ के को कुरा हुन्छ राजनीतिको कुरा हुन्छ सबै कुरा राजनीति च्या खाऊ राजनीति गीतमा राजनीति संगीतमा राजनीति हुँदाहुँदा कमेडीका सबै कार्यक्रममा राजनीति सबैतिर हेर्नुहोस् त
1: यसैबीच नेपाली कांग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढ़ाउन प्रस्ताव गरेको छ महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले नेतृत्वको आकांक्षीहरूलाई व्यवस्थापन गर्ने उद्देश्यले कांग्रेसले पदाधिकारी संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव गरिएको हो प्रस्तावित नयाँ संरचना अनुसार अब कांग्रेसमा एक सभापति चार उपसभापति दुई महामन्त्री 13 सहमहामन्त्री र एक कोषाध्यक्ष रहने गरी प्रस्ताव अघि बढ़ाएको छ उपसभापतिको संख्या दुईबाट बढ़ाएर चार पुर्याउन प्रस्ताव गरिएको छ अहिले कांग्रेसमा दुई उपसभापति छन् चारैजना निर्वाचन प्रक्रियाबाट छान्ने पनि प्रस्तावमा उल्लेख छ गएको 10 महिनामा स्क्रब टाइफस संक्रमणबाट 7 जनाको मृत्यु भएको पुष्टि भएको छ स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि अक्टोबर 1 सम्म देशभर 9,923 जनामा संक्रमण पुष्टि भएको छ महाशाखाको पछिल्लो स्थिति विवरण अनुसार स्क्रब टाइफसको संक्रमण 74 जिल्लामा फैलिएको छ प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित लुम्बिनी प्रदेशमा 2,779 जना रहेका छन् त्यस्तै सुदूरपश्चिममा 1,947 गण्डकीमा

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्या मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: Mania, Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट

0: ती गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुफत मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39-157।
1: महको सेवन स्वस्थ र दीर्घ जीवन।
2: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
0: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
2: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
0: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
2: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066-40-21-23, 40-21-24, मोबाइल 98-41-45-14-48।
3: माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
4: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
5: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
3: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर 7 लमजुङ,
6: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
3: प्रोप्राइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74065।
6: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: you.
1: Extreme energy drink.
2: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
3: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
4: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
6: जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको 20 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
7: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको 20 औं वार्षिक साधारण सभा इकाईगत रूपमा निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई साधारण सभामा अनिवार्य उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
6: साधारण सभा हुने मिति, समय र स्थान:
7: गादी सेवा केन्द्र, असोज 20 गते दोभानचौर गादी, बिहान 11 बजे।
6: भोटेउडार सेवा केन्द्र, असोज 21 गते समुता तमु समाज भवन भोटेउडार, बिहान 11 बजे।
7: बेसीसर कार्यालय, असोज 24 गते शान्तिटोल आमा समूह भवन शान्तिटोल, बिहान 11 बजे।
6: असोज 25 गते संस्थाको कार्यक्रम हलमा प्रतिनिधिहरूद्वारा साधारण सभाको निर्णय प्रमाणीकरण गरिनेछ।
7: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लम्सुङ।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
9: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
9: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
8: ल दिदी, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
10: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसाब, पिसाब तथा खकार परीक्षण गरिन्छ।
11: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
10: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
11: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
10: सम्पर्क फोन 9849068924, 9850086780।
12: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
13: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-525-209।

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 9857-13375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
5: यो मोबाइलले पनि तनावै दियो भने?
3: होइन, के तनाव दियो ए खुशी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845-94-046 र 9813-09-4932।
4: हाम्रो शाखा बेसीसार नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मुख्य कार्यालय बेसी शहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसी शहर एकाई 2083 असोज 23 गते शुक्रबार समय दिउँसो 11:30 बजे, स्थान जिल्ला समन्वय समितिको सभाहल, बेसीसहर नगरपालिका 8 लमजुङ। मर्सङ्गी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र खुदी बजार, यही असोज 24 गते शनिबार, समय दिउँसो 11:30 बजे, स्थान लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहल, खुदी बजार। सुन्दर बजार, राइनस, दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूको लागि भोटेवाड सेवा केन्द्र सेउडीबार। साधारण सभा हुने मिति र स्थान यही असोज 24 गते शनिबार बिहान 11:30 बजे, सृजनशील तमु आमा समूहको भवन, सुन्दर बजार 9 पहिरे। नोट, एकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक यही असोज 27 गते मंगलबारको दिन हुने भएको छ, समय 11:30 बजे, स्थान हातेमालो साकोसको सभाहाल, बेसेसहर 7 भीमसेन स्थान, लमजुङ। थप जानकारीको लागि सम्पर्क हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय बेसेसहर 0665-520-915-520-925, खुदी सदस्य सेवा कार्यालय 9850-87-624 र भोटेवाडार सदस्य सेवा कार्यालय 0664-002-25।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दिदीका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
8: मर्सङ्गदी गाउँपालिकाको प्रवर्धन, कृषि तथा पशु हाट बजार सञ्चालक समितिको आयोजनामा असोज 27-29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ।
7: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
8: स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबारसँगै हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी, बोका, भेडा र कुखुरा लगायतका पशुपक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्य समेत तोकिएको छ।
7: हाट बजार हुने स्थान मर्सङ्गदी गाउँपालिका 3 कृषि तथा पशु सेवा केन्द्र परिसर खुदी। समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
8: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग गरौं, किसानको हौसला बढाऔ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
7: थप जानकारीका लागि सम्पर्क 9556045650 र 9556089340।
8: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
10: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021 23 40 21 24, मोबाइल 9841445448।
11: यो मोबाइलले पनि तनावै दियो भने
12: होइन, के तनाव दियो ए खुशी?
11: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
12: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
13: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
14: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेषिसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: California. Extreme energy drink.
1: निःशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा निःशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
2: निःशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, भएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग, भएमा
1: डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहा हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने, भएमा
2: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने, भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन, भएमा
1: उदास भइरहने, जिउमा फूर्ति नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने, भएमा बच्चा र वृद्धहरूको व्यावहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने, भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
2: निःशुल्क जाँच हुने दिन र समय: यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट।
1: मोरल सिटी हस्पिटल प्राली, बेसी सहर, पुरानो लमजुङ मोडेल हस्पिटल, पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 066-520-004।
2: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
3: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-019 वा 590-370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 9841-26-344, 9841-26-344।
1: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट: हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13-236 र 9840-00-261।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: ढिलाइ दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका

0: रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने।
1: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
0: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ। फोन नम्बर 0665212083।
2: सम्पर्क मोबाइल नम्बर 9857013375।
1: प्रोप्राइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा।
0: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी। होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
2: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु।
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
2: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
0: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
2: महको सेवन स्वस्थ र दीर्घ जीवन।
0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसर 7 लमजुङ।
4: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
5: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
6: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
5: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
6: ल भइहाल्छ नि नानी।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
8: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
1: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
1: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
1: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौ।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
0: विश्व कन्यादेवी कप 2083 सहभागी बनौ। खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता फन्ने नाराका साथ नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा मर्स्याङ्दी 4 मिप्रा स्थित कन्यादेवी युवा क्लबको 20 वार्षिक उत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गरिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हुन हार्दिक अनुरोध गर्दछौ। प्रथम पुरस्कार नगद रू 1,15,015 रूपियाँ कप मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 75,075 रूपियाँ कप मेडल र प्रमाणपत्र। सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोल रक्षकलाई जनाही नगद रू 2,000 ट्रफी र प्रमाणपत्र। सेमी फाइनलमा पुग्ने दुई टीमलाई प्रति टीम नगद रू 10,000। दर्ता शुल्क रू 8,000+1,000। महिलातर्फ पुरस्कारहरू। प्रथम पुरस्कार नगद रू 20,020 रूपियाँ कप मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 12,012 रूपियाँ कप मेडल र प्रमाणपत्र। सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोल रक्षकलाई जनाही रू 1,000 ट्रफी र प्रमाणपत्र। दर्ता शुल्क रू 2,500+500। टीम दर्ता मिति पुरूषतर्फ असोज 25 र 26 गते, महिलातर्फ असोज 26 गते साँझ 5 बजेसम्म। उद्घाटन खेल असोज 28 गते बिहान 11 बजे। स्थान मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा खेल मैदान। खेलाड़ी संख्या 7+3 10 जना। पुरूषतर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा सहभागी गराइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्। आयोजक कन्यादेवी युवा क्लब मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा लमजुङ। थप जानकारीको लागि सम्पर्क 98,467,80,098, 98,458,22,018, 98,466,34,821 र 97,475,15,0 0083 प्रवर्धक मर्सङ्गी गाउँपालिका भुलबुले लमजुङ, सह प्रवर्धक मर्सङ्गी चारको वडा कार्यालय तागरिङ लमजुङ।
2: पर्यटकीय गाउँ मिप्रा जाउँ, फुटबल प्रतियोगितामा रमाऊ।
0: विश्व कन्या देवी कप 2083।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 0 65 20 166 98 560 45 248 98 41 238 555 र 98 560 45 357 लमसुङ उद्योग वाणिज्य संघ बेसी सहर लमसुङ।
2: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
3: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
3: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
2: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
4: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98 4 61 92 406 र 98 1 64 74 372।
1: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
4: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
6: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
5: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
6: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
5: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
6: यस्तो विवाह स्वत बदर हुन्छ।
5: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
6: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
5: बाल विवाहका गम्भीर असरहरू,
6: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
5: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
6: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
5: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
6: बाल विवाह, आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
5: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
6: के हाम्रो पहिचान यही नै हो त?
5: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
6: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
5: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: दुनिया भर म जहाँ गए पनि यसलाई चाहिँ सम्हालेर राखे। तिमीसँग कुनै दिन पक्कै भेट हुन्छ अनि दिन्छु भनेर।
1: यसले आफ्नो जोडी कहिले पाउँछ भनेर मैले पनि यसलाई सम्हालेर राखिरहेको।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही आउँदो शुक्रबार 16 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे चमेलीको पोए।
3: होस् गरे होस् त चमेली, यो लाउन मान्छेको त केही भरुन्न।
2: कलाकारहरू सुरक्षा पन्त, मुकुन भुषाल, नारायण त्रिपाठी लगायतका कलाकारको प्रस्तुति। साथै दिउँसो 3 बजे र साँझ 6 बजे नेपाली कथानक चलचित्र संगुल।
4: को खाली राखेर काख परेको थिए, त्यही काखले आज रित्तो भयो।
5: यस्तै अवस्था रहिरह्यो भने यसले आगामी चुनावमा अप्ठ्यारो पार्न सक्छ।
2: कलाकारहरू रवि कार्की, लाया संग्रौला, लक्ष्मीनाथ तिमिल सिन्हा, राम गौतम लगायतका कलाकारको प्रस्तुति।
6: हिजोको आन्दोलनमा मात्रै 23 जना विद्यार्थीहरू मारिए, जो मारिए पनि नेपाली नै त थिए।
7: सारा नेपालीहरूको सपना आकाशमा, अनि मृत्युहरू बाकसमा हुन्छ। भगवानले हाम्रो बच्चाहरूलाई बाकसमा नपठाओस्। यो सिस्टम रोकिनै पर्छ।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

0: सुर्बी काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
1: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
0: धन्यवाद काका।
1: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
0: किन नहुनु नि काका। एक, क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
1: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
0: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
1: हजुर हजुर।
0: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
2: स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौ, स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं, क्यान्सर रोगको जोखिमबाट बचौ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
4: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
3: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
4: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
3: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
4: यस्तो विवाह स्वत बदर हुन्छ।
3: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
4: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
3: बाल विवाहका गम्भीर असरहरू,
4: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
3: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
4: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
3: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
4: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
3: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
4: के हाम्रो पहिचान यही नै हो त?
3: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
4: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
3: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौँ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: लठ्ठा जालो
1: झोरले
0: लस्तो फ्याफुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।